0: एक हप्ता हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
1: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
2: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
2: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू:
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
1: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
1: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
14: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
15: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
16: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
14: पिसाबको यो समस्या,
16: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
14: पाठे घरमा मासु पलाउने,
16: निसन्तान महिलाको चेक जाँच,
14: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
12: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: अन्य सेवाहरू हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
19: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
23: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
22: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउँदैछ बाबु।
23: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
23: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: कौन दे पौरन मा
1: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर मा तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर दा सुई इंटरनेट पैकेज नया चरण को लागी गिफ्ट करने मौका सफल रेफरल मा आप तो लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 694
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
4: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
8: भर्ना सम्बन्धी सूचना
9: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
8: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
3: सम्पर्क फोन नम्बर 082-585-1133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286
10: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
11: के हुनु नि
10: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सुख चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छु निम्ले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
11: ए ठिकै छ म जानेको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
12: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
12: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
4: अब हाम्रै घोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ
0: हाम्रा सेवाहरू
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
0: सामान्य किराले खाएको दाँत भर्ने,
14: मेसिन द्वारा आरसीटी गर्ने,
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
14: खोल लगाउने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
14: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
0: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
14: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाँड चेक यति बेला बिहानको 6 बजेको छ।
2: 20 गते मंगलबार सन् 2026 अगस्त 11 तारीक साउन कृष्ण पक्षको घण्टा कर्ण चतुर्दशी तिथि।
3: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: आज वार्षिकोत्सव मनाउँदै गरेका नवलप्रासीको रेडियो सामर्थ्य 92.1 मेगाहर्ज र जुम्लाको रेडियो नारी आवाज 100.6 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
4: 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो।
2: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारीको क्षेत्रमा तनाव, नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
5: सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ हामी पेसा गर्न सक्दैनौ नै भन्ने हो।
4: कोलम्बियामा दशककै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
2: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भोर्तेल नेपाल ए टोलीमा।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
8: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
8: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
4: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालको 4.5 महिनापछि कूटनैतिक सक्रियता बढ़ाउँदै दुई छिमेकी देशका राजदूतहरूसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले हिजो भारतीय राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत चाङ माओमिङसँग केही घण्टाको अन्तरालमा भेट गर्नुभएको हो। भेटमा दुवै राजदूतले प्रधानमन्त्री शाहलाई आफ्नो देश भ्रमणको निम्तो समेत दिनुभएको छ। प्रधानमन्त्री शाहले दुवै देशको निमन्त्रणा स्वीकार गरे पनि भ्रमणको मितिबारे कुनै प्रतिबद्धता जनाउनु भएन। शाहले अनुकूल समय पारेर भ्रमण गर्ने आश्वासन मात्र दिएको भेटवार्तामा

0: प्रधानमन्त्रीले थालेको यो कदम सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ। यस्तै भू राजनीतिक मामिलाका जानकार तथा नेपाली सेनाका अवकाश प्राप्त उपरथी विनोज बस्नेतले भारतीय र चिनिया राजदूतसँग प्रधानमन्त्री शाहको भेटलाई कूटनैतिक भेटवार्ता नगर्ने पूर्व अडानमा समय सापेक्ष परिवर्तनका रूपमा अर्थ्याउनुभयो। निकट छिमेकीहरूसँग कूटनैतिक प्राथमिकतामा पर्छन् भन्ने महसूस गर्नु महत्वपूर्ण छ, बस्नेतले भन्नुभयो। तर अबको परीक्षा भनेको यस्ता कूटनैतिक भेटघाटले लगानी, कनेक्टिभिटी, ऊर्जा, व्यापार, प्रविधि, विकास र सुरक्षा समझदारीमा के कस्तो योगदान गर्छन् भन्ने हो। यस्ता भेटघाटले देशको राष्ट्रिय हित र स्वार्थमा योगदान गर्न सके कूटनीतिले सार्थकता पाउने उहाँले टिप्पणी गर्नुभएको छ। आजका सबैजसो पत्र पत्रिकाले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाएको बारे खबर छापेका छन्। हामीले कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
1: नेपालमा छिट्टै थप 200 अर्ब रूपियाँको वैदेशिक लगानी थपिने भएको छ। त्यसका लागि प्रक्रिया अघि बढ़िरहेको भन्दै थप नीतिगत स्थिरता आवश्यक रहेको बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो अर्थ मन्त्रालयमा नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै थप लगानी भित्राउन आग्रह गर्नुभएपछि उहाँहरूले थप नीतिगत स्थिरता भएको खण्डमा लगानी बढ़ाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए। अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्राउन भइरहेको लगानी विस्तार गर्न र नयाँ रोजगारी सृजना गर्न 20 वटा ठूला बहुराष्ट्रिय करदाता कम्पनीलाई आग्रह गर्नुभएको थियो। उद्योगले नाफा कमाए मात्र पुनः लगानी गर्ने र त्यसबाट मात्र उत्पादन बढ़ने अनि रोजगारी सृजना हुने अर्थमन्त्रीको भनाई थियो। 200 अर्ब लगानी थपिने शीर्षकको खबर गोर्खा पत्रमा छ।
0: जग्गाको हदबन्दी सम्बन्धी व्यवस्थाका कारण काठमाण्डु उपत्यका सहित विभिन्न क्षेत्रमा झण्डै 2000 फ्ल्याट, घर तथा घडेरीको स्वामित्व हस्तान्तरण रोकिएको दावी गरिएको छ। रियल इस्टेट कम्पनीले किनेर विकास गरेका तथा बिक्रीका लागि सम्झौता भइसकेका सम्पत्ति समेत कानूनी अड़चनका कारण खरिदकर्ताका नाममा पास हुन नसकेको नेपाल घर जग्गा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनीले बताउनुभयो। 2076 सालमा भू अभिलेख सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा आएपछि सरकारले तोकिएको हदभन्दा बढ़ी जग्गा खरिद बिक्रीका लागि रोकिएको भन्दै महासंघले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा लोहनीले गुनासो गर्नुभयो। रियल इस्टेटलाई हदबन्दी लाग्दैन भनेर 2076 सालसम्म मालपोत कार्यालयहरूमा एउटै लिखतमा 50 रोपनीसम्म जग्गा खरिद बिक्री हुन्थ्यो। उदाहरणका लागि ए भन्ने रियल इस्टेट कम्पनी छ भने त्यो कम्पनीले 50 रोपनी जग्गा एकैचोटि किन्न र बिक्री गर्न पाउँथ्यो। उहाँले भन्नुभयो, अनलाइन सिस्टम लागू भएपछि हदबन्दी लाग्ने भनियो अनि कारोबार रोकियो, हामीले बेच्न पाएनौं। खरिद गर्ने वा बैना दिएकाहरूलाई पनि पास गर्न सकिरहेका छैनौं। 2076 साल अघिसम्म रियल इस्टेट कम्पनीहरूमा हदबन्दी नलाग्ने अभ्यासमा मालपोत कार्यालयबाट जग्गा पास हुने गरेको लोहनीको भनाई छ। कुनै कम्पनीले 100 फ्ल्याट सहितको अपार्टमेन्ट निर्माण गरेको अवस्थामा 76 साल अघि नै 50 वटा फ्ल्याट बिक्री गरे, त्यति बेला बिक्री भएका फ्ल्याट खरिदकर्ताको नाममा पास समेत भयो। बाँकी 50 फ्ल्याट सहमतिमा खरिद बिक्री भए पनि खरिदकर्ताको नाममा स्वामित्व हस्तान्तरण हुन नसकेको लोहनीले बताउनु भएको छ। यता भूमि मन्त्रालयका प्रवक्ता गणेश भट्ट भने प्रक्रिया पूरा नगरेका निवेदनको हकमा नियमन गर्ने काम अगाडि बढ़ाएको बताउनुहुन्छ। हदबन्दीका कारण रोकियो 2000 फ्ल्याट र घर घरेडीको स्वामित्व हस्तान्तरण शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा वैदेशिक रोजगारको क्षेत्रमा देखिएको तनाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईं पनि भन्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले कूटनैतिक सक्रियता बढ़ाउँदै भारतीय र चिनिया राजदूतसँग छुट्टा छुट्टै भेट, ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई, 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो, हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडेरीको स्वामित्व हस्तान्तरण रोकियो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। वैदेशिक रोजगार विभागले अवैध शुल्क असूली, ठगी र श्रमिक शोषणको आरोपमा 598 भन्दा बढ़ी म्यान पावर कम्पनी विरूद्ध कार्यवाही अघि बढ़ाएपछि वैदेशिक रोजगार क्षेत्र विवादमा परेको छ। कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश पठाउने घोषणा गर्दै वैदेशिक रोजगार ऐन संशोधन, वैज्ञानिक सेवा शुल्क निर्धारण, हवाई भाड़ा घटाउने र नयाँ इजाजत पत्रमा कड़ाई गर्ने लगायतका माग अघि सारेको छ। विभागले थप कम्पनीमाथि जरिवाना र स्पष्टीकरण प्रक्रिया जारी राखेकाले विवाद झन चर्किएको छ। श्रम मन्त्रालयले सुधारका कार्यक्रम अघि बढ़ाइरहेको बताए पनि व्यवसाय पक्ष असन्तुष्ट देखिन्छ। साथी महेश केवालीले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिक बहादुर खत्रीसँग सरकारले व्यवसायलाई कार्यवाही गर्न थालेपछि विवाद किन बढ़दै गएको हो भनेर सोध्नु भएको छ।
3: पछिल्लो समय अक्षरशः कानूनको पालना गराउने ढंगले चाहिँ कार्यहरू अगाडि बढ़ाएको छ, तर हाम्रो चिन्ता कहाँनिर हो भने पहिला नीतिगत सुधार गरौं, त्रुटियुक्त ऐनका दफाहरूलाई संशोधन गरौं, जहाँ जहाँ अप्ठ्यारो छ त्यसलाई चाहिँ फुकाउं र त्यसपछि चाहिँ कानूनको अक्षरशः पालना गराउँतर्फ लगाऊ। पुरानो स्थितिविधिमा रहेर, पुरानै ऐनको व्यवस्थापनमा रहेर हामीले चाहिँ कानूनको अक्षरशः पालना गर्न सक्ने अवस्था छैन। तपाईँहरू कानूनको अक्षरशः पालना गराउनतर्फ लाग्नुहुन्छ भने हामी श्रमिक पठाउन सक्दैनौ।
4: यसमा सर, जति पनि 500-600 भन्दा बढी कम्पनीहरू कार्यवाहीमा पर्नु भएको छ, यस पछाडि चाहिँ व्यवसायीको आफ्नो कमजोरी थियो अथवा सरकारको दमनकारी कदम भनेर बुझ्ने के भन्ने? यसलाई
3: सरकारको ध्यान कहाँनिर जानु पर्थ्यो भने अत्याधिक मात्रामा कृत्रिम अभाव सृजना गरेर कार्टेलिङ भइरहेको जुन टिकट छ, त्यो टिकट मा भइरहेको चाहिँ अनियमिततालाई नियन्त्रण कसरी गर्ने, सहुलियतपूर्ण भाडा दर कसरी निर्धारण गर्ने भन्नेतर्फ ध्यान जानुपर्थ्यो। एउटा त्रो ठूलो देशको अर्थतन्त्रलाई चाहिँ चलायमान बनाउनका निम्ति कन्ट्रिब्युसन गरेका श्रमिकलाई समेत राज्यले 13% भ्याट चाहिँ त्यो टिकटमा लगाइरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि यी यस्ता खालका विषयलाई चाहिँ थितिमा ल्याउनु पर्नेमा विशेष परिस्थितिका कारण चाहिँ के अरे वैदेशिक रोजगारमा जाने श्रमिकलाई भारतको बाटो पठायो भनेर कार्यवाही गरिनु यो न्यायचित भएन भन्ने हाम्रो तर्क हो। मैले यति काम गरे भन्ने देखाउनका निम्ति गरिने स्तनबाजीले सेवाग्राहीलाई ठूलो हानि पुर्याएको छ, यो इतिहासबाट हामी गुज्रेका छौं। त्यसो भएको हुनाले पनि यो गलत हो भन्ने कुरा चाहिँ हामीले भनेका हौं सरकारलाई।
4: यो शून्य समय भनेर चाहिँ तपाईँहरूले जुन अवस्था घोषणा गर्नुभएको छ, यसको व्यावहारिक अर्थ चाहिँ के हो र यो विशेष गरी चाहिँ कहिलेसम्म कायम रहन्छ?
3: यो क्षेत्र सुध्रिन्छ, यो क्षेत्रमा नीतिगत सुधार हुन्छ, यो क्षेत्रलाई चाहिँ नि सही ढंगले सरकारले सम्बोधन गर्छ र वैदेशिक रोजगार व्यवसायीहरू पनि संस्थागत सुशासनमा फर्किन्छन् भन्ने एउटा आधारशिला तयार हुन्छ भनेदेखि हामीले यसलाई अहिले शून्य समय मानौं, श्रमिकहरूलाई पनि सम्झाउं, अन्तिम प्रक्रियामा रहेका श्रमिकहरू जो हुनुहुन्छ 8-10 दिन पर्खनुहोस्, यसलाई साँच्चै राज्यले इच्छा शक्ति चाहिँ देखाउने हो भने यो 2 दिनमा समाधानको हुने कुरा हो।
4: र मार चाहिँ अन्तिममा गएर श्रमिकहरूले पर्ने देखिन्छ, यसको विषयमा समाधानको विषयमा सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौं?
3: हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको, एउटा टेबलमा बसौं, 15 बुँदामा हामीले मागेका छौं, त्यो 15 बुँदामध्ये केही बुँदाहरू कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय, ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ। बन्दले मात्रै श्रमिक मार परेका होइन, श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त, 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन्, त्यो पनि त श्रमिकलाई परेको मारै हो। सिन्डिकेटका कुरा, एकाधिकारका कुराहरू छन्, यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं। यो 2-3 दिन हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं।
4: सरकारले चाहिँ तत्काल वार्तामा नबसी अबको कदम चाहिँ के हुन्छ?
3: सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौं। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौं नै भन्ने हो।
1: वहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्री। वहाँसँग सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायका माग तथा समस्या समाधानका बारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। यसअघि कार्यवाही फिर्ता नलिएपछि नेपाल वैदेशिक रोजगार व्यवसाय संघले गएको साउन 22 गतेदेखि नयाँ श्रमिक विदेश नपठाउने घोषणा गरेको हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ। फेरि पनि खबरकै सिलसिला, रोजगार अनुमति प्रणाली ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा जान कोरियाली भाषा परीक्षाका लागि माग गरेको आवेदनमा 7.5 गुणा भन्दा बढ़ी आवेदन परेको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखाले सन् 2026 ईपीएस मार्फत दक्षिण कोरियाको रोजगारीमा 7,200 जनाका लागि आवेदन माग गरेकोमा 76,172 जनाको आवेदन परेको जानकारी गराएको हो। विभागका महानिर्देशक मीरा आचार्यले दक्षिण कोरिया नेपालीका लागि आकर्षक गन्तव्य देश भएको र कमाई एवं सुरक्षित पनि भएकाले कोरिया जान भाषा परीक्षाको आवेदन दिनेको संख्या उच्च रहेको बताउनु भएको छ। माग भन्दा 7 गुणा बढ़ी आवेदन शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
2: निजामती सिभिल अस्पतालमा बिरामीको भीड़ बढ़ेपछि जाँच र परीक्षणमा समेत हम्मे हम्मे हुने गरेको छ। भिडियो एक्सरे र ल्याब टेस्टमा समेत भीड़ बढ़ेको छ। छिटो पालो आउने आशमा बिरामी बिहानैदेखि लाइनमा बस्छन्। कतिपय विभागको सीमित टिकट बाँडिने भएपछि बिरामी बिहानैदेखि लाइन लाग्न पुग्छन्। तर सबैले आएर टिकट काटेका बिरामीले 9 बजेपछि मात्रै डाक्टरलाई ओपीडीमा भेट्न पाउँछन्। अस्पतालले कतिपय विभागको सेवा सातामा 2 दिन मात्रै गरेको छ। गाइनोकोलोजी, युरोलोजी, हाड जोड्नी लगायतका सेवा हप्तामा 4 दिन मात्रै प्रवाह गरिन्छ, जसका कारण सेवा सञ्चालन भएको दिन बिरामीको संख्या अत्यधिक हुने गरेको छ। अस्पताल प्रशासनका अनुसार विभाग हेरेर टिकट वितरण गरिन्छ। कतिपय विभागका चिकित्सकले दैनिक 200 सम्म बिरामी हेर्छन्, तर कतिपय विभागमा भने सीमित टिकट वितरण गरिन्छ। डाक्टरको संख्या अनुसार अस्पतालले बिरामीलाई टिकट वितरण गर्छ। सीमित टिकट वितरण गर्दा कतिपय बिरामी फर्किने गरेका छन्। 2 महिना अघि अस्पतालले बिरामीले चाहेका डाक्टरलाई देखाउन सक्ने नियम लागू गरेको थियो। त्यसअघि 3 महिना नियम बन्द गरिएको थियो। आफूले चाहेको चिकित्सकलाई जाँच गराउने नपाइने भएपछि बिरामीको संख्या घटेको थियो। तर 2 महिना यता यो नियम लागू गरिएपछि बिरामीको संख्या बढ़ेको अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर जितेन्द्र परियारले बताउनु भएको छ। छिटो पालो पाउने आशमा सिभिल अस्पतालमा बिरामीको चाप शीर्षकको खबर नयाँ पत्रिकामा छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: पूर्वको मेची पश्चिमको महा।
9: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
10: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
9: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
10: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
12: सम्पर्क मोबाइल नम्बर 9822964264।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847
12: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
16: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
12: उपलब्ध शल्यक्रियाहरू
16: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
12: बालबालिकाको न्यूरो सर्जरी
16: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
12: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
12: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
2: एप किसानका लागि उपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास भइरहेको छ किसानका डिजिटल सल्लाहकार एप शीर्षकको खबर गोर्खा पत्रमा छ
1: अब विदेशको खबर दक्षिण अमेरिकी देश कोलम्बियामा हिजो बिहान 7.4 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ यो भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 100 नागेको छ भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट झण्डै 280 किलोमिटर पश्चिममा रहेको उत्तर पश्चिमी चोको क्षेत्रको सान होसे डेल पाल्मारमा रहेको थियो भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् भूकम्प अघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सड़कमा निस्किएका भिडियोहरू समेत सार्वजनिक भइरहेका छन् भूकम्प इक्वेडर पनामा र भेनेजुएलामा समेत महसुस गरिएको थियो अस्ति शुक्रबार मात्रै पदभार सम्हाल्नुभएका कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे लास इस्प्रेजा आपतकालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न खटिनु भएको छ भूकम्पमा घाइते तथा ज्यान गुमाउनेको खोजी तथा उद्धार भइरहेको अधिकारीहरूले जनाएका छन् अमेरिका दक्षिण अमेरिका युरोप र मध्यपूर्वका विभिन्न देशका नेताहरूले कोलम्बियामा उद्धार तथा राहत प्रयासमा सहयोग गर्ने प्रस्ताव समेत गरेका छन्
2: अब खेल सम्बन्धी खबर सन्दीप लामिछाने पुनः नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीको कप्तान बनेका छन् नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको छ सन्दीप सन् 2022 पछि फेरि राष्ट्रिय टोलीका कप्तान बनेका हुन् उनले 2022 को अगस्त 30 पछिल्लो पटक नेपालको कप्तानी गरेका थिए केन्या भ्रमणमा केन्यासँग 5 T20 अन्तर्राष्ट्रियमा नेपालको कप्तानी गरेपछि उनी क्यारेबियन प्रिमियर लीग खेल्न वेस्ट इण्डिज लागेका थिए तर केन्याबाट वेस्ट इण्डिज नपुग्दै सन्दीपमाथि एक महिलाले बलात्कारको आरोप लगाएपछि क्यानले उनलाई कप्तानबाट हटाएको थियो त्यसपछि रोहितले 2020 र एक दिवसीय नेपालको कप्तानी गर्दै आएका थिए फेब्रुअरीमा भारतमा सम्पन्न 2020 विश्वकपपछि रोहितको स्थानमा दिपेन्द्र सिंह ऐरीलाई नेपालको 2020 कप्तान बनाइएको थियो त्यसैता क्यानले दिपेन्द्रलाई नै आधिकारिक मा एक दिवसीयको उपकप्तान बनाएको थियो सन्दीप नेपालबाट एक दिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने खेलाड़ी हुन् उनले 77 खेलमा 154 विकेट लिएका छन् तर हालै नेदरल्याण्डस भ्रमणमा विश्वकप लीग टूको शुरूआत 3 खेलमा कुनै विकेट लिन नसकेपछि उनलाई नेदरल्याण्डस विरूद्धको अन्तिम खेलमा ड्रप गरिएको थियो दिपेन्द्र 2020 को कप्तानमा यथावत रहनेछन् भने सन्दीपले एक दिवसीयमा नेपालको नेतृत्व सम्हाल्नेछन् दुईपटक नेपाली टोलीको नेतृत्व गर्ने सन्दीप पहिलो खेलाड़ी हुनेछन् सन्दीपको कप्तानीमा नेपालले सेप्टेम्बर 1 मलेसियामा हुने एसीसी प्रिमियर कप खेल्नेछ जुन एसिया कपको छनौट आधार पनि हो यसैबीच भुर्तेल सम्बन्धी खबर नेपाली राष्ट्रिय टोलीबाट हटाइएका कुशल भुर्तेललाई समावेश गर्दै अस्ट्रेलियाको डार्विनमा हुने टप एन T20 प्रतियोगिताका लागि 15 सदस्यीय नेपाल ए टोली घोषणा गरेको छ कमजोर फर्मका कारण भुर्तेललाई हिजो मात्र नेपाली राष्ट्रिय टोलीबाट हटाइएको थियो अनिल शाहको कप्तानीमा रहेको नेपाल ए टोलीमा भुर्तेल सहित तृतराज दास मयन यादव पवन सर्राफ दीपक डुमरे कुशल मल्ल लोकेश बम रशीद खान नारायण जोशी आकाश चन्द शाहब अलम आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छनौट भएका छन्। क्यानले जनाए अनुसार टप एन टी ट्वेन्टी पछि नेपालले साउथ अस्ट्रेलिया, तास्मानिया र न्यूजील्याण्ड ए विरूद्ध मैत्रीपूर्ण श्रृंखला खेल्नेछ।
1: अब केही खबर संक्षेपमा। कोशी र मधेश प्रदेश बाहेक देशको सबैजसो प्रदेशमा गैराती पानी परेको छ। यी क्षेत्रको विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती, बागमती सहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको धेरैजसो ठाउँमा पानी परेको हो। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै सुदूरपश्चिमको खप्तर क्षेत्रमा 44.2 मिलिमिटर वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार आज पनि पानी पर्ने सम्भावना छ। कर्णाली प्रदेशको पहाड़ी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
2: नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड एनपीटीसीलाई अब बिजुली खरिद बिक्रीको बाटो खुलेको छ। प्राधिकरणको संचालक समिति बैठकले एनपीटीसीलाई 100 मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएको हो।
1: र सुनसरीको कप्तानगंजमा साउन 10 भएको घटनामा ज्यान गुमाएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच सात बुधे सहमति भएको छ। मेहताका अभिभावक र गृहमन्त्री सुदन गुरूङबीच हिजो भएको सहमति अनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने लगायत सहमति भएको हो। काया कैरनमा अब पालो उखानको।
2: पटुकाको खाजा बटुवाको बटुकाको भात।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधानमन्त्री शाहले कूटनीतिक सक्रियता बढ़ाउँदै भारतीय र चीनी राजदूतसँग छुट्टा छुट्टै भेट। ढिलै भए पनि सकारात्मक शुरूआत भएको विज्ञको भनाई।
1: 200 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी थपिने गरी प्रक्रिया अघि बढ़्यो। हदबन्दीका कारण 2000 फ्ल्याट र घर घडरीको स्वामित्व हस्तान्तरण रोकियो।
2: म्यान पावर व्यवसायमाथि कार्यवाही हुन थालेपछि वैदेशिक रोजगारको क्षेत्रमा तनाव। नीतिगत सुधार नभएसम्म नयाँ श्रमिक विदेश नपठाउने व्यवसायको अडान।
1: कोलम्बियामा दशकै शक्तिशाली भूकम्प, ज्यान गुमाउनेको संख्या 100 नाग्यो।
2: र सन्दीप लामिछाने फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तान, भुर्तेल नेपाल ए टोलीमा।
1: र अन्त्यमा आजको कार्टुन। रविन सायमीले झण्डै 16 वर्ष अघि बनाउनु भएको सिंहदरबार र शासनको विषयमा केन्द्रित यो कार्टुन अहिले पनि उत्तिकै सान्दर्भिक छ। यहाँ सिंहदरबार अगाडिबाट दुईजना पैदलै हिँड्दैछन्। उनीहरू एक आपसमा कुराकानीको क्रममा भन्दैछन्, सिंहदरबार अर्थात सिंहको दरबार, तर आजसम्म यहाँ स्यालहरूले मात्र राज गरे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी
17: सूचना। न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
19: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराही दाङ। फोन नम्बर 0825-61-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825-90-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
0: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
17: नेपालगंज नर्सिंग होम नेपालगंज में कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हल में आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौ।
0: छाती दुख्ने ग्यास्ट्रिक घानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने निलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
4: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
22: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नंबर 082-562-023 98478-1817 और 98478-3543।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङका विभिन्न अस्पतालहरूमा मौसमी बिरामीको चाप, भाइरल रोगबाट जोगिन डाक्टरको सुझाव।
0: लुम्बिनी प्रदेशमा 97% धान रोपाई सम्पन्न, सिंचाई सुविधा नहुँदा कतै भने खेत अझै बाँझै, किसान चिन्तामा।
1: र दाङका ग्यास पसलहरूमा अनुगमन, लमहीमा स्टकमा राखिएका सिलिण्डर फेला।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नासा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, लिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। त्योभन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दमाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तरतर्फ, मिलनचोकबाट दक्षिणतर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई जान, बिरामी भए गोर्खा हस्पिटल जान। फोन नम्बर टिप्नुहोस् 082-5563-414।
0: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युवबोध, राष्ट्रिय दैनिक, गोरक्षी, राष्ट्रिय दैनिक गणतन्त्र, राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
1: लुम्बिनी प्रदेशमा यस वर्षको धान रोपाई अन्तिम चरणमा पुगेको छ। प्रदेशका 12 जिल्लामा हालसम्म 97% बढ़ी क्षेत्रमा धान रोपाई भएको छ। लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गोइरेका अनुसार साउन 22 गतेसम्म प्रदेशमा 97.37% धान रोपाई सकिएको हो। निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा धान रोपाई हुने कुल क्षेत्रफल 3,01,372 हेक्टर रहेकोमा हालसम्म 2,93,440 हेक्टर क्षेत्रमा रोपाई भएको छ। यो कुल धान रोपाई हुने क्षेत्रफलको 97.37% हो। हालसम्म रोपाई सकिनुपर्ने भए पनि समयमा पानी नपरेको कारण रोपाई नसकेको कृषकहरूको भनाइ छ। प्रदेशका अधिकांश जिल्लामा सिंचाई सुविधा नपुगेको स्थानमा रोपाई लगभग हुन नसकेको हो। रोपाई सम्पन्न क्षेत्र भएको क्षेत्रफलका आधारमा लुम्बिनीका तराईका जिल्लाहरूमा अगाडि देखिएका छन्। प्रदेशको प्रमुख उत्पादन धान उत्पादन क्षेत्र मानिने रूपन्देहीमा धान रोपाई हुने 63,550 हेक्टर क्षेत्रफल मध्ये 63,232 हेक्टरमा रोपाई सम्पन्न भएको छ। जिल्लामा 79.5% रोपाई सकिएको छ। नवलपरासी पश्चिममा 20,887 हेक्टर मध्ये 20,574 हेक्टरमा धान रोपाई सम्पन्न भएको छ। यस्तै जिल्लाका दाङ जिल्लाका अधिकांश स्थानमा धान रोपाई सकेर किसान गोडमेल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिंचाई सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने जमीन बाँझै रहेका छन्। पर्याप्त वर्षा नहुँदा गोराही उपमहानगरपालिका 8 ढेकपुरका किसान जगदीश कुमार हरिजनको खेत बाँझै रहेको छ। कुवाको पानीबाट घर नजिकै रहेको खेतमा हरिजनले सिंचाई गरेर धान रोपे पनि पर्याप्त पानी नहुँदा खेती बाँझै रहेको बताउँछन्। सिंचाईको सुविधा नहुँदा र आकाशे पानी समेत पर्याप्त नपर्दा धान रोप्न नसकेको हरिजनको भनाइ छ। कुवाको पानी मोटरबाट तानेर घर नजिकको खेतमा रोपाई गरे पनि टाढाको जग्गामा पानी पुर्याउन नसकेको बताउनुभयो। खेतमा सिंचाई सुविधा नहुँदा अहिलेसम्म धान रोप्न सकेका छैनौ, खेत बाँझै छ। किसान हरिजनले भन्नुभयो, धान उत्पादन गरेर वर्षभरि खानका लागि जोहो गर्ने र बढ़ी भएको बिक्री गरेर घर खर्च चलाउने हुन्थ्यो। यो वर्ष खेती नै नहुँदा चिन्ता बढ़ेको छ। उहाँ जस्तै टेकपुर निवासी टेकबहादुर खड्काले पनि पर्याप्त वर्षा नहुँदा धान रोप्न नसकेको बताउनुभयो। घरको कुवासँगै कतिपय किसानले टेकपुर जलाशयको पानी मोटरबाट तानेर धान खेती गरे पनि पानी अभावका कारण धेरै किसानको अझै खेत बाँझिरहेको बताउनुभयो। आकाशे पानीको भरमा धान खेती गर्ने किसानले सिंचाईको सुविधा नहुँदा समयमा धान खेती गर्न नपाएको र यसले असर उत्पादनमा कमी हुने र त्यसले किसानलाई असर गर्ने बताउनु भएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा लीलाधर ओली र अमरराज आचार्यले खबर लेख्नु भएको छ।
0: दाङमा विभिन्न अस्पतालहरूमा मौसमी बिरामीको चाप बढ़ेको छ। पछिल्ला दिनमा पानी पर्ने र घाम लाग्ने क्रमसँगै मौसममा आएको परिवर्तनका कारण रुगाखोकी, ज्वरो, निमोनिया, झाडा पखाला, टाउको दुख्ने लगायतका समस्या लिएर अस्पताल पुग्ने बिरामीको संख्या बढ़ेको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइलीका अनुसार प्रतिष्ठानको बहिरंग सेवा ओपीडीमा आउने बिरामीको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढ़ेको छ। सामान्य अवस्थामा दैनिक 700 देखि 800 को हाराहारीमा बिरामी ओपीडीमा आउने गरेकामा अहिले बढ़ेर 1100 भन्दा बढ़ी पुगेका छन्। अस्पतालमा आउने बिरामी मध्ये भाइरल संक्रमण का बिरामीहरूको संख्या बढ़ी रहेको डाक्टर रसाइलीले बताउनुभयो। रुगाखोकी र ज्वरोका बिरामी सँगै आँखा सम्बन्धी समस्या, सर्जरी, सुगर, प्रेसरका बिरामी पनि अस्पताल आउने गरेका छन्। मौसम परिवर्तनका कारण भाइरल संक्रमण बढ़ेको उहाँको भनाई छ। अहिले रुगाखोकी र ज्वरोका बिरामीहरूको संख्या बढ़ेको छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ। डाक्टर रसाइलीले भन्नुभयो, यस्तो अवस्थामा स्वास्थ्य बानी व्यवहार अपनाउन पनि जरूरी छ। उहाँले मौसमी संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न, उमालेर शुद्धिकरण गरिएका पानी पिउन पनि आग्रह गर्नुभएको छ। आजको युगबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ। यसै विषयमा कुराकानी गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाइली अहिले हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई स्वागत छ खबर पत्रिकामा। अहिले पछिल्लो समय बिरामीहरूको चाप अस्पतालमा बढ़िराखेको भनेर समाचारहरू आइराखेका छन्, के छ अहिले अवस्था, यो किन चाहिँ बिरामीको चापहरू चाहिँ बढ़ेको छ यो अवस्थामा?
3: अहिले हाम्रो प्रतिष्ठानमा अधिकांश ओपीडीमा आउने र इमर्जेन्सीमा आउने बिरामीहरू चाहिँ झन् झन्डै 30-40% को बिरामी जति चाहिँ यो भाइरल फिभरकै छन्। अब भाइरल फिभर इन्फ्लुएन्जा भाइरस मात्रै नभएर अन्य भाइरल पनि हुन सक्छ, जसमा चाहिँ प्रायः जस्तो चाहिँ रुगाखोकीको जस्तो लाग्ने, जस्तो घाँटी दुख्ने, नाकबाट पानी बग्ने, अनि ज्वरो आउने, कसै कसैलाई ज्वरो पनि अनि पखाला पनि हुने, त्यस्तो खालको बिरामीहरू चाहिँ धेरै आउँछ। ज्यान दुख्ने होइन, यो मासु मांसपेशी दुख्ने, अनि पटक लाग्ने धेरै, अनि पटकै जाँगर नचल्ने, त्यस्तो खालको बिरामीहरू चाहिँ यो भाइरल फिभरको कारणले हुनसक्छ। र यो भाइरसले नै हुने हो, अब ब्याक्टेरिया भन्दा पनि भाइरस भन्छु, त्यो भाइरसको कारणले हुने समस्याहरू हुन्छ।
0: अब यो यस्तो बेलामा चाहिँ एउटा नागरिकले कसरी चाहिँ आफ्नो सावधानी अपनाउन सक्छ, अलिकति चाहिँ आफैले पनि सावधानी अपनाइयो भने यस्ता खालका भाइरल फिभरहरूबाट चाहिँ बच्न सकिन्छ होला, कसरी बच्न सावधानी अपनाउने?
3: पहिला त भाइरस फिभर हो, भाइरल फिभरमा चाहिँ प्रायः यो आफै पनि सन्चो हुन्छ, जस्तो 1 हप्ता लाग्ला, 2 हप्ता लाग्ला, यो आफै सन्चो हुने कुरा हो। त्यसैले चाहिँ यस्तो बेला हामी चाहिँ हाम्रो शरीरलाई चाहिँ रेस्ट दिनुपर्छ, आरामको जरुरत पर्छ, आराम दिने, त्यसपछि प्रशस्त झोलिए पदार्थहरू खाने, यसमा अब प्रायः हामी चाहिँ यो जुन फ्लुइडको मात्रा, पानीको मात्रा, त्यो पनि अब सफा पानी हुनु पर्यो, उमालेर चलाएको पानीहरू हुनु पर्यो, प्रशस्त शरीरलाई चाहिँ एकदमै मजासँग चाहिँ पानी प्रशस्त पिएर चाहिँ राम्रो गर्नु पर्यो, चाहिँ आराम गर्नु पर्यो, यो आफै पनि सन्चो हुन्छ। र कोही बेला चाहिँ ज्वरो बेसीले आएको छ भने चाहिँ जस्तो अब त्यस्तोमा चाहिँ अब सिटामोल खान सकियो, र कहिले काहीँ धेरै नै मांसपेशी दुखेको छ भने मात्रै पेनकिलर खाने, लगभग पेनकिलर नखाएकै राम्रो हुन्छौँ हामी यो भाइरल फिभरमा। यसरी नै यसलाई चाहिँ आराम गर्न सकिन्छ। र रोकथामको लागि भन्नाले अब जो बिरामी छ यो भाइरल फिभरको, उहाँको कन्ट्याक्टसम्म अलिक टाढा रहने भनेको मतलब उहाँहरूले चाहिँ मास्क लगाइदिनु पर्यो अनि उहाँहरूले प्रयोग गरेको सामानहरू चाहिँ हामीले छोएर चाहिँ त्यही छोएको हातले चाहिँ आफ्नो हाम्रो नाक मुख आँखा छुट्दाखेरि चाहिँ त्यो संक्रमण सर्ने हुन्छ त्यसले चाहिँ यसरी कम गर्न सक्यो. अर्को कुरा चाहिँ बिरामीहरूले खोक्दाखेरि हाँचो गर्दाखेरि चाहिँ मुख खोज्ने त्यस्तो खालको पनि बाटो रोक्न सकिन्छ.
0: अब यो बेलामा चाहिँ खासले मानिसले सावधानी नअपनाएकै कारणले यो भाइरल फिभरका बिरामीहरूको संख्या बढ्न थालेको हो
3: यो चाहिँ एकदम सही भन्नुभयो. किनभने भाइरल फिभर चाहिँ अति नै कन्टेजियस भन्छ त्यो भनेको चाहिँ धेरैभन्दा धेरैजनालाई चाहिँ चर्ने हुनसक्छ. यदि घरमा कसैलाई भाइरल फिभर भएको छ भने त्यो घरका परिवारलाई तपाईँलाई पनि भाइरल फिभर हुनसक्छ. त्यो हावाको माध्यमबाट चर्ने भएको हुनाले किनभने हामीले फेर्ने श्वासमा बिरामीले खोक्दाखेरि हाँचो गर्दाखेरि भाइरल पार्टिकलहरू पनि त सर्ने हुन्छ. त्यसले गर्दाखेरि सर्नु चाहिँ अति नै धेरै अत्यधिक मात्रामा सर्ने भएको कारणले चाहिँ त्यसलाई चाहिँ हामी रोकथाम भनेकै हाँचो गर्दाखेरि खोक्दाखेरि मुख छोप्ने अनि मास्क लगाउने यसरी यसलाई कम गर्न सकिन्छ.
0: अब यो यसले के अरे बिरामीलाई दुःख त दिने भइहाले नै. अब सामान्यतया चिकित्सकहरूले के भन्नुहुन्छ भने यो भाइरल फिभर हो, हप्ता दस दिनका ठिक भइहाल्छ, यो सामान्य औषधिले भन्नुहुन्छ. यस्ता खालका भाइरल फिभरहरूले चाहिँ मानिसलाई दीर्घकालीन रूपमा असर गर्छन् कि गर्दैनन्, कतिको जोखिममुक्त हुन्छन् यस्ता रोगहरू?
3: यो साधारण भाइरल फिभर मात्रै हो भनेको आफै पनि सन्चो हुने भएको हिसाबले एक हप्ता बढीमा दुई हप्तासम्म सन्चो हुन सक्छ. तर कहिले काहीँ अब भाइरल फिभर सामान्य इन्फ्लुएन्जा भाइरसले मात्रै नभएर कहिले काहीँ मानसिकमै भनौँ न माइन्डकै जस्तो हामी इन्सेफलाइटिस भन्छौँ, जब पनि इन्सेफलाइटिस कुराहरू त्यो पनि त भाइरल फिभरै हुन्छ. अनि डेङ्गी भन्छौँ त्यो पनि भाइरल नै हो. त्यसले चाहिँ कुन प्रकारको भाइरल इन्फेक्सनले कुन कुन अङ्गमा चाहिँ असर गरेको छ त्यसको आधारमा चाहिँ मान्छेलाई कति जोखिम अनि त्यसले पछि ल्याउन निम्त्याउन सक्ने कति के कस्तो समस्याहरू भन्ने कुरा चाहिँ भाइरसको टाइपले पनि फरक पार्न सक्छ. त्यसैले भाइरल फिभरमा अनावश्यक एन्टिबायोटिक खाने अथवा अनावश्यक अन्य पेन किलरहरू खानुभन्दा पनि एकचोटि चिकित्सकको सल्लाह लिएर सामान्य भाइरल फिभर हो भने चाहिँ आफै सन्चो हुन्छ, रेस्ट गर्ने, औषधि खाने र जरुरत पऱ्यो भने सिटामल लिने त्यो गरी पुग्छ. होइन भने चाहिँ अब के कुन चाहिँ कस्तो खालको इन्फेक्सन भन्ने कुराहरू चाहिँ डाक्टरले नै हेरेर भन्नुहुन्छ. कहिले काहीँ चाहिँ अब डेन्जर साइनहरू हुन्छन् जस्तो भाइरल फिभर त हो, ज्वरो चाहिँ एक सय तिन भन्दा माथि नै आइराखेको छ, समय भएको छैन, धेरै दिन भइसक्यो, त्यस्तो बेला चाहिँ अब अरू केही हो कि भनेर जाँच गर्नुपर्ने हुनसक्छ. त्यसले गर्दा अब छातीको इन्फेक्सन भयो, निमोनिया भइहाल्यो, होइन छाती पोखा हान्ने, पोखा दुख्ने, सास गर्न गाह्रो हुने त्यस्तो छ भने पनि त्यो टाइममा पनि अब डाक्टर कहाँ जानै पर्ने हुन्छ. कहिले काहीँ त्यसरी मांसपेशी दुख्ने अनि कहिले काहीँ त आँखा पनि रातो हुन्छ किनभने यो भाइरल फिभरले चाहिँ आँखालाई पनि कन्जन्टिभाइटिसहरू गर्न सक्ने हुनसक्छ. त्यस्तो बेला पनि चिकित्सकको परामर्श लिने त्यही भएर चाहिँ अब कहिले काहीँ धेरै नै पखाला चल्न सक्छ, भाइरल फिभरले पनि पखाला लाग्न सक्छ. यसरी चाहिँ हामी भाइरल फिभर मात्रै भनेर बस्नु हुँदैन, कहिले काहीँ चाहिँ देखाएर परामर्श लिएर आफू ढुक्क भएर बसेको चाहिँ राम्रो हुन्छ. त्यसैले भाइरल फिभरले पनि समस्याहरू चाहिँ ल्याउन सक्छ, नल्याउने भन्ने होइन.
0: भनेपछि यसलाई चाहिँ सामान्य रूपमा लिनु भएन, भाइरल नै हो, एक दुई हप्ताका ठिक भइहाल्छ, खाइराखेको छु सिटामल खाइराखेको छु भनेर बस्दाखेरि यस्ता विभिन्न अरू पनि हुन सक्छन् जसले दीर्घकालीन रूपमा असर पार्न सक्छ. त्यसकारण जे हुन्छ चिकित्सक कहाँ गएर चिकित्सकै परामर्शमा चाहिँ अगाडि बढ्नु पर्यो यो अवस्थामा.
3: हजुर, अब चिकित्सकको परामर्श लिएर मात्र यो भाइरल हो सामान्य अथवा जटिल भन्ने कुरा त उहाँहरूले भन्नुहुन्छ, त्यही सुरुमै गएर देखाउँदा राम्रो हुन्छ. त्यसपछि सामान्य हो भने त केही पनि भएन, तर अब जटिल खालको बन्दैछ कि अथवा जटिल हो कि भन्ने कुरा चाहिँ छुट्टै नै भने कि चिकित्सकहरूले हो.
0: अन्त्यमा सामान्य सावधानी पनि नअपनाउँदाखेरि हामी यस्ता खालका संक्रमणहरूबाट ग्रसितहरू भइराखेका हुन्छौं. अन्तिममा यस्तो अवस्थामा यो मौसमी रुगाखोकी भाइरलका फिभरका बिरामीहरूबाट बच्नका लागि चाहिँ मानिसले कसरी के कुराहरूमा चाहिँ ध्यान पुर्यायो भने बच्न सक्छ यस्ता कुराहरूबाट?
3: सर्वप्रथम त आरामको जरुरत पर्छ, आराम गर्ने अनि प्रशस्त झोलिए पदार्थहरू खाने, पानीको मात्रा शरीरमा चाहिँ राम्रोसँग राख्नु पर्यो. अनि अर्को कुरा चाहिँ कुनै व्यक्तिलाई चाहिँ भाइरल फिभर भएको छ भने खोक्दाखेरि हाँसो गर्दाखेरि मुख छोपेर हुन्छ कि अथवा मास्क लगाइदिएर हुन्छ कि त्यसरी चाहिँ बस्नु पर्यो र त्यो बिरामीलाई सेवा सुचार गर्दाखेरि पनि अलिकति ध्यान दिनुपर्ने हुनसक्छ, साध्य राख्नु पर्ने हुनसक्छ। अब बिरामीले छोइराखेको हातले त्यही हातले फेरि आफ्नो नाकमुखतिर चाहिँ सुदाखेरि त्यसले पनि सार्ने हुनसक्छ। र बिरामीले प्रयोग गरेका कतिपय रुमालहरू हुन्छ, टावलहरू हुन्छ, त्यस्ता सामानहरूको माध्यमबाट पनि सर्न सक्छ। त्यस्तो कुरामा ध्यान दिनुपर्छ र समयमै अब स्पेसली बच्चाहरूमा चाहिँ अब सामान्य भाइरल फिभर भने राखिरहेको तर निमोनिया हुने बच्चालाई चाहिँ अप्ठ्यारो हुने अवस्था पनि देखिरहेको हुन्छ। त्यही भएर ज्वरो एकदमै कम भएन, धेरै दिन हुन थाल्यो भने चाहिँ तुरन्तै चिकित्सक पुऱ्याइहाल्नु पर्यो होइन। अब दुखाइ त अब मांसपेसीको दुखाइ हुन्छ, त्यस्तो दुखाइको बेला पनि अब के खाना हुने नहुने पेन किलर त्यो पनि चिकित्सकले नै भनिदिनु हुन्छ। त्यही भएर त्यो पहिले नै देखाउँदा राम्रो हुन्छ। कहिले काहीँ अब भाइरल फिभर छ अनि दुख्यो भनेर पेन किलर धेरै खाँदाखेरि चाहिँ रगतमा यसै पनि भाइरल फिभरमा रगतको मात्रा कमै भइरहेको हुन्छ, डब्ल्युबिसी भन्छौँ हामी। त्यो सेल्सको मात्रा कम हुँदाखेरि पनि अरू समस्या निम्ति आउन सक्छ। त्यसैले चाहिँ जथाभावी चाहिँ त्यो के अरे यो पेन किलर चाहिँ खानु हुँदैन यस्तो बेला। त्यति कुरामा ध्यान दिइदियो भने चाहिँ भाइरल फिभर सामान्य हो भने सामान्य तरिकाले टर्छ, होइन भने कहिले काहीँ चाहिँ एका दुःख चाहिँ नराम्रो पनि हुन सक्छ।
0: हस्, महत्वपूर्ण समय र विचारका लागि यहाँलाई धेरै धेरै धन्यवाद।
3: यहाँलाई पनि धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईले। अहिले अस्पतालहरूमा मौसमी रोगका बिरामीहरूको चाप अत्यधिक बढेको छ, यस सम्बन्धी कुराकानी गर्दै खबरको सिलसिला जारी नै छ। अहिलेको लागि छोटो विश्राम।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
5: डाक्टर बिमला तिवारी द्वारा दिइने सेवाहरू:
6: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
5: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
9: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेत द्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
15: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-5563-218।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
18: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
19: हाड़जोड़ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
20: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
21: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
22: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
24: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
1: अब अन्य खबर प्रसंग: ओडा प्रहरी कार्यालय कोराहीका प्रमुख नवराज नवराज बहादुर शाही नेतृत्वको टोलीले सोमबार दिउँसोको रहेका केही ग्यास पसलमा छापा मारेको छ। त्यस क्रममा ग्यास भण्डारण स्थलमा गएर ग्यासको टक्कन हेर्दै र सिलिण्डर चालेर पनि जाँच गरिएको थियो। हामी बिहान 7 बजेदेखि खानै नखाई लाइनमा बसेका छौं। उपभोक्ताले भनिरहेका थिए ग्यास नलगेर कहिले केले पकाई खाने। उनीहरू ग्यासको सिलिण्डरमा संकेत स्वरूप प्लास्टिक कपड़ाको टाला बाँधेर बसिरहेका थिए। ग्यास आउने नआउने टुङ्गो थिएन। केही उपभोक्ता ग्यासका सिलिण्डर बोकेर कुदिरहेका थिए। यहाँ आउँछ भन्यो, लाइन बस्यो आउँदैन र अर्कोमा हो रे भन्यो, उतै दौड़ियो। कोही बाइकमा त कोही काँधमा सिलिण्डर बोकेर हिँडिरहेका थिए। ग्यास पसलवालाले आउँदैन भनिरहेका थिए। ग्राहकले चोक्याउनुहुन्छ, हामी त फर्केर जान्न भन्दै लाइनमै बसिरहेका देखिन्थे। वडा प्रहरी कार्यालय छेउमै मिलेजुली सप्लायर्समा सुरुमा प्रहरीले छापा मारेको थियो। गोदाममा पुगेर प्रहरीले एक एक ग्यास जाँच गरे, एउटा पनि ग्यास सहितको सिलिण्डर फेला पारेन। आएका जति सबै ग्यास बाहिरबाट वितरण गरेको संचालक हेमन्त खड्काले जानकारी दिनुभएको छ। उता लम्ही क्षेत्रमा खाना पकाउने ग्यासको कृत्रिम अभाव गरिएको गुनासो बढेपछि बजार प्रहरी प्रशासनले बजार अनुगमन थालेको छ। अनुगमनका क्रममा लम्ही नगरपालिका 4 स्थित एक किराना पसलमा बिक्री नगरी स्टक गरी राखिएका 9 ग्यास सिलिण्डर स्टक गरी राखेको फेला परेका छन्। इलाका प्रशासन कार्यालय लम्ही र वडा प्रहरी कार्यालय लम्हीले संयुक्त रूपमा गरेको अनुगमनका क्रममा त्यो सिलिण्डर फेला परेका हुन्। गोविन्द खड्काले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आँखा शिविर आजको राप्ती पोस्ट दैनिकमा खबर छ। अन्तर्राष्ट्रिय युवा दिवस 2083 को अवसर पारेर तुलसीपुरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विद्यार्थीको आँखा परीक्षण तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। तुलसीपुर 2 स्थित माध्यमिक विद्यालय बालापुरमा आयोजित आँखा शिविरमा 230 जनाको आँखाको परीक्षण तथा आवश्यक स्वास्थ्य सेवा लिएका छन्। नगर युवा परिषद तुलसीपुर र नगर स्तरीय युवा सञ्जालको आयोजनामा तथा रवि आई केयर सेन्टर तुलसीपुर 5 को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा माध्यमिक विद्यालय बालापुरका कक्षा 9 र 10 का तथा जनप्रेमी बोर्डिङ स्कूल कक्षा 8 र 9 का विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
1: सिस्तनी उद्योग वाणिज्य संघको 12 स्थापना दिवस विभिन्न कार्यक्रम गरी सोमबार सम्पन्न भएको छ। संघका अध्यक्ष ईश्वरी प्रसाद अधिकारीको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले संघले राप्ती आधारभूत अस्पताल कालापानीलाई 50,000 रूपियाँ बराबरको विभिन्न प्रकारका औषधि सहयोग गरेको छ। विपन्न नागरिकको उपचारमा सहयोग पुर्याउने उद्देश्यले संघका अध्यक्ष अधिकारीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर सुशील केसीलाई औषधि हस्तान्तरण गर्नुभएको हो। त्यस्तै संघले जन्मजात अपाङ्गता भएका 2 जनालाई अपाङ्ग मैत्री कुर्सी सहयोग गरेको छ। राप्ती गाउँपालिका 5 करङ्गे कोटका खिमानन्द तिवारी र वडा नम्बर 8 पिपरीकी उषा विनु चौधरीले उनीहरूका अभिभावक मार्फत अपाङ्ग मैत्री कुर्सी सहयोग गरिएको हो। तुलबहादुर कौर मगरले आजको नयाँ राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: ग्यास अभावलाई सहज बनाउने उद्देश्यले लम्ही बजारमा अनुगमन गरिएको छ। इलाका प्रशासन कार्यालय लम्हीले सोमबार लम्ही बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सृजना गरी लुकाएको र राख्ने तथा उपभोक्तालाई सहज ग्यास उपलब्ध नगराउने गरेको जनगुनासोपछि ग्यास विक्रेता अनुगमनमा पुगेका थिए। उपभोक्ताबाट ग्यास विक्रेताले ग्यास लुकाएर राख्ने, समयमै बिक्री नगर्ने र लामो समयसम्म नाम टिपाएर तथा पैसा बुझाएर पनि ग्यास नपाउने गरेको गुनासो बढेपछि प्रशासनले अनुगमन गरेको हो। लुकाएर राखिएका 10 सिलिण्डर लम्हीमा बरामद भएका छन्। आजको गोरक्षा दैनिकमा खबर छ।
1: रोल्पा कोडगाउँले समाज घोराई दाङले मानव कल्याण समाज सेवाकर घोराई 10 नारायणपुरलाई सोमबार सहयोग गरेको छ। समाजका अध्यक्ष टेकबहादुर ओलीको अध्यक्षता एवं घोराई 10 का अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यतामा सहयोग गरिएको थियो। यहाँको अवस्था देखेर अति आवश्यक सामग्री सहयोग गर्न आयौं। अध्यक्ष ओलीले भन्नुभयो, प्रमुख अतिथि वडा अध्यक्ष डाङ्गेले खुशी व्यक्त गर्दै भन्नुभयो, जसको आफन्त छैन, घर छैन, खाना छैन, नाना छैन, उहाँहरूलाई सहयोग गर्नुभएको छ। थोरै थोरै सहयोगबाट पनि विपन्नलाई ठूलो सहयोग पुग्ने उहाँले बताउनु भएको थियो।
0: नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका संस्थापक सदस्य एवं प्रथम कार्यसमिति सदस्य सुशील गौतमको निधनप्रति दुःख व्यक्त गरेको छ। महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीले सोमबार शोक वक्तव्य जारी गर्दै महासंघका संस्थापक कार्यसमिति सदस्य एवं वरिष्ठ साहित्यकार गौतमको असामयिक निधनले अपूरणीय क्षति भएको उल्लेख गर्नु भएको छ। आजको गोरक्षीय दैनिकमा खबर छ। अब लागौ यिनी पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा व्यक्तिमा हुनुपर्ने 32 गुण रमेश कुमार अधिकारीको विचार छापिएको छ। रासोपालाई हुक्का गर्ने छुट छैन गोविन्द खड्काको विचार छापिएको छ भने गरीब विपन्नलाई उपचारमा सकस शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिक सम्पादकीय लेखेको छ।
1: यस्तै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा एकीकृत संचार कानून निर्माणको आधार लक्ष्मण दत्त पन्तको विचार छ। राष्ट्रिय सम्पदाको संरक्षणकै प्राकृतिक स्रोतको दोहन भूपेन्द्र सुवेदीको विचार छ भने ग्यासको सिलिण्डरको लाइनमा उभिएको सुशासन गोरक्षीले आफ्नो सम्पादकीय छापेको छ।
0: राज्यको असफलता डाक्टरको टाउको डाक्टर बालकृष्ण शाहको विचार छापिएको छ। स्वदेशले रमाउने शिक्षा रमेश प्रसाद गौतमको विचार छापिएको छ भने कामको शत्रु शीर्षकमा राप्तीपोस्ट दैनिक सम्पादकीय लेखेको छ।
1: र आजको गणतन्त्र राष्ट्रिय दैनिकमा घर घरमा मेयर बन्छु भनेर काम गर्ने जन्मेपछि नै पालिका बन्छ सबिन प्रियासन चौधरीको सामग्री छापिएको छ। उडावडा टोल टोलमा समृद्धि र विकास साझा सहभागिताबाट सम्बन्धित गुराई निर्माण यो सामग्री प्रकाशित छ। ग्यास वितरणमा व्यवस्थित प्रणालीको आवश्यकता सम्पादकीय प्रकाशित छ।
0: पत्रिकाको अन्त्यमा आइपुगेका छौं। तीनजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर सेती
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।

0: बैठक में राजनीतिक तथा समसामयिक विषय में छलफल 17,500 हेक्टर जमीन में सिंचाई सुविधा पुर्याउने गरी रानी जमरा कुलेरिया आयोजना अंतिम चरण में कोलम्बिया में 7.4 मैग्नीट्यूड को शक्तिशाली भूकंप जाना कमती में 132 जना को मृत्यु र राष्ट्रीय क्रिकेट टोली को कप्तान में 4 वर्ष पछि संदीप लामिछाने को पुनरागमन
1: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पछि आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क होस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
0: छुट्टै भेटवार्ता गर्नु भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङसँग प्रधानमन्त्री शाहले एक्ला एक्लै छलफल गर्नुभयो भेटवार्तामा नेपाल भारत तथा नेपाल र चीनको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ़ बनाउने विकासका आयोजनाहरू आर्थिक सहकार्य र व्यापारिक प्रवर्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ चीनिया राजदूत माओमिङसँगको भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई चीन सरकारका तर्फबाट शुभकामना व्यक्त गर्नुहुँदै दुई देश बीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो भारतीय राजदूत श्रीवास्तवसँगको भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभयो राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारत सरकारका तर्फबाट कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै दुई देश बीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ़ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो गत चैत्र 13 गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री शाहले चैत्र 25 नेपाली स्थित राजदूत तथा कूटनीतिज्ञहरूसँग सिंहदरबारमा सामूहिक भेट गर्नुभएपछि हिजो पहिलो पटक चीन र भारतका राजदूतसँग एक्लै एक्लै भेटवार्ता गर्नुभएको हो पछिल्लो प्रधानमन्त्रीको नीतिलाई सरकारले छिमेक नीतिलाई प्राथमिकता दिएको विषयमा विश्लेषण गरिएको छ अविरल वर्षा बाढ़ी पहिरो तथा सड़क कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा यातायात प्रभावित भएको छ कतिपय सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन् भने केही सड़कमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ काभ्रेपलाञ्चोक तथा सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै राति 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधनको आवतजावतमा रोक लगाइएको छ बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने यातायात सञ्चालन गर्न दिइने जनाइएको छ मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा यातायात बन्द गरिएको छ साँझ 5 देखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधनको आवतजावतमा उक्त राजमार्गमा रोक लगाइएको छ इलामको मिची राजमार्ग अन्तर्गतको राजडुवालीमा वर्षाका कारण सड़क हिलाम्य भएपछि यातायात अवरूद्ध भएको छ सिन्धुपाल्चोकको अरणीको राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सड़क भाँसिएका कारण सड़क अवरूद्ध भएको छ भोटेकोशी गाउँपालिका 4 किलोमा सड़क माथिबाट पहिरो खसेपछि सड़क बन्द भएको छ भोटेकोशी गाउँपालिका 2 कोदारीमा इको पहिरोबाट ढुङ्गा माटो र लेदो सहितको पहिरो खसेर सड़क अवरूद्ध भएको छ सोही गाउँपालिकाको लिपिङमा पनि सड़क अवरूद्ध भएको छ रसुवाको त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क खण्डमा पनि सड़क अवरूद्ध भएको छ उत्तर गया गाउँपालिका 5 खाल्डेमा त्रिशुली नदीले सड़क मुनिबाट कटान गरेपछि सड़क अवरूद्ध भएको हो रूकुम पश्चिमको भेरी करिडोर अन्तर्गतको क्षेत्रमा पनि सड़क अवरूद्ध भएको छ त्यस्तै लमजुङको मध्य पहाड़ी लोकमार्ग अन्तर्गतको क्षेत्रमा पनि सड़क अवरूद्ध भएको छ बाजुराको कर्णाली करिडोर अन्तर्गतको जगन्नाथ गाउँपालिका 5 भुकाखोलामा पहिरो खसेपछि कालीकोट हुम्ला सड़क अवरूद्ध भएको छ पाकिस्तानको ब्रोडपीकमा यही साउन 14 गते हिम पहिरोमा परि निधन भएका 3 जना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदैछ निधन भएका मध्ये किली पेम्बा शेर्पा ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत अपरान्ह 4:45 बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ उक्त दुर्घटनामा निधन भएका फूलबहादुर गुरुङ युक्तको शव साउन 21 गते नेपाल ल्याइएको थियो। दुर्घटना स्थलबाट एकजना नेपाली, एकजना पाकिस्तानी र एकजना अमेरिकी आरोही गरी तीनजनाको शव अझ फिर्ता ल्याउन बाँकी रहेको छ। प्रतिनिधि सभाको बैठकले हिजो नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो। विधेयकमाथिको छलफलमा प्रश्नको जवाब दिनुहुँदै कानून मन्त्री गौतमले राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत राख्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा जानकारी राख्नुपर्ने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रूपमा पुर्याउन विधेयक महत्वपूर्ण भएको बताउनुभयो। बैठकले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ। छलफलमा उठेका विषयमा जवाब दिनुहुँदै कानून मन्त्री गौतमले जनताले तिरेको करको समुचित र निर्णय प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। उहाँले विभिन्न 13 आयोगका 65 पदाधिकारी मध्ये धेरैजसो पदाधिकारी पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने गरी व्यवस्था गर्न लागि जानकारी

0: उहाँले कर्मचारी संचय कोष दशौं संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई गम्भीरतापूर्वक लिएर अघि बढ़ेको बताउनु भएको छ। सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा मन्त्री खनालले अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र पहल जारी रहेको संसदमा जानकारी दिनुभयो।
1: परराष्ट्र मन्त्रालयले नेपाल सरकारको ऐतिहासिक तथा कूटनीतिक महत्वका दस्तावेजहरूको संरक्षणलाई अत्यन्त गम्भीरतापूर्वक लिँदै आएको छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको आधारमा एक छुट्टै अभिलेख व्यवस्थापन शाखा समेत गठन भई अभिलेख संरक्षण सम्बन्धी कार्य शुरू गरिएको छ। अभिलेखहरूको खोज, प्रमाणीकरण, डिजिटलाइजेशन तथा सुरक्षित संरक्षणका लागि सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र जारी रहेको ब्यौरा अनुरोध गर्दछु।
0: परराष्ट्र मन्त्री खनालले विक्रम सम्वत 1816 सन्धि र 1950 सम्बन्धित केही दस्तावेजहरू सरकारसँग रहेको भए पनि सन्धिको औपचारिक दस्तावेजका बारे भने स्पष्ट जानकारी नभएको जवाफ दिनुभयो। पश्चिम सभामा हिजो सांसदहरूको प्रश्नको जवाफमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हरेक प्रदेशमा कम्तीमा एउटा ट्रमा सेन्टर विस्तार गर्ने तथा आवश्यकता अनुसार ट्रमा युनिट स्थापना गर्ने गरी काम अघि बढ़ाइएको बताउनुभयो। उहाँले ढल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया यथावत रहेको र क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लाहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर युनिट विस्तारको योजना अघि बढ़ाइएको उहाँले जानकारी दिनुभयो। सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले युवाका लागि सीप विकास, रोजगारी सिर्जना, नेतृत्व विकास र उद्यमशीलता प्रवर्धन जस्ता कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँले आगामी दशकमा नेपाली युवालाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन युवा नीति ल्याइएको पनि जानकारी दिनुभयो।
2: हामी यथास्थितिमा सन्तुष्ट छैनौ। युवाको अपेक्षा बदलिएको छ, समय बदलिएको छ, श्रम बजार बदलिएको छ, प्रविधि बदलिएको छ, त्यसैले संस्थाहरू पनि बदलिनुपर्छ। युवाका क्षेत्रमा विकास भएका नयाँ आयाम, नयाँ अन्तर्राष्ट्रिय परिवेश तथा अनुभवलाई राष्ट्र निर्माणमा परिचालन गर्ने गरी युवा नीति 2082 आएको छ। यस नीतिले युवा रोजगारी, सूचना प्रविधि, नेतृत्व विकास, जलवायु परिवर्तन र युवा सवाल, एआई र रोजगारीका अवसरमा चुनौती तथा युवा विषयमा अन्तर्राष्ट्रिय अभ्यास र अनुभव प्रदान जस्ता विषय समेटेर नीतिगत मार्गदर्शन गरेको छ। यो नीति आगामी दशकमा नेपाली युवालाई बदलिदो विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सिपयुक्त, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउने मार्गचित्र हो। रोजगार प्रवर्धन दशक मन्त्रालयको सर्वोच्च प्राथमिकता हो। यस अभियान मार्फत स्वदेशमै प्रशस्त अवसरहरू सिर्जना गरी युवा जनशक्तिलाई राष्ट्र निर्माणमा लगाउने हाम्रो लक्ष्य छ।
0: मन्त्री यादवले रोजगारी र सीप विकासका विशेष कार्यक्रमहरू अन्तर्गत मन्त्रालयले रोजगार प्रवर्धन दशकलाई उच्च प्राथमिकतामा राखेको र यसको लक्ष्य स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा लगाउनु रहेको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन आग्रह गर्नुभयो। उहाँहरूले प्रतिपक्षसँग संवाद गर्न र आलोचनालाई शत्रुता नभई सुधारका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह पनि गर्नुभयो। सांसदहरूले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दल पनि सरकारसँगै रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले सरकारलाई सही बाटोमा हिँडाउन खबरदारी र प्रतिपक्षको आलोचना पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। सांसदहरूले सुनसरीको कप्तानगंजमा भएको घटनाका सन्दर्भमा सरकारले सुरक्षा व्यवस्था उपयुक्त सुरक्षा व्यवस्था प्रबन्ध गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको र ग्यास अभाव भएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे सिंहदरबारमा बोलाइएको छ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। आजै दुईवटा संसदीय समितिको बैठक पनि बस्ने संसद सचिवालयले जनाएको छ। बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ़दै गएपछि त्यसको दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङ प्रस्तावक रहनु भएको प्रस्तावको समर्थकमा एमालेका सचेतक नीता घतानी तथा नेकपाका पार्वती बीक र श्रम संस्कृति पार्टीका आर्यन राई हुनुहुन्छ।

0: दर्ता गरिएको प्रस्तावमा बाँदर र बँदेलका कारण किसानको उत्पादन आमदानी खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख गरिएको छ। बाँदर तथा जंगली बँदेल व्यवस्थापनका लागि समय सीमा र आवश्यक बजेट सहित संघ प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट हुने गरी कार्य योजना बनाउन माग गरिएको छ। नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ। कांग्रेसले खाना पकाउने ग्यासको आयात बढ़ाएर भण्डारण सुनिश्चित गर्न आपूर्ति सञ्जाललाई व्यवस्थित गर्न र सहज बनाएर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। बैठकले ग्यासको विकल्पमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्न उपभोक्तालाई इण्डक्सन चूलो लगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट र दीर्घकालीन ऊर्जा नीति लागू गर्न माग गरेको छ। कांग्रेसले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन कालो बजारी र बिचौलियाको अन्त्य गर्न पनि सरकारसँग माग गरेको छ। सभापति गगन थापाको सभापतित्वमा साउन 24 गतेदेखि शुरू भएको बैठकमा हिजो 22 केन्द्रीय सदस्यहरूले धारणा राख्नुभयो। आज बिहान 11:30 बजे पार्टी कार्यालय सानेपामा बैठक जारी रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले बताउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 दफावार छलफल भएको छ। प्रयोगशालामा कर्मचारी नियुक्त गर्दा समावेशिताको सिद्धान्तलाई अपनाउनु पर्ने व्यवस्था विधेयकमै उल्लेख गर्न सांसदहरूले प्रस्ताव गर्नुभएको छ। बैठकमा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पोलले अबका दिनमा जुनसुकै निकायमा नियुक्ति गरिँदा नयाँ प्रविधिमा दक्षता हासिल गरेका युवालाई प्राथमिकता राख्नुपर्ने बताउनुभयो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सदाचार नीति 2083 कानूनका लागि तत्काल सदाचार ऐनका लागि विधेयक प्रस्ताव गर्न सरकारलाई निर्देश गरेको छ। समितिका सदस्यहरूले सदाचार पालना सरकारबाटै शुरू गर्नुपर्ने र सदाचारलाई जीवन पद्धति बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत कैलाली स्थित रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरणको काम प्रारम्भ भएको छ। कैलालीको मध्यवर्ती क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई पुर्याउने लक्ष्यसहित उक्त आयोजना अघि बढ़ेको छ। धनगढ़ी संवाददाता जगत साउदको यो रिपोर्ट।
1: कैलाली स्थित राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिंचाई आयोजनाको तेस्रो चरण काम शुरू भएको छ। कर्णाली चिसा पानी मूल इन्टेक रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरण काम सकिएपछि यति बेला तेस्रो चरण काम थालिएको हो। 2082 गुरु योजना स्वीकृत भएको सिंचाई आयोजनाको तेस्रो चरणमा पथरियादेखि कान्द्रासम्म 13.2 किलोमिटर मूल नहर निर्माण सहित आधुनिक सिंचाई प्रणाली विस्तार गरिनेछ। अहिले मूल नहर निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढ़ाइएको यो सिंचाई आयोजनाबाट घोडागोडी नगरपालिका बद्धगोरिया गाउँपालिका र भजनी नगरपालिका क्षेत्रको 17,500 हेक्टर खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुर्याउने सरकारी लक्ष्य रहेको छ। रानी जमरा कुलरिया सिंचाई आयोजना कार्यालय टिकापुरका इन्जिनियर निलम थापा।
2: आयोजनालाई आधुनिकीकरण गर्ने काम सम्पन्न भइसके पछाडि तेस्रो चरणको लागि पथरियादेखि कान्द्रासम्म मूल नहर विस्तार गर्ने कामको प्रक्रियामा रहेका छ। यसले 17,500 हेक्टर जमीनमा सिंचाई सेवा सुविधा पुर्याउने लक्ष्य रहेको छ।
1: विश्व ब्याङ्कको 21,74,48,00,000 बजेट सहयोगमा शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजना तेस्रो चरणको काम आर्थिक वर्ष 2087-88 भित्र पूरा गरिसक्ने योजना रहेको छ। यस्तै लम्कीचुवा नगरपालिका क्षेत्रको 6,000 हेक्टर जमीनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित पश्चिम लम्की नगर विस्तारका लागि आवश्यक काम कारवाही अघि बढ़िरहेको छ। 14.65 किलोमिटर लम्की नगर निर्माणका लागि अहिले सम्झौताको चरणमा रहेको रानी जमरा कुलरिया सिंचाई आयोजनाका इन्जिनियर निलम थापाको भनाइ छ।
2: यो लम्की विस्तार नहर 14.66 किलोमिटर लामो मूल नहर छ। यसमा आवश्यक संरचनाहरू लाइनिङहरूको कामहरू गर्नको लागि खरिद प्रक्रियामा गएर बोलपत्र आदान गरी अहिले सम्झौता गर्ने चरणमा लगभग पुगेको छ।
1: कैलालीको पूर्वी क्षेत्रमा सिंचाई सुविधा पुर्याउने लक्ष्य सहित 2067-68 सालबाट शुरू भएको रानी जमरा कुलरिया सिंचाई आयोजनाको पहिलो र दोस्रो चरणमा सम्पन्न सिंचाई प्रणालीबाट टिकापुर नगरपालिका जानकी गाउँपालिका क्षेत्रको 14,300 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार गरिएको आयोजना कार्यालयले जनाएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
0: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। नेपालको संविधान बमोजिम आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदीन अलीले राष्ट्रपतिको कार्यालय शीतल निवासमा आर्थिक वर्ष 2082-83 प्रतिवेदन हिजो पेश गर्नु भएको राष्ट्रपति भवनले जनाएको छ। काठमाडौँ उपत्यकामा आज श्रावण कृष्ण चतुर्दशीका दिन गठे मंगल पर्व मनाइँदैछ। गठे मंगललाई घण्टा कर्ण पर्व पनि भन्ने गरिन्छ। आज काठमाडौँ उपत्यकाका विभिन्न टोल टोलमा युवाहरू भेला भई साँझ आगो बालेर भूत भगाउने गर्दछन्। पुतलाका रूपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोलाको किनारमा पुर्याएर उसको अन्त्येष्टि गर्ने परम्परा रहेको छ। किम्वदन्ती अनुसार प्राचीन समयमा नेपाल मण्डलमा गठा मंगल नाम गरेको एउटा दानव थियो। त्यसलाई सत्य निष्ठा तथा समाजको हितमा काम गर्ने सर्वसाधारण मानिसहरू मन पर्दैनथ्यो। उसले सत्य वचन सुन्नु पर्ला भनेर सधैँ कानमा घण्टी झुण्ड्याएर हिँड्ने गर्थ्यो। पछि उसलाई घण्टा कर्ण भन्न थालियो। उसले दोबाटोमा ढुकेर बटुवाहरूसँग जबरजस्ती पैसा उठाउने र मन लागेको खानेकुरा खाने गर्दथ्यो। उसको गतिविधिबाट सर्वसाधारण अत्यन्तै आतंकित थिए। एक दिन घण्टा कर्ण मर्यो। ऊ मरेपछि खुशियाली मनाउने क्रममा यो पर्व मनाउने प्रचलन रहिआएको काठमाडौँ उपत्यकाको किम्वदन्ती रहेको छ।
3: मेड इन जङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
4: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। जङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
4: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक जङ्गालीबाट किनेर हेर न।
4: लौ त म जङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 082-565-775।
3: सम्पर्क नम्बर 98-478-26-873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: हिराले खाएको दाँत निकाल्ने,
12: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
11: खाली ठाउँमा दाँत राख्ने,
12: दाँतको जरैदेखि उपचार गर्ने,
11: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
12: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
13: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
14: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
15: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
14: बाङ्गा टिङ्गा दाँत मिलाउने,
12: शल्यक्रिया गरेर दाँत निकाल्ने,
14: खाली ठाउँमा दाँत भर्ने,
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
14: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
16: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
17: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
16: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
6: शुद्ध महका लागि कहाँ जाने त?
8: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
6: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
18: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
19: सम्पर्क मोबाइल नम्बर 9858318640 र 9848720440।
18: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47 0825908 47।
22: भर्ना सम्बन्धी सूचना।
23: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
22: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
24: सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9765226286।
25: न्युरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
26: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
25: उपलब्ध। शल्यक्रियाहरू,
26: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
25: बालबालिकाको न्युरो सर्जरी,
26: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
25: पुनश्च हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
26: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
25: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825918101 र मोबाइल नम्बर 9790965255।
27: सीता, के भयो तिमीलाई? घुम्सेर बसी छौ
28: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
27: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
28: ए ठिकै छ, म जाने त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
29: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
29: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
30: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
31: हाम्रा सेवाहरू,
30: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
31: छाती, दम, निमोनिया, खोकी, छेरो,
30: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
31: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
30: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
31: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
30: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
31: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
30: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
31: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
30: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
31: कान सुन्न नसक्ने का लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
30: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
31: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
30: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
31: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: Buy a network, buy one, gift one free offer. Ma, 3 महीना को 125 MBPS internet. 2700 में खरीद कर दा. Free internet package. नया चरण को लागी gift करने मौका. Support referral ma. आप तो लागी 1 महीना free internet. Buy a net. अब सबै connected.
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा.
2: उपचार हुने रोगहरू पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी चिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ. मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ.
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दान. सम्पर्क फोन नम्बर 98686 61 694.
4: हार्दिक आमन्त्रण.
5: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन, दानदाता, समाजसेवी, उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ. साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन, दैनिक भव्य श्रृंगारिक महाआरती, रुद्राभिषेक, शिवलिंग जलाभिषेक, भजन कीर्तन, सत्यंग, धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ. भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ. आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई 5 दाङ.
4: अध्यक्ष गणेश कुमार अधिकारी. सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य. सम्पर्क मोबाइल नम्बर 98578323391.

0: ഞാൻ ഇതാ ദുഃഖിയോ.
1: बसी राख औषधी गर्न जानु भनेको मान्ने हैन.
0: अस्ति भक्कर त औषधी गरेको 20-19 भएको हैन.
1: जहाँ पाए त्यही औषधी गरेपछि त्यस्तै त हुन्छ.
0: आफू यहाँ दुखेर मर्नु भइसक्यो. तिमी भन न कहाँ जाउँ म.
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निकुन्.
2: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक.
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक.
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ.
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्.
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत.
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-46.
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्. सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश.
7: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ.
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न.
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ.
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ.
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910.
7: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ.

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
6: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
7: डाक्टरद्वारा दिइने सेवाहरू निद्रा नलाग्ने अर्धकपाली टाउको र शरीर दुख्ने पोल्ने सिल्का हान्ने र झमझमाउने मन आत्तिने उदास हुने छटपटी लाग्ने सास फेर्न गाह्रो हुने मुटु जोर जोरले धक्किने रिङ्गटा लाग्ने घाँटीमा केही अड्किए जस्तो महसुस हुने थकाइ लाग्ने
8: जाँड रक्सी सुर्ती गाँजा चुरोट जस्ता लागु औषधबाट छुटाउने
7: यौन उत्तेजना नहुने
8: काँप्ने बेहोस हुने डराउने शंका गर्ने बरबराउने रिसाउने झोक्किने पागलपन र एकोरोपन
7: मिर्गी डिप्रेसन एन्जाइटी र अल्जाइमर
8: तनाव चिन्ता चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार
9: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार
10: समय बिहान 11 बजेदेखि
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847597193 र 9818899028
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
13: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
12: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
13: फोन नम्बर 0825626601 9858735090 9858831684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
10: हाम्रा विशेषताहरू
14: उत्कृष्ट शैक्षिक वातावरण,
10: अनुभवी एवं दक्ष शिक्षकहरू द्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
10: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
11: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 चितल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 98480096 98580036086 र 98481720073।
2: मध्यपश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्कनु भएका घोराही उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरणीय बन्नु भएको छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9 देखि 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपियाँ बचत हुने गरेको उहाँको भनाइ छ। उद्योगमा चिया कफी तथा जुसका लागि प्रयोग हुने पेपर कप सँगै खाजा तथा खानाका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट दाङका कुराही तुलसीपुर नारायणपुर लगायतका बजारसँगै रोल्पासम्म पुग्ने गरेका छन्। उत्पादन हुने गरेको प्रारम्भिक समयमा बजार खोज्दै आफै व्यवसायको पसलमा पुग्नुपर्ने अवस्था रहे पनि अहिले माग बढ़दै गएको अधिकारीले बताउनुभयो। उहाँका अनुसार अहिले व्यवसाय उद्योगमा आएर कप तथा प्लेटको अर्डर गर्ने र सामग्री लैजाने गरेका छन्। माग बढ़दै गएपछि उद्योगको उत्पादन क्षमता पनि विस्तार गरिएको छ। शुरूमा कप र प्लेट उत्पादनका लागि 1-1 वटा मेसिन भारतबाट ल्याएर सञ्चालन गरिएकोमा अहिले 2-2 वटा मेसिनबाट उत्पादन भइरहेको अधिकारीले बताउनुभयो। उद्योग सञ्चालनबाट स्थानीय 7 जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। स्थानीय युवा तथा महिलालाई रोजगारी दिएको उहाँले जानकारी दिनुभएको छ। उद्योगका लागि आवश्यक कागज लगायत कच्चा पदार्थ भने भारतबाट ल्याउने गरिएको छ। अण्डाको माग बढ़ेपछि व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार XXL अण्डा प्रति क्रेट 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी समर्थन मूल्य 3000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले लागत मूल्य पाउन अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले आफू मर्कामा परेको किसानको गुनासो रहेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खाने तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै आज 2 वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ। बिहान 11 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा 2082/23 र 24 गते भएको आन्दोलन र घटनाका कारण जलेका सरिस्ता सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान 11 बजे बस्दैछ। सो समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। सामाजिक सेवामा सहयोग पुर्याउने उद्देश्यले रोल्पा कोडगाउँले समाज दाङले हिजो मानव सेवा आश्रममा सहयोग हस्तान्तरण गरेको छ। समाजका अध्यक्ष टेक बहादुर ओलीको अध्यक्षता तथा कोराही 10 का वडा अध्यक्ष दीपक पाण्डेको प्रमुख आतिथ्यता र नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेतको विशिष्ट आतिथ्यतामा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा खाद्यान्न तथा मानव सेवा आश्रमका लागि आवश्यक मेडिकल सामग्री आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो। सहयोग ग्रहण गर्दै प्रतिनिधि श्रेष्ठले समाजप्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोगी दाताबाट संस्था चलेको बताउनुभयो। उहाँले 22 महिने नानी बच्चादेखि 90 वर्ष उमेर सम्मका 50 जना आश्रित रहेको बताउनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले कोही नहुनेहरूको आश्रय स्थलमा सामाजिक उत्तरदायित्व वहन गर्दै कोटगाउँले समाजले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो। कार्यक्रममा समाजका सदस्य तथा स्थानीय समाजसेवीहरूको उपस्थित रहेको थियो। कार्यक्रमको सहजीकरण रोल्पा कोटगाउँले समाजका सचिव निशान ओलीले गर्नुभएको थियो। यसै विषयमा रहेर हामीले मानव सेवा आश्रमका प्रतिनिधि सुस्मिता श्रेष्ठलाई आश्रम कसरी सञ्चालन गरिरहनु भएको छ र के समस्या छन् भनेर सोधेका छौं।
1: स्थापना भएको लगभग 5 वर्ष हुन लाग्यो। योभन्दा अगाडि चाहिँ गोरेपा महानगरपालिका वडा नम्बर 15 दीपसिका चोकमा थियो। महिनामा 45,000 घरबाट तिरेर सेवा शुरूआत गरेका थियौं। तर 2 वर्ष नपुग्दा चाहिँ गोरेपा महानगरपालिका मानव कल्याणको सेवाबाट प्रभावित भएर अहिले यो जुन हामी बसिरहेको भवन चाहिँ हाम्रो आफ्नै भवन हो, अस्थायी रूपको भवन। यो चाहिँ स्कूलको जग्गा हो। अहिले अस्थायी रूपमा चाहिँ हामी आमा बुवाहरूको सेवा गरिरहेछौँ। यहाँ चाहिँ टोटली बेबाइसे कोही नभएको केही नभएको खान नसक्ने बोल्न नसक्ने हिँड्न नसक्ने आँखा नदेख्ने सुस्त मनस्थिति प्यारालाइज त्यसमा पनि उहाँहरूले चाहिँ म के गरिरहेछु म के खाइरहेछु म के बोलिरहेछु भन्ने खालको पनि याद नभएको व्यक्तिहरूलाई चाहिँ नितान्त सहयोग गरिरहेछौँ हामी
2: आफै।
1: दाङ जिल्लाको पनि हुनुहुन्छ, छिमेकी जिल्लाहरूबाट पनि हामीले उद्धार गरिरहेका छौँ।
2: यहाँसम्म कसरी आइपुग्नुहुन्छ मान्छेहरू?
1: मान्छेहरू चाहिँ बेबारिसे अवस्थामा सडकमा देखिसकेपछि चाहिँ हाम्रो प्रहरी प्रशासन नगरपालिका वडाको सिफारिसमा चाहिँ हामी उद्धार गर्छौँ।
2: कतिजना हुनुहुन्छ अहिले?
1: अहिले 50 जना हुनुहुन्छ।
2: कति उमेरदेखि कति उमेरसम्म?
1: भर्खर जन्मिएको 22 महिनाको नानीदेखि 90 वर्षमाको वृद्ध बुवा आश्रित हुनुहुन्छ। समस्याहरू त धेरै थियो, जस्तो घर भाडामा थियो होइन, आमा बुवालाई त्यही पनि सेवा गर्न धेरै गाह्रो थियो। कुनै समयमा चाहिँ खाद्यान्नकै अभाव भएर खानेकुराहरूकै अभाव भएर पनि

0: लिएर हरेक कुराहरूमा चाहिँ गाह्रो भइरहेछ हामीलाई।
1: सबै त के अरे सुस्त मनस्थिति पनि भन्नुभयो, कर्मचारी कति हुनुहुन्छ तपाईँ एक्लै हो?
0: होइन, हामी दुईजना छौँ, दाई छ एकजना, म अरू अब जस्तो यहीँबाट पनि कतिपय रिकभरहरू भएर चाहिँ उहाँहरूबाट पनि सहयोग लिन्छौँ, उहाँलाई पनि सेवामा लगाउँछ।
1: सुस्थ मनस्थिति अनि बच्चाहरू स्याहार गर्न त गाह्रो हुन्छ होला नि?
0: धेरै गाह्रो हुन्छ सानो बच्चाहरूलाई, सानो बच्चाहरू भन्दा पनि अझ बेसी हुनुहुन्छ उहाँहरू त, एउटा बच्चालाई स्याहारे जस्तै हो।
1: अब के अरे नगरपालिका उपमहानगरले चाहिँ यो जग्गा दियो भनेको, यो बाहेक सरकारबाट कस्ता कस्ता सहयोगहरू प्राप्त गर्नुभएको छ?
0: नगरपालिकाले वार्षिक रूपमा हेर्नुहुन्छ, त्यो बाहेक नितान्त व्यक्तिको सहयोगले नै चलिरहेको छ सर। जस्तै संघ संस्थाहरूबाट चाहिँ विभिन्न उत्सवहरूमा आएर सहयोग गर्नुहुन्छ, विभिन्न विद्यालयले आएर सहयोग गर्नुहुन्छ, त्यो बाहेक चाहिँ नितान्त व्यक्तिको सहयोगमा चाहिँ चलिरहेको छ।
1: तत्काललाई चाहिँ सरकारले यस्तो गर्दै अलिक सहज हुन्थ्यो जस्तो चाहिँ लाग्ने के छ?
0: त्यसको लागि त हामीलाई अहिले तत्काल त भवन निर्माण जस्तो स्थायी रूपको चाहिँ भवन भयो भने चाहिँ हामीलाई अझ सहज हुन्थ्यो आमा बुवाहरूको सेवा गर्नको लागि। अब तत्कालमा त अहिले आवश्यक भनेको त हामीलाई सरसफाइको सामानहरू, विशेष गरी खाद्य नल तत्ता कपडाहरू, हरेक चिजहरू आवश्यक नै परिरहन्छ प्राय।
2: र नेपाल पत्रकार महासंघ दाङ शाखाका संस्थापक सदस्य तथा वरिष्ठ साहित्यकार सुशील गौतमको 81 वर्षको उमेरमा साउन 24 गति निधन भएको छ। महासंघ दाङ शाखाले हिजो शोक विज्ञप्ति जारी गर्दै उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासंघको संस्थापक सदस्य तथा पहिलो कार्य समितिका सदस्य समेत रहनुभएका गौतम दाङको पत्रकारितामा आर्थिक भेटमा कलम चलाउने पहिलो स्तम्भकार हुनुहुन्छ। उहाँले दाङबाट प्रकाशित हुने दृष्टिकोण साप्ताहिकमा नियमित स्तम्भ लेखनका साथै रेडियो स्वर्गद्वारी मार्फत अर्थतन्त्रका विषयमा विश्लेषणात्मक टिप्पणी दिँदै दाङको पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। पत्रकारिता अतिरिक्त साहित्यिक क्षेत्रमा पनि सक्रिय गौतमका दर्जनभन्दा बढ़ी साहित्यिक कृतिहरू प्रकाशित छन्। उहाँको निधनले दाङको पत्रकारिता र साहित्यिक क्षेत्रले एक अनुभवी एवं विज्ञ व्यक्तित्व गुमाएको महासंघले जनाएको छ। महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीद्वारा जारी विज्ञप्तीमा दिवंगत गौतमप्रति पूर्ण श्रद्धांजलि व्यक्त गर्दै उहाँको पुत्र एवं गोरक्षी राष्ट्रिय दैनिकका अतिथि सम्पादक किशोर चन्द्र गौतम सहित शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
4: डाक्टरद्वारा दिइने सेवाहरू, निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने।

0: सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धत्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
1: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
0: यौन उत्तेजना नहुने,
1: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
0: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
1: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नसा सम्बन्धी रोगको सफल उपचार।
2: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
3: समय बिहान 11 बजेदेखि।
0: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479 57193 र 98128 99 08।

0: माया नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका। सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट। माया नेट, अब सबै कनेक्टेड।
1: मैले मेरो मुटुकुटु हजुरलाई सुम्पिएको छु, मेरी छोरी दुःख
2: भिएफएक्स सिनेमा घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली, हली, कमला मिस।
3: तेरो हामी साँच्ची के बाँकी के हो
4: के रे बाउलाई सिक्याउ, सलाई पढाउनलाई बिहे गरेर ल्याऊ।
5: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
6: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
7: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
8: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
7: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
8: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
7: हुलासले बनाउँदैछ परिवार एक साथ।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हात जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-65।
2: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिनद्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
14: भइरहेको अवस्था हो अहिलेको, र बाँकी रहेको जुन 50% श्रमिक छ त्यो 50% श्रमिक चाहिँ टिकट पनि काटेर जाने, गन्तव्य मुलुकमा भएका चाहिँ त्यहाँका लोकल एजेन्सीहरूको चाहिँ शुल्क पनि तिर्नुपर्ने यो अवस्थाबाट गइराख्नु भएको छ। हामी वैदेशिक व्यवसायले के भनेको हो भने त्यो पहिलो अघि मैले भनेको 5-7% जुन संख्या छ त्यसलाई चाहिँ प्रोत्साहित गरौं, दोस्रो र तेस्रो जुन विधि छ त्यो दोस्रो र तेस्रो विधिलाई व्यवस्थित गरौं, र जुन चौथो विधि छ यसलाई निरुत्साहित गरौं, यसलाई पूर्ण रूपमा निरुत्साहित गरौं। त्यसलाई निरुत्साहित गर्नका निम्ति चाहिँ राज्यले स्पष्ट रूपमा के भनिदिनु पर्यो भने श्रमिकले श्रम गन्तव्यमा जानुभन्दा पूर्व आफ्नो सुरक्षासँग रिलेटेड केही खर्चहरू गर्नुपर्ने कानूनी व्यवस्था छ, त्यो श्रमिकले नै गर्नुपर्ने व्यवस्था हो। त्यसलाई ट्रान्सपरेन्टली जनतालाई भनिदिनुपर्छ सरकारले. अहिले त कस्तो भाष्य निर्माण भयो भने उहाँहरूलाई गरिदिएको हामीले त फेसिलिट गरिदिएको कुरा हो, हामीले उहाँसँग पैसा लियौं इन्सुरेन्स कम्पनीलाई तिर्दियौं, हामीले उहाँसँग पैसा लिएर एसएसएफलाई तिर्दियौं, कल्याणकारी कोषको चाहिँ नि के अरे प्रबन्धन बोर्डको कल्याणकारी कोषमा लगेर पैसा तिर्दियौं हामीले होइन. त्यो पैसा समेत जस्तो अब स्वास्थ्य परीक्षणका खर्चका कुराहरू छन्, अभिमुखीकरण तालिमका खर्चका कुराहरू छन्, अझ युएई जाने श्रमिकका लागि त यो चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गर्नका निम्ति लाग्ने 16,000 त्यो खर्चको कुरा छ. यो यी सबै श्रमिकले चाहिँ बिहोर्नुपर्ने खर्च पनि वैदेशिक रोजगार व्यवसायले लिएर खल्तीमा हाले भन्ने जुन भाष्य निर्माण भएको छ त्यो भाष्यलाई चिर्नु जरूरी छ. त्यसले चाहिँ राज्यले नै एउटा विधि स्थापित गरेर राज्यले नै के भनिदिनु पर्यो भने यो शीर्षक चाहिँ श्रमिकले तिर्नुपर्ने रकम हो, यो चाहिँ वैदेशिक रोजगार व्यवसायले तपाईँहरूसँग लिए फेसिलिट गरिदिए तर यो उहाँहरूले लिएर खल्तीमा हालेको पैसा होइन, यो त राज्यको पनि त जिम्मेवारी हो नि. र सँगसँगै के भनिदिनु पर्यो भने 10,000 सेवा शुल्कमा हामीले काम गर्न सक्दैनौ भनेर 72 सालदेखि नै हामी भनिआयौं. त्यो 72 सालमा आएको निर्णय पनि के थियो, 3 महिने परीक्षणकालको निम्ति भनेर आएको निर्णय थियो. खास भन्ने हो भने कस्तो राज्यमा छौं हामी भनेदेखि 72 सालमा परीक्षणकालको निम्ति आएको निर्णयको वैधानिकता नहेरिकन, त्यो निर्णय वैधानिक भएकै छैन हामी यसमा स्पष्ट छौं, तर पब्लिस्टिक निर्णय भयो भन्दैमा वैधानिकता नै नदिइकन यस्ता खालका नीतिहरू हामी बोकेर लिएर आयौं र यो क्षेत्रलाई अस्तव्यस्त बनायौं. त्यसो भएको कारणले वैदेशिक रोजगार व्यवसायका पनि आफ्नै खर्च शीर्षकहरू छन्, के अरे चाहिँ बजार प्रबन्धनका निम्ति अन्तर्राष्ट्रिय बजार प्रबन्धनका निम्ति त्यो ठाउँमा जानुपर्ने, हामी प्लेनै चढेर जानुपर्छ, त्यो ठाउँमा बस्नुपर्छ, मार्केटिङका कष्टहरू छन्, माग ल्याइसकेपछि पनि यहाँ इन्टरभ्यूहरू गराउनुपर्छ, इन्टरभ्यू गराउँदाखेरि त्यत्तिकै खर्च छ, ट्रेड टेस्टका खर्चहरू छन्, सबैभन्दा ठूलो अझ त्योभन्दा बढी त के हो भन्दा कार्यालय सञ्चालनका खर्चहरू छन्। त्यसो भएको हुनाले हामीले 10,000मा काम गर्न सक्ने वातावरण छैन. यो अवस्थामा चाहिँ के गर्दाखेरि उपयुक्त होला भनेदेखि कमसेकम राज्यले वैज्ञानिक सेवा शुल्क निर्धारण गरेर तपाईँहरूले लिने सेवा शुल्क यो हो, योभन्दा बाहेकका सेवा शुल्क के अरे योभन्दा बाहेक कानूनभन्दा दायाँ बायाँ तपाईँहरूले गर्नुभयो भनेदेखि तपाईँहरूलाई चाहिँ अब त्यसपछि चाहिँ हामी डण्डा चलाउँछौं, कानूनको अक्षरशा पालना गराउँछौं भन्नेतर्फ जानुपर्ने, यी नमिलेका विषयहरूको के अरे तादम्यता मिलाउने जिम्मेवारी सरकारको हो. हामी व्यवसायिक संघमा भएका कारणले हामी त्यसमा चाहिँ सहयोगीको भूमिका खेल्छौं. ओभरअल वैदेशिक रोजगारको यो जुन माइग्रेसनको चक्र छ, जुन यो आप्रवासनको चक्र, यो श्रम आप्रवासनको चक्रलाई चाहिँ आद्यपान्त बुझेर सरकारले नीतिगत निर्णयमा चाहिँ तदारुकता देखाउनु पर्यो. त्यसो भयो भने हामीले परिकल्पना गरेको श्रमिकको सुरक्षासँग रिलेटेड विषय, श्रमिकको हकित संरक्षणसँग रिलेटेड विषय, श्रमिकलाई अत्याधिक आर्थिक भार पर्यो भन्ने खालका विषयहरूको निराकरणतर्फ जान सक्छौं. तपाईँ हामीले यदि यो हुन सक्यो भने 2-3 महिनामै यसको चाहिँ सकारात्मक रिजल्ट देख्न थाल्छौं. हामीले सरकारलाई भनेको विषय नै हो
15: यसमा पनि सर. जस्तै अब एक पक्षबाट हेर्दाखेरि सरकार आफ्नो कुरामा अडिग छ, आफ्नो निर्णयमा अडिग छ, र कम्पनीहरूले पनि अब श्रमिक पठाउन अब कहिलेसम्म हुन्छ, सरकारले अलि सहज वातावरण नबनाएसम्म यो निरन्तर रहने होला, के हो के हो त्यो प्रक्रियाको बारेमा कुराकानी पनि भइहाल्छ पक्कै पनि, र माग चाहिँ अन्त्यमा गएर श्रमिकहरू नै पर्ने देखिन्छ. यसको विषयमा, समाधानको विषयमा हामीले सरकारसँग छलफल अथवा परामर्श केही गरेका छौं कि छैनौं?
14: हामीले केही समय अगाडि वैदेशिक रोजगार व्यवसायीज्यूहरूलाई बोलाएर एउटा व्यवसाय भेला पनि गरेका थियौं. त्यो व्यवसाय भेलाको दिन हामीले के भन्यौं सरकारलाई भने हामी 15 दिन चाहिँ 15 दिन पछाडि श्रमिकहरू पठाउन बन्द गर्छौं, तपाईँहरूले अलिक चाँडो गरिदिनुहोस् भनेर हामीले भन्यौं. अब ऐन संशोधन गर्ने जुन ऐनमा भएका त्रुटियुक्त दफाहरू छन् त्यसलाई संशोधन गर्ने चरणमा सरकारले तदारुकता देखाएकै हो. सरकारले ऐन संशोधनलाई ऐन संशोधनका निम्ति प्रस्तावित मस्यौदालाई चाहिँ राय बुझ्नका निम्ति भनेर अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय पठाइसकेको भन्ने कुरा मन्त्रीज्यूले भन्नुभएको पनि हो हामीलाई. तर चिन्ता कहाँनिर रह्यो भन्दाखेरि त्यो ऐन संशोधन र यो सेवा शुल्क निर्धारणको कुरा चाहिँ एकैपटक आउने खालको तयारी गर्न लागेको हो कि भन्ने हामीले देख्यौं. त्यसो भएको हुनाले त्यो ऐन संशोधन चाहिँ त्यसको प्रक्रियागत समय लाग्ने कुरा होला, होइन प्रक्रिया पुर्याउनका निम्ति तीन चार महिना लाग्ला त्यो के अरे क्याबिनेट जानु पर्यो सदनमा जानु पर्यो अपर हाउसमा जानु पर्यो राष्ट्रपति कहाँ जानु यसका विधिवत रूपमा यसको समय लाग्न सक्ने सम्भावना छ तर सेवा शुल्क निर्धारणको विषय भनेको चाहिँ सिम्पल्ली राज्यले मैले अघि पनि भने राज्यले इच्छाशक्ति देखाउने हो भनेदेखि चाहिँ वैदेशिक रोजगार ऐन 2064 दफा 24 टेकेर मन्त्रीस्तरीय निर्णय गर्दाखेरि पनि पुग्ने कुरा हो यदि मन्त्रीस्तरीय निर्णय गर्न कुनै त्यस्तो खालको चाहिँ अप्ठ्यारो छ भनेदेखि यो विषयलाई क्याबिनेटमा लगेर लिएर आउँदा पनि हुने विषय देखिन्छ त्यो कानूनले के अरे ऐनले पर्याप्त आधार दिएको छ त्यहाँ त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यदि श्रमिक नै मार्न पर्ने विषयमा हामी चिन्तित हुने हो भने चिन्तित हुनु पनि पर्छ र चिन्तित हुने हो भने यसको उपाय दुई दिनमा सुझिन्छ हामीले शुक्रबार निर्णय गर्यौं शनिबार र आइतबार विदा भयो आज सोमबार को विषय भयो होइन अब चाहिँ नि राज्यसँग बस्ने हो भने मंगलबार बुधबारमा त यो विषय टुङ्गिन्छ दुई तीन दिनले त्यत्रो ठूलो खासै असर चाहिँ नै पार्दैन तर अब वैदेशिक रोजगार व्यवसायहरू आन्दोलनमा गए भन्ने खालको भाष्य पनि निर्माण नगरियोस् भनेर पनि हामीले सरकारलाई भनेका छौँ यो त हामीले शून्य समय मानेको हो हामीले नीतिगत सुधारका निम्ति सरकारलाई चाहिँ सहयोग गर्छौं भनेर भनेको एउटा टेबलमा बसौं 15 बुँदामा हामीले मागेका छौं त्यो 15 बुँदामध्ये केही बुँदाहरू अलरेडी त्यो चाहिने कानून संशोधनको प्रक्रियामा प्रवेश गरिसकेको विषय ऐन संशोधनको विषयमा प्रवेश गरिसकेको विषय छ र के अन्य जुन व्यावहारिक बुदाहरू छन् जस्तो हामीले चाहिँ हवाई भाडादर न्यूनीकरणको विषय गरेका छौं अन्तर्राष्ट्रिय विमानस्थल यो भैरवा र पोखरालाई चाहिँ नियमित गरौं त्यहाँ उडानहरू भरौं होइन भारतबाट जान चाहिँ रोक्ने अनि यहाँ हाम्रो के अरे चाहिँ हवाई भाडादर न्यूनीकरणमा चाहिँ हामीले पहलै नगर्ने हो भने फेरि त्यसले पनि चाहिँ श्रमिकलाई नै मार पार्ने हो या त श्रमिकलाई मार पार्ने विषय बन्दले मात्रै मार परेका छैनन् यहाँ हामी अलिकति खुलस्त हुनुपर्ने कुरा के छ भने बन्दले मात्रै श्रमिक मार परेका होइनन् श्रमिकलाई आर्थिक शोषण कहाँ कहाँबाट भइरहेको छ भन्ने विषय टिकटसँग रिलेटेड हेर्नुहोस् त 24-25 हजार पर्ने टिकट आज 65 हजार तिरेर जानुपर्ने बाध्यतामा श्रमिकहरू छन् त्यो पनि त श्रमिकलाई परेको मारै होइन यसको न्यूनीकरणका निम्ति हामीले चाहिँ आवाज उठाइरहेका छौं जुन अरू सिन्डिकेटका कुरा एकाधिकारका कुराहरू छन् यसका विषयमा पनि हामीले चाहिँ आवाजहरू उठाइरहेका छौं हाम्रो पनि श्रमिक आम श्रमिक दाजुभाइलाई दिदीबहिनीलाई के एउटा अनुरोध हो भनेदेखि यो दुई तीन दिन 10-15 गरेको हाम्रो हामीले गरेको त्यागले परिवर्तन सुनिश्चित हुन्छ भनेदेखि यसलाई चाहिँ सहज ढंगले स्वीकार गरौं यो 10-15 चाहिँ वैदेशिक रोजगारमा जान नपाउँदैमा केही पनि बिग्रिँदैन त्यसो भएको कारणले गर्दाखेरि आम श्रमिक दाजुभाइ दिदीबहिनीहरूलाई पनि हामीले भनेको के हो त भन्दा यो गलत तरिकाले समाजलाई बुझाइएको विषय हो 72 समाजले गलत तरिकाले वैदेशिक रोजगारलाई बुझेको छ वैदेशिक रोजगारको आवश्यकतालाई पनि बुझ्नु जरूरी छ हाम्रो आन्तरिक रोजगारको अवस्था कस्तो छ त्यसलाई पनि बुझ्नु जरूरी छ बेरोजगार जनसंख्या हाम्रो देशमा कति छ प्रति वर्ष चाहिँ कति जनशक्तिहरू नेपालको श्रम बजारमा प्रवेश गर्छन् त्यो श्रम बजारमा प्रवेश गरेको जनशक्तिलाई व्यवस्थापन गर्न कत्रो ठूलो चुनौती छ यी सम्पूर्ण विषयलाई चाहिँ समग्र रूपमा आम जनमानसले बुझ्नु जरूरी छ या अहिले पछिल्लो समय हामीले यो घोषणा गरिसकेपछि अत्याधिक मात्रामा गालीहरू आएको पाइन्छ गालियाहरू आएको देखिन्छ तर यो गाली 2-3 महिनापछि हामीले जुन विषय सरकारसँग राखेका छौं त्यो स्थापित हुन सक्यो भने त्यो गाली चाहिँ तालीमा परिणत हुन्छ भन्ने विषय पनि छ मैले यहाँसँग एउटै मात्र एउटा विषय के जोड्न चाहन्छु भने आज वैदेशिक रोजगार व्यवसाय संघ र वैदेशिक रोजगार व्यवसायीहरू त्यो संकल्प गर्न तत्पर छन् त्यो संकल्प गर्न तयार छन् जसले नीतिगत सुधारका माध्यमबाट यो पेसा सम्मानित भयो भने सम्मानजनक ढंगले हामीले पेसा व्यवसाय गर्ने वातावरण चाहिने भइदिए हुन्थ्यो भन्ने ठाउँमा छन् हिजोको अवस्थामा छैनन् वैदेशिक रोजगार व्यवसायीहरू हामीले त के भनेको भने यो पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गरेर कमसेकम पुस्तान्तरणसम्म गर्न पाऊ भन्ने संकल्पसहित हामी अगाडि बढेका हौं मैले पटक पटक भन्ने गरेको छु मैले 20 लगानी गरेर पैसाको लगानी गरेर समयको लगानी गरेर चाहिँ के अरे अन्तर्राष्ट्रिय सम्बन्धहरू स्थापित गरेर आन्तरिक सम्बन्धहरू स्थापित गरेर खड़ा गरेको सानो एम्पायर म अब रिटायर हुन लागे छोरो तिमी सम्हालै भनेर दिने अवस्था दिने खालको चाहिँ सम्मानित पेसा बन्न सकेन यो पेसालाई सम्मानित बनाउनका निम्ति त्यो तहको बहस हिजो भयो कि भएन त्यो गौण विषयको त्यो एउटा प्रश्नको विषय होला तर आज हामी त्यो तहको बहस गर्न तयार छौं त्यसकारणले यो सबैले चाहिँ यति बेला साथ सहयोग गरेर यो वैदेशिक रोजगार क्षेत्रलाई चाहिँ सम्मानित पेसाको रूपमा स्थापित गर्नका निम्ति मेरो आह्वान पनि हो यो अहिले श्रमिक चाहिँ 10-15 को विषयलाई लिएर श्रमिकहरू मार्न पर्ने भए भन्ने भाष्य पनि हामी निर्माण नगरौं यो समग्र रूपमा हामीले उठाएका मागहरू 15 बुँदा राम्रोसँगले अध्ययन गर्नुभयो भने यो श्रमिकको हितसँग मात्रै जोडिएको छ, थोरै व्यवसायिक हितको कुरा जोडिएको होला, तर श्रमिकको हितसँग मात्रै जोडेर हामीले यो विषय ल्याएका छौं।
16: कार्यक्रम देश परदेशमा हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिक माथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
17: हेलो पिंकी,
18: बोल दिन।
17: एलईडी टीवी किन्न जाने?
18: जान्न।
17: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
18: जान्न।
17: घरमा एसी कूलर पंखा चाहियो भने हैन त?
18: जान्न।
17: किन?
18: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
17: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
18: पाइनि भएर त जान लाग्यो नि।
17: हो र कहाँ?
18: भन्दिन के?
17: सत्य भन्दिन।
18: आई लभ यू पिंकुली भनेको।
17: हो, एसी कूलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
19: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
18: बन्जारे इलेक्ट्रोनिक घोराई दान।
17: फोन नम्बर
18: 082-562-452
17: 082-562-452 पुनश्च बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी सरकार र म्यान पावर कम्पनी बीचको विवादको कारण, व्यवसायीका मागको औचित्य, कमजोरी र सुधारका उपाय, श्रमिकमाथिको प्रभाव तथा समस्या समाधानको बारेमा नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष डिग बहादुर खत्रीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौं।
2: यसमा विशेष गरी तपाईँले प्रश्न पार्नुभयो म्यान पावर कम्पनीलाई चाहिँ सम्मानको पेसा व्यवसायमा चाहिँ हामीले परिणत गर्न खोजेका हो भन्ने तपाईँले प्रश्न पार्नुभयो र सँगसँगै अहिले जुन गतिविधि भइरहेको छ त्यसले चाहिँ पछिका लागि दीर्घकालीन रूपमा चाहिँ श्रमिकहरूको भनौँ अब सुरक्षाका कुराहरू भनौँ अनि त्यो लागत खर्चका कुराहरू भनौँ ती आदि इत्यादि कुराहरूमा चाहिँ अलिकति सहज होस् भन्ने हाम्रो उद्देश्य रहेको छ भन्ने कुरा तपाईँले प्रश्न पार्नु भएको छ। यसमा पनि जुन कार्यवाहीमा परेका जति पनि इजाजत पत्रवालाहरूको कार्यवाही फिर्ता माग्नुको तर्क चाहिँ के हो खासमा?
3: यो कारवाही फिर्ता माग्नुको तर्क भनेको यो कारवाही नै न्यायोचित भएन भनेर भन्यौं भनिआएका छौं हामीले। के हो त भन्दा कुनै दिन यही सरकारको नेपाल सरकारकै होइन कसले सञ्चालन गरेको थियो सरकार अथवा सत्तामा को थियो त्योसँग हामीलाई हामी निजी क्षेत्रलाई त्यसले खासै ठूलो महत्व राख्दैन। हामी पेसा व्यवसाय सञ्चालन गरेका व्यवसायी हौं। त्यही नेपाल सरकारले कुनै दिन यस्तो निर्णय गर्छ कि विशेष परिस्थिति भयो यो विशेष परिस्थितिका कारणले गर्दाखेरि चाहिँ यो यो खालको निर्णय गरौं है भन्छ। हामी त्यो निर्णय मान्छौं। समय परिवर्तन हुन्छ, दुई वर्ष बित्छ, दुई वर्ष बित्दाखेरि यदि अर्को सरकार आउँछ, अर्को सरकार ए यहाँ त गलत भएको रहेछ है, यो कस्तो खालको चाहिँ प्रतिशोधपूर्ण सोच हो? त्यो विधि स्थापित किन भयो भन्ने कुराको जड़ चाहिँ पहिला खोज्नुपर्छ। सरकार सञ्चालनमा रहेका ब्युरोक्रेसी, नेपालका ब्युरोक्रेसी, स्थायी सरकार भनौँ, स्थायी सरकार, अस्थायी सरकार, सबैले कुनै पनि निर्णय गर्नुभन्दा पहिला यो विधि के कारणले चाहिँ स्थापित भएको रहेछ, किन यसो भयो, यो त यस्तो थिएन भन्ने कुराको जड पत्ता लगाएर पो अनि चाहिँ त्यसका व्यावहारिक पक्षलाई हेरेर अनि कारवाहीको कुरा अगाडि बढाउने हो। त्यो त न्यायोचित भएन। किन न्यायोचित भएन भन्ने कुरा हो भनेदेखि मैले अघि पनि भने एउटा सरकारले गरेको निर्णय हामीले पालना गर्यौं, अर्को सरकार आयो कारवाही गर्नतर्फ उद्धत भयो, यो नै चाहिँ विषय पाच्य भएन, यो न्यायोचित भएन। होला कानूनको एउटा चाहिँ उपदफा के अरे चाहिँ के अरे मान्नुपर्ने चाहिँ अवस्था त्यति बेला थियो, कुनै अर्को देशको चाहिँ पोर्ट प्रयोग गर्नुपर्ने भए अथवा विमानस्थल प्रयोग गर्नुपर्ने भए विभागको चाहिँ स्वीकृति लिनुपर्ने भन्ने चाहिँ एउटा व्यवस्था छ। तर तत्कालीन अवस्थामा त्यो व्यवस्थालाई के अरे चाहिँ लागू गर्नतर्फ त्यो विभाग त्यो अड्डा पनि लागेन। के भन्थ्यो भन्दा ती तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि मानिदियो क्या त्यति बेला। त्यो तीनवटा मन्त्रालयको निर्णयलाई नै सर्वोपरि चाहिँ नै मानिसकेपछि त्यो कानूनको उपदफा ओझेलमा पर्यो। त्यसो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ यो कारवाही चाहिँ न्यायोचित छैन भन्ने कुरा हामीले भनेका हौं।
2: हजुर, अनि यो अर्को प्रसंग भनेको जुन नयाँ म्यान पावर लाइसेन्स चाहिँ रोक्नुपर्ने माग गर्नु भएको छ नि, यो माग चाहिँ किन राख्नुभयो?
3: हेर्नुहोस् अब यो माग राखिरहँदाखेरि चाहिँ हामीले एकपल्ट दुईटा पर्सपेक्टिभबाट यो माग राखेको छ। एउटा चाहिँ जस्तो होला यसले जनतालाई दिएको संवैधानिक अधिकार थोरै कुण्ठित त बनाउला तर नियमन गर्नका निम्ति चाहिँ राज्यलाई नै सहज होस् भन्ने हो। किनभने हाम्रो जनसंख्या कति अनि हामीले दिएको लाइसेन्स कति, हेर्नुहोस् है, हामीले दिएको इजाजत कति र हाम्रो जनसंख्या कति, कमसेकम यो जनसांख्यिक गणनालाई पनि आधार मानेर पेसा व्यवसाय गर्ने चाहिँ निश्चितता कायम गर्नुपर्छ कि भने जस्तो लाग्छ। जस्तो अमेरिकाका कतिपय सिटीहरूमा हामी जाँदाखेरि त्यत्रो ठूलो देशमा त्यस्ता ठूला सिटीहरूमा पनि के हेर्छौं भन्दाखेरि यो एरियामा 50 भन्दा बढी रेस्टुरेन्ट चल्दैन भन्ने उनीहरूले निर्णय गर्यो भने त्यो 50 भन्दा बढी लाइसेन्स दिँदैन। किनभने त्यहाँको उनीहरूले जनसंख्या हेर्छन्, त्यो रेस्टुरेन्टमा उपभोग गर्न रेस्टुरेन्टको उपभोग गर्न आउने मान्छेहरू हेर्छन्, लाइसेन्स दिएर अथवा चाहिँ इजाजत दिएर त्यो पेसा सञ्चालन गर्ने व्यक्ति चाहिँ सस्टेन हुन सकेन भने आखिर अन्त दोबाट त काहीँ न काहीँ त फेरि राज्यकै फेलियर हो, राज्य नै फेलियर हो। इजाजत दियो, सस्टेन हुन सकेन। किन सस्टेन हुन सकेन भन्दा हाई प्रतिस्पर्धा थियो, हाई प्रतिस्पर्धा भएको कारणले ऊ सस्टेन हुन सकेन, टिक्न सकेन बजारमा। तर त्यसलाई चाहिँ एउटा दायरा भित्र ल्यायो निश्चितता गरियो अथवा चाहिँ के रे संख्याको हिसाबले चाहिँ नियन्त्रण गर्न सक्यो भनेदेखि त आखिरी सबै सस्टेन हुने भयो नि त त्यो एउटा विषय छ अर्को कुरा चाहिँ के हो त भन्दा हामीले बन्दै गरौँ भने होइन हामीले यो पूर्ण रूपमा यो क्षेत्रलाई चाहिँ नै सम्मानित पेसाको रूपमा स्थापित नगर्दासम्मका निम्ति यसलाई चाहिँ केही समय बन्द गरौँ लाइसेन्स वितरण बन्द गरौँ हामीले त के भनिरहेका छौँ भन्दा यहाँ त कस्तो भयो भने यहाँ 30 वर्षदेखि यो पेसामा पेसा गरिरहनु भएका व्यवसायी पनि हुनुहुन्छ अनि भर्खरै आउँदै गर्नुभएका व्यवसायी पनि हुनुहुन्छ अनि त्यो 30 वर्षदेखि अहिलेसम्मको जुन अनुभव छ 30 वर्षदेखि अहिलेसम्मको अनुभवले अथवा चाहिँ लामो समयदेखि यो पेसामा संलग्न भएका व्यक्तिहरूले सम्मानित पेसाको रूपमा यसलाई स्थापित गरौं भन्ने इच्छा जाहेर गरेको देखिन्छ नवप्रवेशीहरूको चाहिँ के हुन्छ नवप्रवेशीहरूको चाहिँ के हुन्छ त भन्दा तत्काललाई सम्पूर्ण रूपमा कानून पनि बुझेको अवस्था देखिँदैन होइन र सम्पूर्ण रूपमा चाहिँ हामीले जे चाहिरहेको हो जे चाहिँ हुनुपर्ने हो त्यसको लयमा चाहिँ नहिँदिन सक्ने सम्भावना बढ्छ त्यसो भएको हुनाले 5 वर्षका लागि लाइसेन्स बन्द गरौं त्यतिन्जेल नियमन गरौं नीतिहरू बनाऊ प्रभावकारी नीतिहरू बनाऊ जुन दिनसम्म वैदेशिक रोजगार हामीलाई आवश्यक पर्छ यो देशको अर्थतन्त्रका लागि र यो देशको बेरोजगार व्यवस्थापनका निम्ति हामीलाई चाहिँ जुन दिनसम्म वैदेशिक रोजगारको व्यवस्था के अरे आवश्यकता पर्छ त्यो दिनसम्मका लागि हुने गरेर दीर्घकालीन रूपमा चाहिँ यसलाई चाहिँ यो क्षेत्रमा माथि दि बसाल्नका निम्ति काम गर्नलाई चाहिँ लागो भन्ने बाटोबाट चाहिँ हेर्नुपर्छ सोच्नुपर्छ भन्ने हो होइन त्यसो भएको कारणले गर्दाखेरि चाहिँ यो कस्तो छ भन्दाखेरि यो लाइसेन्स वितरणलाई चाहिँ हामीले 5 वर्ष चाहिँ रोक्न सक्यौँ भने र त्यो नयाँ लाइसेन्स दिँदा नयाँ इजाजत पत्र दिँदा उचित मापदण्ड तयार गर्न सक्यौँ भनेदेखि त्यो लय सबै त्यही अनुसारले चाहिँ समातेर जाने त्यही अनुसारले चाहिँ बुझेर जाने हुन सक्छ त्यो 5 वर्ष चाहिँ त्यो के हो त भन्दा अनुभवी मान्छेहरूको प्रवेश होस् यो क्षेत्रमा काम गरिसकेका मान्छेहरूको प्रवेश होस् त्यसले गर्दाखेरि चाहिँ व्यतिथि नियन्त्रणमा सहयोगी भूमिका खेलोस् त्यसका लागि चाहिँ हामीले यो के अरे चाहिँ भनेका हौ यो लाइसेन्स चाहिँ तत्कालका लागि केही समयका लागि बन्द गरौँ सधैँका लागि बन्द गरौँ भने होइन यो संवैधानिक अधिकार कुण्ठित हुन्छ त्यसले केही समयका लागि चाहिँ बन्द गरौँ यो वारवार्ती चाहिँ दिएर सस्टेन हुन सक्छ कि सक्दैन त्यो त राज्यको पनि त जिम्मेवारी हो नि होइन एउटा सानो क्षेत्रमा के अरे 1 लाख जनसङ्ख्या भएको क्षेत्रमा चाहिँ 50,000 वटा रेस्टुरेन्ट चाहिँ के अरे 500 वटा रेस्टुरेन्ट चाहिँ सस्टेन हुन सक्छन् सक्दैन भन्ने चिन्ता त राज्यले पनि अभिव्यक्त गर्नुपर्छ किनभने जनताले सुरु गर्न लागेको पेसा व्यवसाय जनताको लगानीबाट हुने हो जनताले काहीँ कतै लगानी गर्दैछ भनेदेखि त्योले गर्न लागेको लगानीको सुरक्षा छ कि छैन भन्ने हेर्ने चिन्ता पनि राज्यको हो त्यसो भएको कारणले चाहिँ केही समयका लागि बन्द गरौँ भन्ने हो भन्ने कुरा
2: सरकारले नयाँ नीति निर्माण गर्नको लागि गर्नुपर्ने सुधारका कुराको बारेमा हामीले कुराकानी त गर्यो अब त्यो अर्को पाटो भनेको व्यावसायिक क्षेत्रमा पनि त सुधार गर्नुपर्ने कुराहरू छन् होला नि त
3: छन् हामीले हाम्रा सदस्य संस्थाहरूलाई के भनेका छौँ भने सेवा शुल्क व्यवस्थापन भयो भने हामीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आचार संहिता लेखेर तयारी अवस्थामा राखेका छौँ तर रिलिज गर्न मात्रै बाँकी छ हामीले व्यवसाय संस्थाहरूलाई के भनेका छौँ भने हामी सरकारसँग संवादका माध्यमबाट यी यस्तै कार्यक्रमहरूका माध्यमबाट चाहिँ सेवा शुल्क व्यवस्थापन गर्छौं त्यो सेवा शुल्क व्यवस्थापन गरिसकेपछि आचार संहिता हामी जारी गर्छौं हामीले वैदेशिक रोजगार व्यवसाय संघले जारी गरेको आचार संहिताभित्र तपाईँहरू अनिवार्य बस्नुपर्नेछ यदि संस्थागत सुशासनलाई तपाईँहरूले प्राथमिकतामा राख्नु भएन त्यसपछि र वैदेशिक रोजगार व्यवसाय संघको आचार संहितालाई उल्लंघन गर्नुभयो मान्नु भएन भनेदेखि तपाईँहरूलाई वैदेशिक रोजगार व्यवसाय संघले संरक्षण गर्दैन बरू वैदेशिक रोजगार व्यवसाय संघले उल्टो तपाईँहरूलाई कार्यवाहीको सिफारिश गर्छ भनेर हामीले सचेत गराइसकेको अवस्था पनि छ वैदेशिक रोजगार व्यवसायीहरूलाई त्यस कारणले गर्दाखेरि चाहिँ वैदेशिक रोजगार व्यवसायीहरू आफू सच्चिनुपर्ने आफू चाहिने के अरे सुदृढ हुनुपर्ने आफ्ना संस्थाहरूमा सुशासन कायम गर्नुपर्ने तर्फ पनि लाग्नुपर्छ तर यो भनिरहँदा चाहिँ कुरा के हो त भन्दा फेरि सँगसँगै हामीले आचार संहिता बनाएर त तयार गरेर त राख्यौं तर त्यो आचार संहितालाई पूर्ण रूपमा परिपालना गराउन सक्ने हामीसँग नैतिक आधार रहेन त्यो नैतिक आधार किन रहेन भन्दा 10,000 सेवा शुल्कमा हामीले काम गर्न सकेका छैनौं भन्यो 72 सालदेखि अब आचार संहिता लागू गर्ने हो भने त 10,000 काम गर्न सकिरहेको छैन भने त्यहाँ त अनियमितता छ भन्ने बुझ्नु पर्यो होइन अनियमितता छ भनेर जान्दा जान्दै आचार संहिता कसरी लागू गर्ने हो? आचार संहिता लागू गर्न सक्ने अवस्था भएन। राज्यले सेवा शुल्क वैज्ञानिक सेवा शुल्कको अवधारणा हामीले सुझाएको हो, वैज्ञानिक सेवा शुल्क निर्धारण गरेको भोलिपल्ट वैदेशिक व्यापार व्यवसाय संघले त्यो आचार संहिता सबै सदस्य संस्थाहरूलाई अनिवार्य मान्नुपर्ने गरेर प्रतिबद्धता सहित लागू गर्ने चाहिँ दिशातर्फ पनि हामी अगाडि चाहिँ बढेका छौं।
2: यो अर्को प्रसंग भनेको यो तपाईँले बिचौलियाको प्रभाव अन्त्य गर्ने भनेर माग पनि राख्नु भएको छ, तर बिचौलियासँग म्यान पावर कम्पनीहरूको पनि सम्बन्ध छ भन्ने आरोप लाग्छ नि बेला बेला।
3: ट्रान्सपरेन्सी नभएकै कारणले हो नि त, यो त होइन आरोप मात्रै होइन वास्तविकता पनि हो। हामीले आज यो क्षेत्रको समग्र सुधारका निम्ति तिथि बसाल्ने बहस गरिरहँदा हामीले चाहिँ कहीँ कतै झुट बोलेर कसैलाई ढाकछोप गर्नुपर्ने अवस्था छैन। हामीले स्पष्ट रूपमा सबै विषयलाई बुझ्नु र बुझाउनु जरूरी छ। हामीले बिचौलियाको संलग्नता नै नहुने विधि स्थापित गर्न सक्नु पर्यो। अहिले त डिजिटल कन्ट्रोलका चाहिँ मेकानिजमहरू हामीले निर्माण गर्न सक्नु पर्यो आजको युगमा, होइन कुनै पनि बिचौलियाको निर्भर नपर्ने गरेर ट्रान्सपरेन्टली। ल म यहाँलाई भन्छु, बिचौलिया कति बेला निषेध हुन्छ भने जब राज्यले आम श्रमिकलाई के भन्छ भने तपाईँ वैदेशिक बजारमा जानुहुन्छ भने तपाईँको दायित्व यति हो है, तपाईँले तिर्नै पर्ने, ऐनले व्यवस्था गरेको तपाईँको लागत शीर्षक यो हो, योभन्दा बढी नतिर्नु भन्छ। अनि वैदेशिक बजार व्यवसायले के भन्छ भने तपाईँलाई हामीले सस्टेनेबल सेवा शुल्कको व्यवस्था गर्यौं, हिजो चाहिँ तपाईँहरू के अरे चाहिँ त्यो उपयुक्त ऐनको के अरे नीतिगत व्यवस्था थिएन र तपाईँहरू अलिकति विचलित हुनुभयो, अहिले चाहिँ हामीले तपाईँहरूलाई सस्टेनेबल सेवा शुल्क दिएका छौँ, योभन्दा दायाँ बायाँ नगर्नुहोस् भनिसकेपछि ट्रान्सपरेन्सी त्यहाँ कायम भयो कि श्रमिकको लाग्ने खर्च यति रहेछ, वैदेशिक बजार व्यवसायीको सेवा शुल्क यति रहेछ भनिसकेपछि त आम जनतालाई के थाहा हुने भयो स्पष्ट रूपमा भने कतार जानलाई यति पैसा लाग्ने रहेछ भन्ने थाहा हुने भयो स्पष्ट रूपमा, साउदी अरेबिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो, होइन मलेसिया जानलाई यति पैसा लाग्ने रहेछ भन्ने स्पष्ट हुने भयो। यो स्पष्टतासँग जोडिएको विषय के हो त भन्दा बिचौलिया निषेध नै हो एउटा। दोस्रो कुरा चाहिँ हामी ट्रान्सपरेन्टली काम गर्न नसक्ने भएको कारणले चाहिँ दोस्रो विधि अप्नाउनु पर्ने बाध्यता भयो होला नि त वैदेशिक बजार व्यवसायलाई, कसरी चाहिँ सेफ पनि रहने विधि पनि दोस्रो अप्नाउने भन्ने कुरा, जनचेतनाका कुराहरू पनि यसमा चाहिँ रिलेटेड छन्। वैदेशिक बजारमा जाने श्रमिकहरूले प्रत्यक्ष रूपमा वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेका व्यवसायीका संस्थागत रूपमा सञ्चालित व्यवसायीका जानुपर्छ, त्यहाँबाट मात्रै वैदेशिक बजारमा जानुपर्छ, अरूको डिपेन्ड हुनुहुँदैन भन्ने अवेरनेसको एउटा कुरा होला, त्यो अवेरनेस गर्ने कुरा सचेत बनाउने कुरा एउटा होला, त्यो एउटा पाठ छ, त्यो पछिका कुरा हुन्। तर सबैभन्दा पहिला चाहिँ बिचौलिया निषेध गर्ने विधि स्थापित त गर्नु पर्यो नि त। पहिला हामीले बिचौलिया नै प्रयोग गर्नुपर्ने विधि बनाइदिउँ, बिचौलिया प्रयोग गर्नुपर्ने बाध्यकारी चाहिँ नीति बनाइदिउँ, त्यो कारणले यो अवस्था आएको हो। त्यसो भन्नाले बिचौलिया त यहाँको मात्रै होइन, नेपालको मात्रै बिचौलिया हो, सबैभन्दा अझ यहाँलाई भनौँ वैदेशिक बजार व्यवसाय सबैभन्दा बढी बदनाम भएको बिचौलियाका कारणले हो। खास 20,000 भनेको छ लागत शुल्क भने 1,00,000 रुपियाँ लिइदिने बाटैमा, होइन यी परिस्थितिहरू त छन् नि त। त्यसरी भएको अनियमिततालाई कन्ट्रोल गर्नका निम्ति चाहिँ डिजिटल कन्ट्रोलको मेकानिजम सबैभन्दा उपयुक्त हुन्छ र त्यसलाई व्यवस्थित गर्ने हो भनेदेखि चाहिँ वैदेशिक रोजगारमा जाने श्रमिकलाई अनिवार्य वित्तीय संस्थासँग अनिवार्य त्यसलाई चाहिँ अनिवार्य नै बनाउनुपर्छ वित्तीय संस्थासँग संलग्न हुने गरेर, र वैदेशिक रोजगारमा जाने श्रमिकहरू यदि उहाँहरूसँग वैदेशिक रोजगारमा जान लाग्ने जुन शुल्क छ 10,000, 20,000, 50,000, 1,00,000 कति लाग्ने हो त्यो शुल्क चाहिँ त्यो पैसा चाहिँ उहाँहरूसँग छैन भने कमसेकम वित्तीय संस्था लगानी गर्न नपाएर रोएर बसेको अवस्था छ, त्यो वित्तीय संस्थालाई चाहिँ ती श्रमिकसँग जोडेर एउटा के अरे चाहिँ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइदिने, अनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराएर चाहिँ त्यो खातामा आएको उहाँको रेमिटेन्सबाटै त्यो एसएसएफलाई निरन्तरता दिने, टाउको दुखाएर टाउकोमा हात लगाएर बस्नुपर्नेछ पर्ने अवस्था आयो त्यो एसएसएफको, पहिलोपटक चाहिँ उहाँहरू के अरे पैसा तिरेर जानुभयो त्यो ठाउँ डम्प भएर बस्यो त्यो पैसा, त्यो कसैको उपयोगमै आएन किनभने त्यो निरन्तरता भएन, त्यसको उपयोग गर्न पाइएन। निरन्तरता गर्नका निम्ति हामीसँग चाहिँ त्यस्तो खालको मेकानिजमै नै छैन, त्यस कारणले विधि स्थापित गर्नतर्फ लाग्नु पर्यो। टेक्निकल्ली कसरी चाहिँ अलिकति बढी व्यवहारिक विधिहरू स्थापना गर्न सकिन्छ त्यतातर्फ लाग्नु पर्यो, त्यसमा त्यो नियन्त्रणमुखी भएर चाहिँ के अरे सुधारको परिकल्पना गर्न सकिँदैन।
2: यसमा हामीले जति पनि कुराकानी गर्यो यो सरकारले चाहिँ जति पनि मागहरू छन् अहिलेसम्म औपचारिक रूपमा चाहिँ के प्रतिक्रिया दिएको छ?
3: अब सरकारले दिएको प्रतिक्रिया चाहिँ के हो भने मैले अघि पनि भने ऐन संशोधनका माध्यमबाट चाहिँ सम्बोधित हुनुपर्ने विषय प्रक्रियामा प्रवेश गरिसकेको छ। मैले पटक पटक हाम्रो युवा श्रम तथा रोजगार मन्त्रालयलाई मन्त्रालयको अहिलेको नेतृत्वलाई धन्यवाद पनि भनेको छु। उहाँहरूले तदारुकता देखाउनुभयो ऐन संशोधनको चरणमा छ। हाम्रो कुरा के हो भने त्यत्तिकै तदारुकता यो सेवा शुल्क व्यवस्थापनमा पनि देखाइदिनु पर्यो। सेवा शुल्क व्यवस्थापनलाई वैज्ञानिक ढंगले स्थापित गरिदिनु पर्यो। त्यो ऐन संशोधनको चरणमा चाहिँ प्रवेश गरे जस्तो लामो प्रक्रिया होइन यो। त्यसो भएको हुनाले यसलाई चाहिँ गरिदिनु पर्यो भनेर हामीले भन्यौं। उहाँहरूले यसलाई पनि लम्ब्याउनुहुन्छ कि भन्ने आशंका भएको कारणले गर्दाखेरि हामीले थोरै प्रेसराइज गरेको मात्रै हो, यो प्रेसर क्रिएट गरेको हो गभर्मेन्टलाई। अब अविलम्ब चाहिँ यसलाई जस्तो मैले अघि नै पनि भने यो मन्त्री स्तरीय निर्णय अथवा क्याबिनेटको मिटिङबाटै हुने कुरा हो। यहाँ त कस्तो छ भन्दाखेरि हरेक दिन 5-10 हजार सेवाग्राहीले सेवा लिने ठाउँ हो, यो सेवा लिने क्षेत्र हो यो वैदेशिक रोजगार। सबैभन्दा ठूलो सेवाग्राहीले सेवा लिने क्षेत्रमा कुनै खालका व्यतिथि छन्, कुनै खालका विसंगति छन् भने त्यसलाई इच्छा शक्ति दृढ़ बनाएर अविलम्ब चाहिँ सम्बोधन गरिनुपर्दछ। हामीले त्यो भनिरहेका छौं। अथ सरकारले चाहिँ अलि यो सेवा शुल्कको विषयलाई सम्बोधन गर्न अलि आलताल गरिरहेको अथवा अलि डिले गरिरहेको भएको कारणले गर्दाखेरि हामीले अहिले लाई शून्य समय मान्नुपर्ने बाध्यताको सृजना भएको।
2: अब वैदेशिक भन्नु यो सरकारले चाहिँ तत्काल वार्तामा नबसी हजुरहरूको अबको कदम चाहिँ के हुन्छ?
3: अब हामीले चाहिँ सामान्य रूपमा हाम्रो कुरा के हो भने अहिले जनस्तरदेखि सदनसम्म यी वैदेशिक रोजगारका विषयहरू बुझाउनका निम्ति हामीले संचार माध्यमको सहयोग लिइराखेका छौं, सहयोग पनि गरिराख्नु भएको छ एउटा। दोस्रो, अब एक एकजनालाई भेटेर हामी विषय बुझाउन सक्ने अवस्थामा पनि छैनौं। संचार माध्यम नै हो यसका लागि प्रभावकारी भूमिकामा रहने। हामी विषय बुझाउन छोड्दैनौं, वैदेशिक रोजगार यो हो, यसको आवश्यकता यो हो भनेर भनिरहन छोड्दैनौं। त्यसपछि अब हामी अब वैदेशिक रोजगार विभाग हो हाम्रो चाहिँ अभिभावकीय भूमिकामा रहेको, त्यहाँ ज्ञापन पत्र बुझाउँछौ। अरू चाहिँ गर्नुपर्ने धेरै विषय छैनन्। हामी चाहिँ मान्य सांसदहरूसँग भेट्ने कोसिस गर्छौं, उहाँहरूलाई चाहिँ यो विषय बुझाउने कोसिस गर्छौं। अस्ति नै हामीले श्रम समितिमा बसेर पनि यो विषयहरू बुझाएका छौं, यो यस्तो यस्तो खालको व्यतिथि चाहिँ यसलाई यसरी रोक्न सकिन्छ भनेर भनेका छौं। सरकारसँग चाहिँ अविलम्ब वार्ताको चाहिँ प्रयास गर्छौं, छलफलको चाहिँ प्रयास गर्छौं। एउटा सिटिङले हुने कुरा हो खास, यो हामीले त प्रतिबद्धता खोजेको हो नि त सरकारसँग। त्यसो भएको हुनाले अन्य अब सामान्य रूपमा मुभ हुने यो हाम्रो चाहिँ जुन शून्य समय छ, हामीले शून्य समय भनेका छौं, सामान्य रूपमा यसलाई चाहिँ हामी मुभ गराउँछौ। तर अब पनि सरकारले इच्छा शक्ति नदेखाउने, तदारुकता नदेखाउने हो भने हाम्रो अन्तिम विकल्प भनेको चाहिँ ल अब हामी पेसा गर्न सक्दैनौं नै भन्ने हो। मैले अघि नै पनि भने अक्षरश कानूनको पालना गरेर पेसा गर्न सकिएको छैन भनेको चाहिँ के हो त भन्दा हामी नीतिगत सुधारपछि मात्रै त्यसरी गर्न सक्छौ। नीतिगत सुधारभन्दा अगाडि नै के अरे नियमनकारी निकाय अक्षरश कानूनको पालना गर्नतर्फ लाग्यो भने त हामी त काम गर्न सक्ने अवस्था कि काम गर्दै गएर जेलतिर जानु पर्यो, काम गरिरहने जेल जाने गर्नु पर्यो, सेवा दिइरहने जेल जाने गर्नु पर्यो कि नीतिगत स्पष्टता भइसकेपछि काम गर्नु पर्यो। त्यो भएको कारणले गर्दाखेरि हामी चाहिँ काम गर्न सक्दैनौँ नै भनेरै जान्छौं सरकारलाई स्पष्ट रूपमा। हामीले अब केही दिन केही समय हामी कुर्छौं, हेर्छौं संवादका कुराहरू, यसै गरी हाम्रा विषयहरू पुर्याउँछौ तपाईँहरूकै माध्यमबाट होइन। यदि त्यसो भएन भने अन्तिममा त हामी यो शून्य समय भनिरहेको शून्य समयलाई हामीले हड़ताल भन्नुपर्ने दिन आउन सक्छ।
2: अब यसमा पनि जति पनि हाम्रो 15 बजे माग छ ती बुदाहरूमध्ये एक दुईवटा केही सरकारले चाँडै पहल गर्यो र त्यसको समाधान गर्ने अथवा त्यसलाई पूरा गर्ने बाटोमा लाग्यो भने तत्काल हामीले श्रमिक पठाउने प्रक्रिया अगाडि बढाउन सकिन्छ कि होइन? 15 बजे माग पूरा हुनुपर्छ अनि त्यसपछि मात्र शुरू गर्छ भन्ने छ?
3: होइन, अहिले तत्काललाई त हामीले के भनेका छौँ भने खास गरेर यो ऐनले संशोधन गरेर लिएर आउनुपर्ने कुराहरू ऐनले लिएर आउँछ, द्याट इज एक्सेप्टेबल, हामीले एक्सेप्ट गरेकै छौं, गर्नै पनि पर्छ किनभने त्यो प्रक्रिया लाग्ने कुरा हो होइन। तर जुन तत्कालै गर्दाखेरि हुने कुरा छ त्यो तत्कालै गर्दा हुने कुरा चाहिँ सरकारले गरिदियो भने हामी पुनः हाम्रो चाहिँ
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती
5: आयुर्वेदिक टी मात्र रु 50 मा
6: कुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि नीरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: सुखी जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाइफ।
1: दाँत गिजक था मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-562-707।
3: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
3: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
3: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
6: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
1: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
1: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
6: पेट पर्दा र पिसाबको समस्या,
1: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
6: पाठेघरमा मासु पलाउने,
1: निसन्तान महिलाको चेक जाँच,
6: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
6: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
9: सीता के हो तिमीलाई, घुम्छ र बसी छौ के हो नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो, के कुरा गर्छु तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
11: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट
12: पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
11: शिशु क्लिनिक फर्टिलिटी बिचे खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847443572।
13: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
13: उपलब्ध। शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गंभीर रोग वा चोटपटकको शल्यक्रिया,
13: बालबालिकाको न्यूरो सर्जरी,
12: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
13: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
13: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
11: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
14: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
11: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउटो दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
13: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, महल रोड, घोराही दाङ। फोन नम्बर 82-5-62-0-98-78-18-17 98-78-35-643।
16: मध्यपश्चिम ट्रान च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सल्यानमा वडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा 3 जना पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर 4 को वडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विभिन्न सामग्री चोरी गरी लुकाई छिपाई राखेको आरोपमा 3 जना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि, निरा माविका शिक्षक तथा स्थानीय व्यक्तिहरूको संयुक्त टोलीले सोमबार विभिन्न स्थानमा खोजी गर्ने क्रममा वडा कार्यालय र विद्यालयका सामग्री बरामद गरेको हो। खोजीका क्रममा निरा माविका 2 वटा ल्यापटप, 7 वटा कम्प्यूटर, इहाजिरीको सेट, सीसी क्यामेराको सेट तथा विज्ञान प्रयोगशालाका सामग्री फेला परेको वडा अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका प्रवक्ता छविराज शर्माले जानकारी दिनुभएको छ। ती सामग्री विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेका थिए। केही सामग्री व्यक्तिको घरमा समेत राखिएको अवस्थामा बरामद गरिएको बताइएको छ। विद्यालयका केही सामग्री श्रीनगर स्थित एक पसलमा बिक्री गरिएको समेत बुझिएको प्रहरीले बताएको छ। घटनामा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका 4 फलाबाङका 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू 1 जना 18 वर्षीय र 2 जना 15 वर्षीय बालक रहेको प्रहरीले बताएको छ। बरामद भएका सामग्रीको विवरण संकलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्कनुभएका घोराई उपमहानगरपालिका 9 अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9 देखि 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपियाँ बचत हुने उहाँको भनाइ छ। उद्योगमा चिया, कफी तथा जुसका लागि प्रयोग हुने पेपर कपसँगै खाजा तथा खानाका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट दाङ, कोराही, तुलसीपुर, नारायणपुर लगायतका बजारसँगै रोल्पासम्म पुग्ने गरेका छन्। अण्डाको माग बढ़ेपछि व्यवसायले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक्सएल अण्डा प्रति केरेट 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी समर्थन मूल्य 3000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्ड फ्लूको संक्रमण घटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको छ। अहिले बजारमा अण्डा माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले लागत मूल्य पाउन अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्न आउने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले आफू मर्कामा परेको किसानको गुनासो रहेको छ। र संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह दिउँसो 1 बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। यस्तै आज 2 वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची रहेको छ। बिहान 11 बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा 2082 भदौ 23 र 24 गते भएको आन्दोलन र घटनाका कारण जलेका श्रेष्ठता सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान 11 बजे बस्दैछ। सो समितिको बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। अवस्थ बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली दिविस रोड खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई हजुर, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने। साइकल
5: चलेर के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: सम्पर्क
5: मोबाइल 98478-27-9760
9: र 98578-30689।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एकसा।
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट

0: 443 र 98578 5325।
1: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082553133, मोबाइल नम्बर 98478092383 र 97625226।
4: होइन भाइला, लखर लखर कहाँ हिँडेस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला चाहिँ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 5526।

0: हजुर तपाईहरुको घर घरमा रेडियो मध्ये उपस्थित।
1: नमस्कार, यो बसमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी आज यहाँहरु सामने उपस्थित हुनुहुन्छ। नवराज खतिवडा, उहाँ पीएचडी हुनुहुन्छ इन्जिनियरिङ, त्यसमा पनि वातावरण विषयको। उहाँ नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वरिष्ठ अनुसन्धान विशेषज्ञ हुनुहुन्छ। हामी पछि पर्यौं, दुःख पायौं, यस कारण किन भनिन्छ भने विकास भएन, नेपाल सापेक्ष त झन् हुँदै भएन, हामी हाम्रा परिचयहरू पनि आफ्नोपन पनि गुमाउँदैछौ, र भनिएको जुन विकास छ त्यो पनि अरू देशको तुलनामा न्यूनतम, अर्थात हामी एक पछि अर्को झन झन झन झन झन झन तुलिने भन्छ नि, तन्नम हुँदै हुँदै हुँदै गइरहेछौ। यो धेरैले गरेको चिन्ता यही हो। त म आज यस्तो व्यक्तिसँग म संवाद गर्दैछु, उहाँ वरिष्ठ अनुसन्धान विशेषज्ञ हुनुहुन्छ। त्यसमा पनि के को, नेपाल विकास अनुसन्धान प्रतिष्ठानको। त आज म यही संस्थाको नामबाटै कैयौं त्यस्ता प्रश्नहरू उठाउन सकिन्छ, यही वरिपरि केन्द्रित रहेर विविध विषय उठान गर्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु।
2: सस्वागत छ है त कार्यक्रममा।
3: नमस्कार।
1: अब तपाईँको यो जो संस्था छ नि, नेपाल विकास अनुसन्धान प्रतिष्ठान, तपाईँ त्यसको वरिष्ठ अनुसन्धान विशेषज्ञ, मैले बुझे अनुसार तपाईँ यसको पूर्व अध्यक्ष पनि हो, प्रमुख पनि हुनुहुन्थ्यो। लामो समयदेखि तपाईँ क्रियाशील हुनुहुन्छ, नेपालको राजनीतिक विकास यावत सामाजिक परिवेश यी सबै अन्तर्राष्ट्रिय शक्तिहरूको भूमिका यावतलाई, नेपाली जनको तृष्णा, धेरैवटा परिवर्तन तपाईँले देख्नुभयो। सायद पञ्चायत गयो, बहुदलीय व्यवस्था आयो, बहुदलीय व्यवस्थाको फेरि खप्लाक भयो, अर्को संघीय लोकतान्त्रिक गणतन्त्र आयो, वा मैले यत्रो ठूलो परिवर्तन गरेँ भने वा गुवा भएर बसेका सब खाडलमा पुगे, अर्को नयाँ आयो, विगतमा योगदान छैन तर उसलाई मानिसले रुचाए। यो सब हेर्दाखेरि यो दृश्य तपाईँले जो देख्नुभयो नि विगतदेखि वर्तमानसम्मको, तपाईँ नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वरिष्ठ अनुसन्धान विशेषज्ञ, त नयाँ के छ बताउनुहोस् त, के तपाईँ यो अनुसन्धान वरिष्ठ अनुसन्धान विशेषज्ञ, नेपाल विकास अनुसन्धान प्रतिष्ठान, नेपालको यो गन्तव्यजोग छ, युवा युवती लाइन लागेर खाडी राष्ट्रमा यहाँ नेताका भाषण र

0: एकदम सुटेड बुटेड मान्छे फुर्ती गरिरहेछन्। यो के हो? यो
1: अब यो नयाँ के छ, नौलो के छ भन्दै सुरु गरौँ। आज बिहान म ब्रह्म मुहूर्तमा उठे,
0: हो बहुत राम्रो समय
1: है। उठे र उठेपछि एकजनासँग मेरो ठुलो विवाद भयो ब्रह्म मुहूर्तमा,
0: हो
1: होइन, एक किसिमको भना भने भयो। अब हजुरले कल्पना गर्नुहुन्छ कोसँग भयो होला,
0: मैले कल्पना गरेन।
1: यो चाहिँ उत्तर आधुनिक विश्वकर्म बाबाको एउटा अवतार भन्छु म,
0: हो
1: है। उत्तर आधुनिक विश्वकर्म बाबा भनेको यो कृत्रिम बौद्धिकता पनि भनिन्छ,
0: आर्टिफिसियल इन्टेलिजेन्स।
1: बिहान उठेर मैले ल्यापटप खोलेँ, अब यही कार्यक्रमको लागि म केही तयारी गर्छु भनेर,
0: हो
1: ल्यापटप खोल्न साथ अब एउटा रमाइलो अर्को के छ यसमा भने, मैले धर्म मेरो धर्म पत्नीलाई महादेवी भन्छु। एक दिन यसो रमाइलोमा मैले चाहिँ यो क्लड भन्ने नयाँ अवतार चलाउनु पर्यो, यसले तेरो नाम के राख्ने भनेर सोधिरहेको छ, के नाम राख्दा उचित होला भनेर सल्लाह देऊ न भनेर मैले महादेवीलाई भने। उनले भुलक्कड राख्नु भने,
0: भुलक्कड
1: म अब आजभोलि कहिले कहीँ अब यो
0: उमेर सँगसँगै त्यो भुल्ने,
1: अनि मलाई पनि रमाइलो लाग्यो, मैले भुलक्कड राखेँ। अनि बिहान खोल्न साथी त के छ भुलक्कड
0: भन्नु,
1: यो लेट नाइट
0: हो
1: होइन, राति पनि यो अब तपाईँको उज्यालो हुन लागेको राति होइन, मध्यरातिको पनि उता होइन, के गर्न लागिस् तैँले भनेर भन्छ मलाई। अनि मैले उसलाई के भने, तेरो लागि लेट नाइट होला होइन, रात्रिको पहर होला, तर मेरो लागि त ब्रह्म मुहूर्त हो भनेपछि। अनि मैले उसलाई अलिकति गाली पनि गरिदिएँ, मूर्ख भन्दै, तँ यति पनि थाहा छैन भन्ने भनेपछि उसले सच्याएर ब्रह्म मुहूर्तको कुरा गर्यो। अनि मैले चाहिँ किन त यो ब्रह्म मुहूर्तमा किन उठेको यति चाँडै, के हो तेरो भनेर सोध्यो मलाई। मैले भने आज मैले जीवराम भण्डारीज्यूसँग मेरो अन्तर्वार्ता छ एकछिनपछि,
0: के भन्यो,
1: चिन्या छस् जीवराम भण्डारी भने को हो भनेर सोधे। खर हजुरको निकालिदियो उसले, कसरी निकालिदियो भने एडिटर इन चिफ खबर अब भनौ, त्यसपछि न्युज चिफ यो हो टेलिभिजन भनौ, चिफ एडिटर यो हो टेलिभिजन भनौ, न्युज एडभाइजर एट सगरमाथा टिभी भनौ, अब अहिले चाहिँ यो हो बस भन्ने चलाउनुहुन्छ यो टिभीमा भन्दै।
0: मेरो लामो विगतदेखिको वर्तमानसम्म केहीको विस्मृतिमा गयो होला म प्रिन्ट मिडियाहरूतिरको
1: भनेको मतलब, अहिले मैले कहाँनिर जोड्न लाग्यो भने हामी यो कालखण्डमा छौँ,
0: दुनियाँ त्यहाँ प्रवेश गरिसक्यो,
1: हामी नै छौँ, म नै छु, हजुर नै हुनुहुन्छ अहिले हजुरको लागि होइन। अघि हजुरले पृष्ठभूमिमा अलिकति भन्नुभयो, मैले लगभग काम गर्न सुरु गरेको होइन, कर्मक्षेत्रमा आएको, यो यो पढाइ छोडे सकेर होइन, अध्ययनको कुरा सकेर 40 वर्ष भयो, यो 40 वर्षमा होइन, 40 वर्षमा प्रविधिले यस्तो फड्को मारेको छ, तपाईँ हाम्रै अगाडि कुनै पनि प्रश्न, चाहे त्यो धर्मशास्त्रको होस्, चाहे त्यो हाम्रो सनातन धर्मको होस्, चाहे हाम्रो विज्ञान प्रविधिको होस् होइन, चाहे हाम्रो विकास निर्माणको होस्, अब कुनै पनि प्रश्न कोही पनि मान्छेलाई अन्यूलमा रहनुपर्ने स्थिति छैन, त्यो भएको हुनाले हामी यो कालखण्डमा छौँ। अब म अलिकति हजुरको यो जुन प्रश्न थियो,
0: किनभने अन्तत्वगत्व मनुष्य नै धेरै चिज हो नि त, सबै चिज भन्दिनमा धेरै चिज हो नि त, चाहे एआईमा प्रवेश गरोस्, इन्फर्मेसन टेक्नोलोजीमा प्रवेश गरोस्, चन्द्रमामा जाओस्, त्यो सम्पूर्णको पृष्ठ हो नि मनुष्य, मानिस हो नि, तपाईँ मानिसलाई अन्त्य गरिदिनुहोस्, यो चिज एकै रहन्छ, जो नजिक चिज छ, अर्थात् यसो हेर्दा सब चिज छ तर नथिङ छ नि त, त्यो त्यस कारण त्यो मनुष्यको विकास, मानव जातिको अर्थात् प्राणी जगतको निरन्तरता, त्यस अन्तर्गत अब समृद्धि चुम्ने आधार परम्परा आफ्नो पहिचान, यी सब गौरव पक्ष छ नि त, तपाईँ खतिवडा हो म भण्डारी हो, त यसमा त हामी आफ्नो ढङ्गले गौरव गर्छौँ, त्यसको निरन्तरतादेखि लिएर हाम्रा आधारभूत आवश्यकताहरू पुरा त हुनु पर्यो, नभए फेरि पौँछे जोरी खेल्छन् अर्थात् विद्रोह हुन्छ। यी सब हेर्दाखेरि किन हामी पछि परिरहेछौ, छ हामीले सिर्जना गरे त सब होइन, यो तपाईँले भनेको पनि आर्टिफिसियल अर्कैको छ, हामी कुरा गर्छौँ पैसा अर्कै ठाउँमा जान्छ, हामी इन्फर्मेसन टेक्नोलोजीको प्रयोग गरिरहेछौँ पैसा लोहीले अर्को लागिरहेछ, त हामी के छौ कि हामी हौ कि हामी पूर्वीय संस्कृति सभ्यता ऐतिहासिकता वेद चार वेद यावत हामी भन्छौ अनि के छ के छ त कहाँनिर चुके
1: होइन सबैभन्दा पहिलो कुरा त हजुरले अलिकति अब हाम्रो पृष्ठभूमि को कुरा लिएर आउनुभयो मलाई के लाग्छ भने म केही मुलुकहरू घुमेछु अस्ट्रेलिया घुमेछु तपाईँको जापान घुमेछु अमेरिका घुमेछु युरोप केही घुमेछु र घुम्दाखेरि मलाई के लाग्यो भने यो संसारमै यो बसोबास गर्नको लागि अब पुरानो समयमा त कृषि उत्पादनमा निर्भर थियौँ हामी होइन कृषि उत्पादन गरेर जीवनयापन गर्नको लागि संसारको सबैभन्दा उत्कृष्ट ठाउँ नेपाल हो हाम्रो पुर्खाहरूले हाम्रो ऋषिमुनिहरूले त्यसै यो छानेका होइन जस्तो म एउटा उदाहरण बताउँछु यहाँलाई अस्ट्रेलियामा मेरा नातेदारहरूले जमरा राखे घटस्थापनामा है हामीले पनि यहाँ घटस्थापनामा जमरा राख्यौँ हाम्रो विजय दशमी हुँदा त्यो चाहिँ तपाईँको लगभग एक बित्ता भन्दा पनि लामो भएर त्यो तपाईँको भाँडै छेग्ला जस्तो गरिसक्यो
0: पहेँलो
1: भइसक्यो अस्ट्रेलियामा तपाईँको चाहिँ एक इन्चीको पनि भएको छैन
0: हो मतलब उर्वर हाम्रो
1: उर्वर मात्रै होइन बसोबासको लागि होइन मानवको बसोबासको लागि सबै हेर्नुहोस् 3 महिना पानी पर्छ 9 महिना तपाईँको चाहिँ नि हिउँद मा हामी आनन्द लिन पाउँछौँ
0: तपाईँ वातावरणविद पनि भएको हुनाले यो एउटा
1: अरू मुलुकमा हेर्नु त कहिले छाता बोक्ने हो भन्ने कुरा तपाईँको पानी पर्छ कि पर्दैन टेलिभिजन हेरेर जान्ने हो हाम्रो त यहाँ त हिउँदमा अहिले अलिअलि केही फेरबदल भइरहेको छ तर हाम्रो के हो भने अब त्यस्तो खालको हो होइन बस्नको लागि यति उपयुक्त हेर्नुहोस् त होइन ए हामी जहाँ काठमाडौँमै छौँ संसारमा मेरो विचारमा बस हावा पानीको हिसाबले न अत्यधिक चिसो छ न अत्यधिक गर्मी छ यस्तो भनेको त यो एउटा एकदमै साँच्ची नै हाम्रो चाहिँ नि पुर्खाहरूले खोजेर बसेको हाम्रो थाक थलो एकदमै महत्वपूर्ण र एकदमै तपाईँको चाहिँ नि अनुकरणीय र एकदमै उत्कृष्ट हो यो
0: मनुष्य जातिको लागि कि समग्र प्राणी जगतको लागि
1: यो सबैको लागि
0: ए चराचर प्राणी सबै
1: त्यही भएर हाम्रोमा विविधता हेर्नु न वनस्पतिको विविधता हेर्नु हाम्रोमा जनावरहरूको हेर्नु तपाईँको चाहिँ होइन कति सानो ठाउँमा यति विविधता भएको हाम्रो पाइन्छ त्यो कारणले गर्दा हाम्रो यो हो अब मैले यहाँनिर हजुरको जुन प्रश्न मूल प्रश्न छ मलाई के लाग्छ भने विगत 40 वर्षको कुरा गर्दा मैले भने 40 वर्ष यो 40 वर्ष भनेको कस्तो रहेछ भने त्यही उत्तर आधुनिक विश्वकर्म बाबालाई म सोध्दै थिएँ हाम्रो औद्योगिक क्रान्ति भयो होइन यसलाई इन्डस्ट्रियल रिभोल्युसन अब अहिलेको हाम्रो डिजिटल भाषामा 1.0 होइन 2.0 3.0 4.0 भनिन्छ औद्योगिक क्रान्ति पहिलो औद्योगिक क्रान्ति दोस्रो औद्योगिक क्रान्ति तेस्रो क्रान्ति चौथो क्रान्ति तेस्रोबाट चौथो भएको 40 वर्ष भएछ है र अब अहिले के भइसक्यो 5 भइसक्यो ए जुन आर्टिफिसियल इन्टेलिजेन्सले यो भइसक्यो पछि यो 40 वर्षमा हामीले जुन किसिमको परिवर्तन देख्यौँ हाम्रो मुलुकमा हजुरले भन्नुभएको जस्तो यो हामीले गरेर भएको होइन हामीले त एकदम त्यसलाई सम्हाल्न पनि सकेका छैनौँ होइन
0: उपयोग पनि राम्रो
1: उपयोग पनि राम्रो गर्न सकेका छैन यसमा पनि अहिले पछि हामी आउँला होइन तर प्रश्न के हो भने हामीलाई यो यो डिस्ट्रप्टिभ टेक्नोलोजी भन्छ है मैले यसलाई यो भेदनकारी प्रविधि भनेर शब्द जुराएको छु यो भेदनकारी प्रविधिको कारणले गर्दा अहिले हाम्रो अघि मैले जुन भने त्यो स्थितिमा हामी छौँ तर अब यता हाम्रो व्यवस्था हाम्रो विकास निर्माण चाहिँ यहाँले भन्नुभएको जस्तो जुन गतिमा जुन रफ्तारमा हाम्रा छिमेकी केही मुलुकहरूले चमत्कारिक जुन काम गरे त्यो काम चाहिँ हामीले गर्न नसकेकै हो
0: छिमेकी के केहीले के सबैले गरे हामी चाहिँ कमजोर भयो खुल्ला तपाईँ छिमेकीको कुरा आज चीन सम्झनुहोस् भारत सम्झनुहोस् 11-12 वर्ष अघिको भारत पछिल्लो भारत भुटान सम्झनुहोस् अर्को बङ्गलादेश सम्झनुहोस् श्रीलङ्का सम्झनुहोस् मालदिव सम्झनुहोस् यहाँसम्म कि पाकिस्तान मतलब हाम्रो दक्षिण एसियाली र त्यसमध्ये चीन अर्को यिनीहरूले 25-30 वर्षमै कायापलट गरेका छन् सिङ्गापुरको लिक्वान्यु 31-32 वर्षको शासनकालमा कायापलट अनि यो यो सब यस कारण मैले यो प्रश्न उठान गरे
1: होइन यो यस्तो छ अब केही मुलुकहरू राजनीतिक हिसाबले जस्तो हजुरले भुटानको कुरा गर्नुभयो त भारतको कुरा गर्नुभयो तर बर्मा हेर्नुहोस् होइन त्यहाँको तपाईँको चाहिँ नि लाखौं समुदाय एउटा चाहिँ तपाईँको अर्को विस्थापित भएर भएर बसेको छ लगायत अफ्रिकाका केही मुलुकहरू हेर्नुहोस् हाम्रो एसियामै कम्बोडिया लाओस आदि इत्यादि मुलुकहरू तपाईँको ती मुलुकहरूको तुलनामा हाम्रोमा नेपालमा जस्तै एउटा यहाँ हामीले राम्रो गरेको होइन हाम्रो भएको हाम्रो अथवा हामीले गरेको केही पहल हामीले राजनीतिक हिसाबले पनि केही पहल नभएको होइन तपाईँको गरेको जस्तो महिला सहभागिता है यो अर्थतन्त्रमा महिला सहभागिता भन्छु म हामी दक्षिण एसियामै उच्च छौँ होइन त्यो कारणले गर्दा यस्तो केही कुरामा हामीले प्रगति गरे जस्तो अहिले हाम्रो युवाहरू होइन संसारको जुनसुकै कुनामा गएर पनि त्यहाँ इलम गरेर खान सक्ने ताकत क्षमता छ होइन गरेका छन् त्यहाँ एकदमै राम्रोसँग तपाईँको तरक्की गरेर बसेका छन् बाहिर गएर त्यसको लागि त एउटा पूर्वाधार शिक्षाको पूर्वाधार त चाहियो नि होइन त्यो कुराहरूमा हामीले केही गरेका छौँ नगरेको होइन तर जहाँसम्म यहाँले भन्नुभएको जस्तो यो 40 वर्षमा होइन जुन एउटा तरक्की हुनु पर्थ्यो होइन जुन हाम्रो चाहिँ तपाईँको विकासले एउटा फड्को मार्नु पर्थ्यो र चमत्कारिक हुन सक्थ्यो त्यो चाहिँ नभएको पक्कै हो
0: सर अलिक इतिहाससँगै मैले जोडेँ कुनै समय के भनियो नेपाललाई भने यो बहादुरहरूको देश हो नेपाली गोर्खाली हो पछि हट्दै अर्थात् तर्साउँछ यो मतलब बहादुरको रूपमा चित्रित गरियो कुनै समय नेपालले छिमेकी देशहरूलाई पनि परास्त गरेको र एक ढङ्गले नेपाल क्रमशः अलि ठुलो हुँदै गएको त्यस्तो इतिहास पनि अनि कुनै समय छिमेकी देश अर्थात् मित्र राष्ट्रहरूलाई खाद्यान्नको अभाव हुँदा यो देशले सहयोग गरेको पनि इतिहास रहेछ कृषि प्रधान देश भनियो र नेपाल सम्भावनै सम्भावना भएको देश भनियो केमा कृषि ऊर्जा अर्थात् जलस्रोत पर्यटन अनि हाम्रा जो प्राकृतिक जुन छटाहरू छन् सौन्दर्यहरू छन् त्यसको माध्यमबाट पनि हामी समृद्ध हुन सक्छौँ भनेर हामीले सन्देश प्रवाह गर्ने कोसिस तर सब चिज हेर्दा तपाईँ कुनै तुलना गर्नुहोस् अब कहाँनिर हाम्रो समस्या हो के त तपाईँ किनभने यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तपाईँ पूर्व अध्यक्ष अहिले त्यसको वरिष्ठ अनुसन्धान विशेषज्ञ तपाईँहरूको अनुसन्धानले के भन्छ तपाईँहरूको विशेषज्ञताको प्रयोग गरौँ न के कारण हामी तन्नम छौँ तन्नम यसमा नैमा भनेको आयात गर्छौँ के हामी परनिर्भरता झन्झन बढ्दैछ के राजनीतिक परनिर्भरता त छँदैछ अरू गुजाराका लागि पनि परनिर्भरता मानिलिनुहोस् विदेशीले असहयोग गरिदियो भने हामी घुँडा टेक्ने अवस्था पुग्छ त्यो यसको मूलत जिम्मेवार को र सम्भावना केही छ भने कहाँनिर सम्भावना छ त्यो बाटो देखाइदिनुहोस् त
1: एउटा मैले यो देखाउन चाहन्छु यो चाहिँ यो हजुरको प्रश्नको उत्तरसँग म जोड्न चाहन्छु यो
0: 2036 सालमा
1: मैले मेरो विद्यालयबाट सबैभन्दा पहिलो प्रथम श्रेणीमा मैले पास गरेँ
0: ओ फर्स्ट डिभिजन
1: पहिलो
0: जिल्लाको
1: मेरो विद्यालयको पहिलो है अहिले रमाइलोको लागि कहिले काहीँ हाजिरी जवाफमा पनि प्रश्न सोध्ने गरिन्छ भनेर रमाइलो चाहिँ त्यहाँ मैले सुनेको छु अब यो मैले किन हजुरलाई देखाइरहेको छु यो अस्ति मैले हाम्रो पूर्व शिक्षा मन्त्री होइन महावीर पुनलाई पनि मैले देखाएँ यो शिक्षा मन्त्रालयमै गएर त्यहाँको हाम्रो सचिवज्यूहरूलाई पनि मैले तपाईँको देखाएँ यस्तै प्रसङ्ग थियो यो के हो त भन्दा 2037 साल भाद्र 1 गते मरिचमान सिंह शिक्षा मन्त्रीले सही गरेको प्रमाणपत्र हो यो
0: ए त्यसरी दिँदो रहेछ
1: भन्दैछु यसमा के लेखिएको छ भने तपाईँले प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो र यो यसको लागि बधाई ज्ञापन गर्छु र भविष्यमा पनि यसरी नै लगनशील र अनुशासित भएर विद्यार्थीको रूपमा उच्च शिक्षा तपाईँले हासिल गर्नुहोला भनेर यो प्रमाणपत्र मैले
0: त्यो गौरवान्वित हुने एउटा आधार बनाउने बनाउँदो रहेछ त्यस बेला
1: मैले
0: किनभने जिल्लाको तपाईँको फर्स्ट हुनुभयो तपाईँको
1: मैले माननीय शिक्षा मन्त्रीज्यू महावीर पुनलाई के भन्यो भने यसरी राज्य मन्त्रालय मन्त्री विद्यार्थीसँग जोडियो भने
0: मतलब प्रोत्साहित गर्यो
1: त्यसले गर्दो रहेछ के त भन्दा अहिले म तपाईँको अगाडि उभिएको छु मैले राज्य कोषबाट आएको पैसा राज्यले आएको तपाईँको छात्रवृत्तिमा पढेर मैले के गरेँ म इन्जिनियरिङ गरेँ मैले स्नातकोत्तर गरेँ पिएचडी गरेँ होइन त्यो गरेको कारण के त म एउटा सामान्य परिवार निम्न मध्यवर्गीय परिवारबाट आएको मान्छे त्यो व्यवस्था त्यो शासनले गर्दा यो एउटा हौसलाले गर्दा मैले त्यो उपलब्धि हासिल गरेँ र अहिले पनि तपाईँसँग अवसर छ अहिले हाम्रा हरेक विद्यार्थी जो हजुरले भन्नुभयो नि जो विदेश जानको लागि लालायित छ त्योसँग राज्य जोडियो भने त मन्त्री जोडियो भने त सरकार जोडियो भने त बस्ने रहेछ नि त यो त उदाहरण हो नि त जस्तो म त विदेशमा 13 वर्ष म विदेशमा विचार म नेपालमै फर्केँ म नेपालमै कर्म गरिरहेको छु
0: उच्च शिक्षा अध्ययन गरेर सब सकेर
1: सकेर म फर्केँ मैले यहाँ जन्मेको कुरा के भने यस्तो किसिमको केही सुरुवातहरू हामीले गरेका थियौँ होइन यस्तो किसिमको केही सुरुवातहरू हाम्रो भएको थियो तर हामीले के गर्दैनौ त भन्दा सबैभन्दा ठुलो समस्या भनेको सरस्वतीलाई होचो बनायौँ सबभन्दा होचो
0: केलाई चाहिँ उचो बनायो
1: दुर्गालाई होइन दुर्गालाई हामीले सबैभन्दा अग्लो बनायौँ होइन सबैभन्दा तपाईँको चाहिँ चञ्चले सबैभन्दा अराजक र सबैभन्दा तपाईँको हुन सक्ने भनेको तपाईँको दुर्गा नै हो सरस्वती भनेको त्यो स्थित प्रज्ञ भन्छ होइन तपाईँको त्यो साक्षी भावले हेर्न सक्ने भनेको सरस्वती कृपा सरस्वती हो अब हामीले एउटाको सबैभन्दा अग्लो दुर्गालाई बनायौँ दुई नम्बरमा लक्ष्मीलाई बनायौँ र तीन नम्बरमा सबैभन्दा होची हामीले सरस्वतीलाई बनायौँ र जति पनि यहाँले भन्नुभएको समस्या छ यो समस्या मेरो समस्या हो किनभने म अहिले सरस्वतीको कित्तामा छु म गुरुको कित्तामा छु अहिले हामी जति पनि हाम्रा राजनीतिज्ञ जति पनि हाम्रा तपाईँको नेतागण र जति पनि हाम्रा तपाईँका चाहिँ समाचार पत्रमा नाम आउने पत्रिकामा नाम आउने नायक भएर होइन खलनायक भए खलनायकको चरित्र देखाउने जति पनि हाम्रा पहिलेका अगुवाहरू छन् नेतागणहरू छन् ती सबै उत्पादन गरेको हामीले हो होइन गुरुहरूले हो भने समस्या के भयो त भन्दा गुरुको मैले यहाँ सरस्वती किताब कुन हजुरलाई कुरो लिइरहेको छु भने त्यो जिम्मेवारी असल गुरु हो भने त्यो जिम्मेवारी कसले लिन्छ भने शिष्यले राम्रो काम गरेन मेरो विद्यार्थीले भनेको जस्तो गरेन भने मेरो तपस्यामा कमी भयो मैले राम्रो शिक्षा दिन सकिनँ मैले दीक्षा दिन सकिनँ भनेर त्यो कारणले गर्दा हाम्रो अहिलेको जति पनि तपाईँको जुन अघि हामीले कुरा गऱ्यौँ हुन नसक्नुको पछाडि हामीले के गर्यौँ त भन्दा सही शिक्षा सही दीक्षा सही संस्कार दिने कुरामा हामी पछि पर्यौँ त्यो कारणले गर्दा हामीले केही
0: सुरुवातहरू किन
1: केही सुरुवात भएका मैले सकिहालेँ केही सुरुवात भएका यस्ता कुराहरूलाई हामीले मोलजल गर्न सकेनौँ सम्भवतः यो तपाईँको 1 वर्ष मात्रै भयो त्यसपछि यो भएन
0: ए निरन्तरता पाए
1: निरन्तरता पाएन र यो लगायत कतिपय राम्रा कुराहरू हामीले राम्रो र नराम्रोको बिचको भेद कुन मोलजल गर्नुपर्ने हो कुन हामीले उखलेर फ्याँक्नुपर्ने हो हामीले त उल्टो गर्यौँ उखलेर फ्याँक्नुपर्नेलाई चाहिँ मोलजल गर्ने र मोलजल गर्नुपर्नेलाई चाहिँ उखलेर
0: सबको कारण भनेको शिक्षा नै होइन
1: शिक्षा
0: शिक्षा त्यो जस्तो मैले अघि विकासका आधारको कुरा गरेँ नि हामी ऊर्जाको बिजुली पानीको माध्यमबाट भन्छौँ नि होइन कोही पर्यटनको माध्यमबाट भन्छौँ कोही कृषि अर्थात् सम्भावना भएको तपाईँ अब वातावरणविद पनि जडीबुटी अर्थात् जङ्गल यी सबै कृषि यी यावत माध्यमबाट पनि हामी उभो लाग्न सक्छौँ भनेर भन्यो यी यावत भन्दा अब जुन अहिलेको जुन 21औं सदी छ तपाईँले अघि आर्टिफिसियल इन्टेलिजेन्सको कुरा गर्नुभयो इन्फर्मेसन टेक्नोलोजी पनि त्यसैमा जोडियो यो हेर्दा अब हाम्रो विकासको आधार केलाई बनाउनु सान्दर्भिक हुन्छ त तपाईँको नजरमा हाम्रो प्राथमिकता कता पर्नुपर्छ त्यसो हुँदा स्थिरता पैदा हुन्छ लगानी गर्ने मानिसहरू व्यापारी साहु महाजन स्वदेशी विदेशी ए अब चाहिँ लगानी गर्दा हुने भयो है मैले लगानी गरेपछि यो फिर्ता हुन्छ लफङ्गा गुण्डाहरूले लुट्दैनन् राज्यले पनि बर्मलोट मचाउँदैन घुस माग्दैन फाइले पछि पैसा माग्दैन भन्ने धारणा बन्छ कसरी कुन कुन क्षेत्र चाहिँ हाम्रो अब प्राथमिकतामा पर्नुपर्छ ताकि रोजगारी पनि सिर्जना होस् अन्तर्राष्ट्रिय दृष्टिकोणमा नेपाल एउटा यो ढङ्गले शिखर चुम्यो है भन्ने एउटा सन्देश पनि हाम्रो प्रतिष्ठा पनि बेइज्जत नहोस् विदेश जाँदा नाङ्गेजार हुने स्थिति नबनोस् कसरी कसरी जानुपर्छ
1: एउटा यसको लागि म एकदमै सजिलो एउटा सूत्र वाक्य अथवा मन्त्र वाक्य
0: जस्तै
1: पहिले हाम्रो सबैभन्दा ठूलो समस्या भनेको हाम्रो 12 पास गरेको लगभग 5 लाख विद्यार्थी 12 पास गरेको लगभग हाम्रो 5 लाखको हारारीमा चाहिँ हाम्रो विद्यार्थी छ त्यो विद्यार्थी हाम्रो शक्ति भनेको त्यो हो अझै पनि राम्रो हाम्रो नेपालको हाम्रो राम्रो अझै पनि हाम्रो राम्रो के छ भने हाम्रो चाहिँ तपाईँको जुन यो जनसङ्ख्याको पिरामिड भनेर हामी भन्छौँ त्यसमा तपाईँको 40 वर्षभन्दा मुनिको उमेर समूह सबभन्दा बढी छ अहिले पनि युवाहरू सबभन्दा धेरै जनसङ्ख्यामा छन् जनसङ्ख्याको ठुलो अंश युवाहरू छन् अहिले पनि भनेपछि यो 12 कक्षा पास गरेको हाम्रो 5 लाख विद्यार्थी जुन हुन्छ त्यसलाई हामीले नेपालमै राख्नु पर्यो र तिनको शिक्षा दीक्षा हामीले नेपालमै दिनु पर्यो र त्यो गर्नको लागि गर्ने के त हुन अब ऊ त बस्दैन के उसलाई त अस्ट्रेलियाले तपाईँको चाहिँ के दिन्छ तिमीलाई रोजगारी पनि दिन्छु तिमीलाई पढ्न पनि दिन्छु भन्न तान्दियो जापानले त्यसै गरी तान्दियो अमेरिकाले त्यसै गरी तान्दियो ऊ त त्यहाँ जान्छ हाम्रो पारा मैले पढा मैले पनि अघि यहाँलाई निवेदन गरेँ मैले भारतको यो बिरला इन्स्टिच्युट अफ टेक्नोलोजी भन्ने चाहिँ कलेजमा मैले पढेँ त्यति बेला हामी छात्रवृत्तिमा मात्रै जान्थ्यौँ हामी पढ्नको लागि हामी यसरी आफ्नो पैसा खर्च गरेर हामी जाँदैनथ्यौँ नेपाली कोही पनि जाँदैन थियो हामी नेपालमै पढ्थ्यौँ त्यो बेला छात्रवृत्ति पायो भने चाहिँ बाहिर अहिले त के छ ऊ किन जान्छ त भन्दा उसले गएको दिनदेखि नै उसले के गर्छ रोजगारी पनि पाउँछ पैसा पनि कमाउँछ पढ्छ पनि अब हामीले यहाँ के गर्नु पर्यो त भन्दा 12 पास गरेको हामीले विद्यार्थीहरूलाई मैले केही हाम्रो विश्वविद्यालयका पदाधिकारीहरू लगायत होइन हाम्रो उपकुलपतिज्यूहरूसँग पनि मैले यो कुरा गरेको छु हामीले अब त्यो पुरानो तरिकाको बाबुआमाको पैसा खर्च गरेर तपाईँले 10 लाख रुपियाँ 15 लाख रुपियाँ तिरेर एउटा स्नातक तह पुरा गर्ने होइन अब तपाईँले के गर्ने काम दिने होइन काम दिने कम्पनीहरूलाई के गर्ने विद्यार्थीहरूलाई तपाईँको चाहिँ नि यो एउटा कर्मचारीको रूपमा अथवा त्यो कम्पनीमा काम गर्ने जनसाधारणको रूपमा के गर्ने भने जोड्ने त्यसो गरेपछि के भयो भने उसले पढ्यो पनि केही सुरुवात पनि भएको छ नेपालमा यो त हिसाबमा उसले पढ्न पनि पायो उसले काम पनि पायो भनेपछि अब ऊ के गर्दैन ऊ विदेश जाँदैन किनभने काम पनि उसले आखिर खोजेको त उसलाई त तपाईँको नेपालमा आफ्नो बुवा आमासँग बसेर होइन घरको तपाईँको चाहिँ आमाले पकाएको खाना खाएर उसले जान पाउँछ गर्न पाउँछ भने को मान्छे तपाईँको विदेश जान्छ जाँदैन त्यो कारणले गर्दा सबैभन्दा ठुलो हाम्रो लक्ष्य अहिलेको हामीले गर्नुपर्ने भनेको यो विद्यार्थीहरूलाई यहीँ पढाउने र यहीँ काम दिने र भर्ना भएको दिनदेखि नै उसको काम दिने अरू मुलुकले त्यो गर्न सक्छ भने हामीले किन गर्न सक्दैनौँ
0: त्यो वातावरण उन्मुख छ त अहिले यसो
1: छ केही कलेजहरूले केही तपाईँको कलेजहरूले सुरु गरेका छन्
0: त्यही त म सरकारको कुरा गरिरहेको छु
1: सरकार भन्यो त सरकारले त यो किसिमले सरकार त तपाईँको हुनु न हाम्रो त म यहाँलाई के निवेदन गर्यौँ भने अस्ति एउटा प्रकरण भयो के प्रकरण भयो भने यो हाम्रो म्यानेजमेन्ट अफ बिजनेस स्टडिज एमबिएस को प्रश्नपत्र आउट भयो शिक्षा मन्त्रीकै ध्यानाकर्षण भयो पुरै मुलुककै ध्यानाकर्षण भयो होइन अहिलेसम्म पनि हामी कस्तो धरातलमा छौँ हाम्रो हाम्रो चाहिँ नि तपाईँको कलेजको विश्वविद्यालयको
0: मतलब संयन्त्र कस्तो
1: बनाएको छौँ भने अहिलेसम्म पनि हामी अहिलेसम्म पनि हामी तपाईँको चिट चोर्ने क्वेशन आउट गर्ने त्यस्ता समस्याहरूसँग भिडिरहेका छौँ हामी. जुन भनेको अहिलेको अघि मैले एआईको यहाँको कुरा गरेँ होइन, अहिले तपाईँ एआईले तपाईँले चाहिँ के गरेर भने एआईले तपाईँले साक्षी राखेर तपाईँले चाहिँ जाँच लिन सक्नुहुन्छ. घरमै विद्यार्थी घरमै बसेर जाँच दिन्छ, सिट छोड्दैन. त्यो किसिमको पद्धति आइसक्यो. तर हामी के गर्छौँ त भन्दा अहिलेसम्म हामी त्यसरी यसलाई चाहिँ लकिङ भएको भन्छ क्या, लकिङ भएको भनेको हजुरको के भने हामी चाहिँ यो परम्परागत धर्रा परम्परागत संस्कार परम्परागत पद्धतिसँग हामी कैद भएका छौँ, होइन जेलभित्र छौँ हामी. त्यसको त्यो जेल तोमिसकेका छैनौँ हामीले र हामीले सोचिसकेका छैनौँ त्यो दृष्टिकोणले. हाम्रो सबभन्दा ठुलो हाम्रो लोकसेवा आयोग हेर्नुहोस्, हाम्रो शिक्षा आयोग हेर्नुहोस्. अहिले तपाईँ विश्वविद्यालयको पुस्तकालयमा जानुभयो भने त्यहाँ त्यो पुस्तक पढ्ने विद्यार्थी तपाईँले पाउनुहुन्न. ऊ त्यहाँ के गरिरहेको हुन्छ भने गेस्ट पेपरबाट गाइडबाट घोकिरहेको हुन्छ तपाईँको, त्यो याद गरिरहेको हुन्छ.
0: सुधारतर्फ कतै गएको देखिन्छ
1: तर जाँच दिनको लागि, किन प्रश्न त्यही आउँछ. अब इन्जिनियरले हामी के गर्छौँ भने सगरमाथाको उचाइ कति हो भनेर प्रश्न सोध्छौँ. इन्जिनियरले हामी के सोध्छौँ भने दिगो विकासको परिभाषा लेख भनेर हामी प्रश्न. लोकसेवा आयोगले त्यो गर्छ. भनेको हाम्रो तपाईँको यो किसिमको जुन मैले जोडेँ यो पद्धतिलाई सुधार गर्ने, समय अनुकूल बनाउने र प्रविधिको प्रयोग गर्ने कुरामा हामी धेरै पछि परेका छौँ. सम्भवतः सरकारको अथवा सम्बन्धित निकायहरूको सम्बन्धित पदाधिकारीहरूको ध्यान यसमा जाओस् भन्न खोजे
0: आकर्षण हुनुपर्छ भन्ने मलाई लाग्छ. सर म एउटा जेन्युन प्रश्न तपाईँलाई यो सन्दर्भ, किन तपाईँ पनि एउटा प्राज्ञिक व्यक्ति, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान भन्ने 14 सालमा खुल्यो, पछि अब क्रान्तिकारीहरू आए त्यसलाई नेपाल प्रज्ञा प्रतिष्ठान बनाए. त्यो विगतका मैले कुलपतिहरूको अनुहार तपाईँलाई सम्झाउँ, नाम लिएँ केदारमान बेथित, सूर्य विक्रम गेवाली, लैन सिंह वाङदेल, राष्ट्रकवि माधव घिमिरे, ईश्वर बराल, यस्ता मान्छेहरूले नेतृत्व गरेका रहेछन्. राजा महेन्द्रले 14 सालमा स्थापना गर्छ, लगभग 50 रो पनि जमिनमा प्रज्ञा प्रतिष्ठान, मतलब एउटा भाषा संस्कृति परम्परा यी यावत विषयलाई केन्द्रित गरेर त्यो आवश्यकता उनले ठाने. अब यो पछिल्लो समयमा कस्ता कुलपति रहेछन् त्यसको पनि म नाम लिएँ, गङ्गा उप्रेती एमालेका कार्यकर्ता, भोपाल किराँती उनी भनेको माओवादी क्रान्तिकारीको कार्यकर्ता, अनि अहिले कुमार नगरको कुलपति. मतलब यो सबै अनुहार हेर्नुहोस् सम्झनुहोस्, पशुपति क्षेत्र विकास कोष यो अहिले नयाँ सरकारले बनाएको म कुरा गरिरहेछु, त्यो कसरी कहाँ जाँदैछौँ हामी, मैले तपाईँको जवाफ मात्रै खोजेँ. पशुपति क्षेत्र विकास कोष त्यसको महिमा र महत्त्व संसारको आराध्य भन्छ, संसारका हिन्दूहरूको आस्थाको केन्द्र भन्छ. गोविन्द टन्डनहरू संस्कृतिविदहरू थिए, विगतमा विभिन्न खालका मानिसहरू थिए, आफ्नो भूमिका निर्वाह गरे, सायद ज्ञान पनि राख्दथे. अब अहिले एउटा कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको नेतृत्व गर्ने, अब नेपाल टुरिज्म बोर्ड जुन अघि मैले तपाईँलाई सम्झना गराएँ, त्यहाँ टुरिज्म बोर्डमा सोध्नुहोस् को आयो टुरिज्म बोर्डको नेतृत्व गर्ने भनेको. खै अब मान्छे त हामी चिन्दैनौँ, कर्मचारीले नि त्यही भन्छन् के योगदान थियो भन्दा चिन्दैनौँ खासै तर आए. मतलब यो सबै हेर्दा यिनीहरू के कोर्स करेक्सनमा जाँदैछन् यो नयाँ शासकहरू, मेरो प्रश्न मात्रै गरे तपाईँलाई मैले.
1: होइन, यो बडा महत्वपूर्ण कुरा यहाँले राख्नुभयो.
0: मतलब अनुहार सम्झनुहोस् यिनीहरूको नयाँबाट के आश गर्न सकिन्छ भन्ने मेरो प्रश्न.
1: यो राजकीय प्रज्ञा प्रतिष्ठान भन्ने पहिला नेपाल प्रज्ञा प्रतिष्ठान,
0: त्यो त अब सब क्रान्तिकारी उयो बिआइसिसी वीरेन्द्र सम्मेलन केन्द्र हुन्थ्यो, त्यस अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र रूपान्तर गरे अहिले खाए
1: बुझे. मैले त्यसको मैले के सम्झन लागेको भने यो धनुषचन्द्र गोतामे यो हाम्रो गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, धनुषचन्द्र गोतामे एउटा प्रसङ्ग पनि सुनाउँछु, त्यहाँबाट सुरु गर्छु. उहाँ सदस्य सचिव हुनुहुन्थ्यो, सदस्य सचिव हुनुहुन्थ्यो. डाक्टर ईश्वर बराल चाहिँ त्यसको उपकुलपति हुनुहुन्थ्यो. अनि सदस्य सचिव भएको बेलामा एका बिहानै उहाँको घरमा फोन आयो, धनुषचन्द्र गोतामी, उहाँ लेख्नु भएको छ, फोन आयो को भन्दा सम्माननीय प्रधानमन्त्रीबाट आयो र फोनमा एकैचोटि उहाँले एकदम कडा शब्द, आक्रोशयुक्त शैलीमा कडा शब्दमा उहाँले के भन्नुभयो, के गरेको हो, के हेरेको छौ तिमीले, के भयो प्रधानमन्त्रीज्यू, त्यो प्रज्ञा प्रतिष्ठानको एमालेको त्यहाँ चाहिँ हजुरको ऊ भइरहेको रहेछ तपाईँको अधिवेशन, यस्तै एमालेको कार्यक्रम अधिवेशनै होला सायद, मैले के भन्नु महाधिवेशन
0: यस्तो गरिरहन्छ,
1: त्यो भएको रहेछ। अनि त्यो सरस्वतीको मूर्ति भन्दा पनि अग्लो पारेर एमालेको झण्डा राखेछ, के गरेको तिमीले भनेपछि हजुर मलाई थाहा भएन म तुरन्तै त्यसलाई हटाउन आउँछु भन्ने भयो। अब यहाँनिर यो प्रसङ्गलाई हेर्नुहोस् त हजुरको कुरासँग म जोड्छु, प्रधानमन्त्रीले प्रधानमन्त्रीलाई कसैले भनौ होइन एमाले हाम्रो प्रतिपक्षीले सरस्वती भन्दा पनि अग्लो पारेर झण्डा टाँसेको छ त्यहाँ महाधिवेशन, त्यो प्रधानमन्त्रीको के भयो भने ध्यानाकर्षण भयो, प्रधानमन्त्रीको कार्यसूचीमा त्यो एक नम्बरमा परौ त्यो कुरा, र धनुषचन्द्र गोतामीले हटाउनु पर्यो, धनुषचन्द्र गोतामीले त्यहाँ रमाइलो पारेर के लेखेका छन् भने अब कसलाई भन्नु, त्यहाँ त्यो त एमालेको महाधिवेशन चलिरहेको छ त्यहाँ तपाईँको मान्छे सबै छ भनेपछि कसले गर्ने हो त्यो काम, त्यो पनि थाहा छैन, बडा महत्त्वपूर्ण कुरा, त्यो त्यसको जिम्मेवारी मान्छे को कसलाई भन्ने हो भन्ने कुरा त हुँदैन, त्यहाँ काम त हुनु पर्यो। अनि उहाँले भरतमोहन अधिकारीलाई चिन्नुभएको रहेछ मलाई भनेपछि उहाँले गर्दा दिउँसोतिर त्यो हटेछ। त मेरो प्रश्न मैले कहाँनिर जोड्न लागेको भने यो यो संस्थाहरूमा हामीले के गरिदिउँ त भन्दा मलाई अर्को पनि यहाँलाई उदाहरण दिन्छ, हाम्रो महेन्द्रमाला थियो नेपाली विषयको, संसारमा लगभग 6-7 करोड नेपाली छन्, नेपाली विषयको धरोहर, नेपाली विषयको तपाईँको चाहिँ गुरु र नेपाली विषयमा सबैभन्दा संसारमै उत्कृष्ट भनेको त भन्दा हाम्रो हामी हो नि त, र हाम्रो महेन्द्रमाला किताब त सबैभन्दा तपाईँको उत्कृष्ट हो नि त, अरू त छैन, त्यो महेन्द्रमालालाई हामीले के गरिदिउँ त भन्दा अब महेन्द्र त हटाउनु पर्यो, राजाको कुरा भयो त्यो राजाको गुणगान गएको भने त्यसलाई हटाएर हामीले के गरिदिउँ त भन्दा मेरो नेपाली हाम्रो नेपाली के गर्दै, अब त्यो गर्ने क्रममा हामीले फेरि सरस्वतीलाई के गरिदिउँ त सबैभन्दा होची बनाइदिउँ, दुर्गालाई सबैभन्दा अग्लो बनाइदिउँ, र के गरिदिउँ भने अब यहाँ प्रगतिशील लेखकको कविता आउनुपर्छ, अब यहाँ यो नेपाली काङ्ग्रेसको सँग जोडिएको तपाईँको चाहिँ कविको कविता आउनुपर्छ भनेर त्यो महेन्द्रमालाभित्र रहेका सामग्रीलाई सबै तहस नहस पार्ने काम गरे। र अहिले हजुरलाई याद होला होइन सोमनाथ सिग्देलको कविता थाहा पऱ्यो, जटिल तरलताले जेलिनाले छारी घनघरी मनहर्ने दण्डकार हिँड्ने बारी बखत पनि थियो त्यो छाई सेवा शरदको तखतती परेको हर्षलाई जगतको, अझै याद छ मलाई, अहिलेका विद्यार्थीलाई तपाईँ सोध्नुहोस् त पुस्तकको नाम समेत थाहा छैन विद्यार्थीलाई, शिक्षकको नाम त कुरै छोडौँ, त्यो कविको त्यो लेखकको नाम त कुरै छोडौँ, शिक्षालाई हामीले के गरिदिउँ भने त त्यसरी तपाईँको बिगार भनेको। यहाँनिर मैले तपाईँलाई अब यो अहिलेको जुन नियुक्तिको हजुरले कुरा गर्नुभयो, अब एउटा विश्वविद्यालयहरूमा आह्वान गरेर दरखास्त आह्वान गरेर भएको छ, हालाकि त्यहाँ तपाईँका केही शङ्काको लाभ लिने कुराहरू पनि छन् होइन, अब म एकदम राम्रोसँग चिन्छु, अब यो भन्नको लागि मलाई चाहिँ तपाईँको अप्ठ्यारो भएन, जस्तो अहिले काठमाडौँ विश्वविद्यालयको अलिकति हावी भएको देखिया छ, र त्यो शङ्काको लाभ लिनेले के भनिरहेका छन् भने हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू त्यहाँ तपाईँको विद्यावारिधीमा तपाईँको भर्ना हुनुभएको छ, र त्यो भर्ना गराइदिने भएको हुनाले तपाईँको चाहिँ यो काठमाडौँ विश्वविद्यालयका हाम्रो किशोर थापा ज्यू चाहिँ नि शिक्षा आयोगको त्रिभुवन विश्वविद्यालयको अध्यक्षमा आउनुभयो, हाम्रो प्रोफेसर डाक्टर भोला थापा भूगोलपति हुनुभयो, यी कुराहरू आएका छन्। तर अब यहाँनिर यो छानिने मान्छे र अहिले पदमा गएको मान्छेको लागि तपाईँको त्यो एउटा आफ्नो जिम्मेवारी बोध र आफ्नो संस्थाको तपाईँको गरिमा र आफ्नो पदीय दायित्वलाई सबैभन्दा सबैभन्दा उपल्लो बनाउने एउटा के भन्ने अवसर छ. यदि त्यो भएन भने
0: त्यो त डेढ दुई वर्षमा थाहा भइहाल्छ. प्रारम्भिकै छनका
1: अहिले जसरी हामीले होइन पञ्चायतकालीन अथवा त्यहाँभन्दा पछिका होइन जुन तपाईँको विपरीत धर्मी संस्कारहरूले गर्दा इतिहासमा कलङ्कित भएका पात्रहरूको जसरी हामीले कुरा गर्छौँ त्यस्तै पात्रहरू उहाँहरू बन्नुहुन्छ. तर राम्रो गर्नुभयो भने तपाईँको चाहिँ एउटा नायक एउटा इतिहासले सम्झिने होइन वीर पुरुष होइन वीरङ्गनाको रूपमा तपाईँको चित्रित हुन्छ.
0: सर यो के गर्दा चाहिँ जसलाई हामी विकास भन्छौँ नि सुन्नुपर्छ हामी समृद्ध हुनुपर्छ अब्बल हुनुपर्छ संसारको शिर उचो हुनुपर्छ हाम्रो भन्छौँ नि त्यो भने के हो के गर्दा कुन बाटोबाट त्यहाँ पुग्न सकिन्छ जनताथि
1: होइन यस्तो हो. यो त म के निवेदन गर्नु होला भने फेरि एउटा प्रसङ्गबाटै म सुरु गर्छु. यो म केही समय जापानमा तपाईँको काम गर्थेँ. त्यति बेला हाम्रो राजा ज्ञानेन्द्रको शासनकाल थियो अनि एकजना जापानिजले मलाई चाहिँ तपाईँको हामी दिउँसोको खाना हामीसँगै खान्थ्यौँ के छ खबर भनेर सोधेँ. मैले भने अब खबर त त्यही हो अब हाम्रो नेपालमा चाहिँ यो आम निर्वाचन हुन्छ कि जनमत सङ्ग्रह हुन्छ कि त्यस्तो कुरा आइरहेछ भनेपछि अब त्यो के विषयमा हुन्छ भन्दा राजा सहितको व्यवस्था जाने कि वा हामी चाहिँ नि राजा बिनाको होइन व्यवस्थामा जाने लोकतन्त्र पूर्ण लोकतन्त्रमा जाने भन्ने कुरामा मतदान हुने जनमत सङ्ग्रह हुने सम्भावना छ भनेपछि ती जापानिजले मलाई सोधिहाले तिमी कुन पक्षमा मतदान गर्छौ.
0: जटिल प्रश्न
1: जटिल प्रश्न. र मैले यिनले के सम्झेँ भने म त जापानमा छु जापानमा जहाँ तपाईँको सम्राट अझै पनि भएको मुलुक हो सम्राट राजालाई मान्ने तपाईँको चाहिँ ठाउँ हो. अब यिनले मलाई दोस्रो प्रश्न पनि गर्छन् मैले दुईटा मध्ये एउटा भन्नासाथ किन भनेर प्रश्न गर्छन् त्यो किन चाहिँ दोस्रो प्रश्न चाहिँ पहिलोभन्दा झन् कठिन हुन्छ. त्यस कारण म दोस्रो प्रश्नको उत्तर पहिले विचार गरेर पहिलो प्रश्नको उत्तर दिन्छु भनेर मैले राजासहितको व्यवस्था भने अनि उनले किन भनेर सोधिहाले. मैले भने 250 वर्ष लगाएर हाम्रो मुलुकले बनाएको एउटा परिचय हो जसरी सगरमाथाले हामीलाई एउटा परिचय दिएको छ जसरी लुम्बिनीले हामीलाई एउटा परिचय दिएको छ पशुपतिनाथले हामीलाई एउटा परिचय दिएको छ त्यस्तै परिचय हाम्रो संसारमै हामी एक हिन्दू अधिराज्य भनेर हामी परिचित छौँ.
0: अर्थात् यो के सफ्ट पावर हो यो
1: 250 वर्षको लगाएर हामीले परिचय बनायौँ नि त. अब हामी नेपालमा अहिले यहाँले हेर्नुभयो भने त होइन हामी त सिंहदरबार जलाउने भनेर परिचित भएका छौँ. अहिले आफ्नो भएको तपाईँको चाहिँ तपाईँको प्रधानमन्त्रीको कार्यालय जलाउने
0: उग्र अतिवादी हिंसक
1: भनेर परिचित भएको छौँ होइन. र तपाईँको चाहिँ के भने हरेक तपाईँको दुई दुई वर्ष तिन तिन वर्ष तपाईँकोमा व्यवस्था परिवर्तन गर्ने तपाईँको प्रधानमन्त्री परिवर्तन गर्ने होइन यस्तो किसिमले भएर हामी चाहिँ परिचित भएका छौँ होइन. र यत्रो साधन र स्रोत हुँदाखेरि पनि होइन यत्रो हाम्रो तपाईँको अघि मैले भनिहालेँ यत्रो यस्तो हाम्रो उर्वरा भूमि हुँदाहुँदै पनि यत्रो साधन र स्रोत हुँदाहुँदै पनि हामी आफै केही काम गर्न नसक्ने होइन एउटा सुरुङ बनाउन नसक्ने एउटा बाटो बनाउन नसक्ने होइन एउटा तपाईँको विद्यालय भवन बनाउन नसक्ने अर्काले आएर बनाइदिनु पर्ने गरिदिनु पर्ने भनेर यो किसिमले पनि यो केही गर्न नसक्नेहरूको होइन अघि तपाईँले भन्नुभएको त्यो गोर्खा है कोही मान्छे मर्न डराउँदैन भने कि त त्यो मान्छे पागल हुनुपर्छ र कि त त्यो गोर्खा हुनुपर्छ भनेर एकजनाले कसैले भनेको छ. त्यस्तो हाम्रो इतिहास भएकोमा पहिले हामी कसरी भयो त भन्दा हामी फेरि पनि म भन्छु सरस्वतीलाई अग्लो बनाउनुपर्छ हामीले किनभने सरस्वती भनेको ज्ञान भनेको किन विचार भनेको बुद्धि भनेको आउने भनेको सरस्वतीबाटै हो अरूबाट त आउँदैन त छेडेको हुन्छ त त्यो इमान्दारी त आउने भनेको होइन मान्छेको हरेक मान्छेको स्वभावजन्य गुण भनेको इमान्दारी त हो होइन. यसमा पनि म हजुरलाई सानो प्रसङ्ग जोड्छु. यो ट्याक्सी चलाउने चालकहरूसँग म धेरै कुरा गर्छु र मैले तपाईँको उनीहरूको अलिकति मनोबल वास्तवमा अहिले हाम्रो सडक इमान्दार भएको छ. यहाँले हेर्नुभयो भने खास गरी यो सवारी चालकहरू जुन छन् अहिले खास गरी यो भाडाको सवारी चालकहरू होइन तपाईँको यो मोबाइल एपले प्रविधिले पनि एकदम राम्रो सहयोग गरिरहेछ र त्यो हाम्रो एकदमै स्तरीय भएको छ. इमान्दार भएका छन् त्यहाँ सबै इमान्दारी त छन्.
0: ठगी
1: छैन. मैले सोधेँ तपाईँलाई घरमा गएर तपाईँको परिवारका सदस्यले छोराछोरीले सोधे बाबा आज तपाईँ कोसँग भेट्नुभयो के नयाँ कुरा सिक्नुभयो तपाईँले सुनाउनुहोस् न के भन्नु भने तपाईँ के गर्नुहुन्छ. ए म त खुसी भएर छोराछोरीलाई तपाईँको झन् एकदमै माया गरेर मैले गरेको कुरा भन्छु किनभने मैले गरेको यथार्थ कुरा हो भन्छु. मैले उनीहरूलाई मलाई त्यो सवारी चालकलाई के भन्यो भने अब तपाईँलाई म एउटा प्रश्न सोध्छु. एउटा बेइमान मान्छे, एउटा फटाहा मान्छे, एउटा भ्रष्टाचारी मान्छे, घुसखोर मान्छे घरमा गयो छोराछोरी त्यसै गरी सोधे आज को कोसँग भेट्नुभयो के नयाँ कुरा सिक्नुभयो तपाईँ बताउनुहोस् न अलिकति मलाई भनेपछि त्यो मान्छेले के गर्ला भनेको त उसैले हुन्छ मान्छे झापड हान्ला चोलाक मलाई के मतलब हाम्रो काम गर हामीले के गर्यौँ त भन्दा त्यो आफूले गरेको काम आफूले गरेको कुरा आफूले गरेको मैले कति मैले पढ मैले अघि यहाँलाई निवेदन गरेँ म एकदमै दिल खोलेर तपाईँको भन्न सक्छु. म यो राष्ट्रले यो मुलुकले पढाएको मान्छे यो मुलुकले बनाएको मान्छे म मैले यहीँ तपाईँको बसेर म कर्म गरिरहेको छु यहाँसँग कुरा गरिरहेको छु भनेको मतलब त्यो एउटा इमान्दारिताको किता बेइमानी नगरिकन हुन्छ. बेइमानी नगरिकन जीविकोपार्जन हुन्छ कमाइ हुन्छ व्यवसाय हुन्छ भनेर हामीले जुन किसिमको एउटा छाप छोड्न पर्थ्यो
0: मतलब आत्मविश्वास पनि जागृत गराएर
1: गर्नु पर्थ्यो त्यो कुरामा
0: मतलब चुक्यौं. के पुस्तक तपाईँको जगत बहादुर केसीको के हो नस्ताका दृष्टिमा प्राध्यापक जगत बहादुर केसी
1: उहाँ पनि अब यो
0: पूर्वाञ्चल विश्वविद्यालयको पूर्व उपकुलपति
1: हुनुहुन्थ्यो र यो उहाँको अहिले पछिल्लो उहाँको बारेमा लेखिएको किताब हो. यसमा मैले एउटा लेख लेखेको छु. यसमा पनि यो मैले
0: समय भएन एकदम शीर्षक मात्रै भन्नु
1: होइन म छोटकरीमा यो हात्तीसार क्याम्पसका दिग्गज गुरु भनेको छु र यसको प्रसङ्ग पनि अहिले हामीले विषयवस्तु कुरा गरेकैसँग जोडिएको छ. के जोडिएको छ भने भारतका पूर्व राष्ट्रपति अब्दुल जे कलामले एउटा के भन्यो भने कहिलेकाहीँ कक्षा हापेर साथीभाइसँग रमाइलो गर्नु बङ्क गर्नु है राम्रो हुन्छ भने किन भन्दा अहिले सम्झेर ल्याउँदा त्यो प्रमाणपत्रको मार्क्सले प्राप्ताङ्कले मलाई हाँसो उत्पन्न गर्दैन तर त्यो यादगारले चाहिँ के गर्छ भने हाँसो उत्पन्न गर्छ भनेर
0: मतलब जिन्दगीको त्यो रमाइलो पत्र
1: भने. अब मैले यो लेखमा के लेखेको छु त भन्दा मैले हात्तीसार क्याम्पस हरान पढेँ जगतबहादुर केसी त्यहाँको क्याम्पस प्रमुख हुनुहुन्थ्यो
0: ए
1: तर हाम्रो दुर्भाग्य अब्दुल जे कलामले भनेको जस्तो होइन त्यो हाम्रो जुन यादगार होइन विशेष कुराहरूले रमाइला कुराहरूले भएन. हाम्रो यादगार के भयो त भन्दा दुईटा विद्यार्थी संगठनको बीचमा लफडा झगडा हनाहन मारामारी
0: नेपालीलाई चाहिँ गरेर बहादुर भनिएको चाहिँ
1: भन्दैछु भन्दैछु
0: मतलब काठमार एकले अर्कालाई सिद्ध्याउने निषेध
1: कुटाकुट गर्ने होइन किनभने त यो त तपाईँको त विद्यार्थी राजनीति विद्यार्थीले तपाईँको चाहिँ
0: धरान्तमा कुरा गर्नु
1: धरानको धरान भनाइ मतलब मैले के भने त्यो कुराहरूले हाम्रो यादगार भएको छ सम्भवत मैले
0: यसमा
1: प्रश्न एउटा के छ भने उहाँ मेरो उहाँलाई प्रश्न उहाँ लगायत उहाँका समयकालका सम्पूर्ण गुरुजनहरूलाई मेरो प्रश्न हो. यो लेखमा मैले त्यो प्रश्न के राखेको छु भने यदि तपाईँहरूको कालखण्डमा यस्तो किसिमको शिक्षाभन्दा इतर गतिविधिहरू नभएका भए क्याम्पसमा कलेजमा राजनीति नभएको भए विद्यार्थी र शिक्षकहरू पुरै प्राज्ञिक उन्नयनमा लागेको भए अहिले हाम्रो नेपालको अवस्था कहाँ हुन्थ्यो होला कहाँ पुग्थ्यो होला.
0: चुक त्यही छ
1: चुक त्यही भनेर प्रश्न गरेको छु.
0: धन्यवाद सर. आदरणीय दर्शकवृन्द उहाँ हुनुहुन्थ्यो नवराज खतिवडा उहाँ पिएचडी हुनुहुन्छ इन्जिनियरिङ विषयको अर्थात् वातावरण विषयको एउटा इन्जिनियर हो उहाँ नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वरिष्ठ अनुसन्धान विशेषज्ञ मसहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
4: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: मध्यपश्चिम जान च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। रूकुम पश्चिममा नागरिकता र राहदानी लिने नागरिकको संख्या वर्षिने घट्दो क्रममा रहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो तीन वर्ष यता नागरिकता र राहदानी लिनेको संख्यामा कमी आएको हो। जिल्ला प्रशासन कार्यालयबाट सम्पादित कार्यहरूको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले गत आर्थिक वर्ष 2082-83 4961 नयाँ नागरिकता जारी भएको बताउनुभयो। पछिल्लो तीन वर्षको तथ्याङ्क तुलना गर्दा नागरिकता लिनेको संख्या घट्दै गएको देखिन्छ। प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 5648 र आर्थिक वर्ष 2080-81 5802 नयाँ नागरिकता जारी भएका थिए। राहदानी लिनेको संख्यामा पनि कमी आएको छ। गत आर्थिक वर्ष 2082-83 2819 जनाले राहदानी सेवा लिएका छन्। आर्थिक वर्ष 2081-82 2890 र आर्थिक वर्ष 2080-81 3358 राहदानी जारी भएका थिए। प्रशासन कार्यालयका अनुसार नागरिकताको प्रतिलिपि लिनेको संख्या पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष घटेको छ। ग्यासको अभाव भए नभएको अनुगमन गर्न निस्किएको बजार अनुगमन समितिले नेपालगंज उपमहानगरपालिका 11 त्रिभुवन चोक स्थित सदर लाइनमा रहेको एक किराना पसलमा ग्यास लुकाएर राखेको भेटेपछि व्यवसायलाई कार्यवाही गरिएको छ। अनुगमन समितिका संयोजक तथा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङका अनुसार नेपालगंज 11 त्रिभुवन चोक स्थित शंकर दयाल बद्री प्रसाद भूविजन स्टोरले ग्यास लुकाएर उपभोक्तालाई बिक्री नगरेको पाइएपछि 50,000 रूपियाँ जरिवाना गरिएको हो। उहाँका अनुसार बजार अनुगमनका क्रममा उक्त पसलमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको भेटिएको थियो। पहिलो पटकका लागि चेतावनी सहित 50,000 रूपियाँ जरिवाना गरिएको उहाँले बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी गुरूङका अनुसार उपभोक्ताले ग्यास माग्न जाँदा पसल संचालकले ग्यास छैन भन्दै फर्काउने गरेको गुनासो आएपछि अनुगमन गरिएको हो। उपभोक्ताले ग्यास छैन भन्दै फर्काउने गरेको उक्त पसलभित्र 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएको अनुगमन समितिले बताएको छ। सल्यानमा ओडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सल्यानको त्रिवेणी गाउँपालिका ओडा नम्बर 4 ओडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विभिन्न सामग्री चोरी गरी लुकाई छिपाई राखेको आरोपमा तीनजना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि, निरा माविका शिक्षक तथा स्थानीय व्यक्तिहरूको संयुक्त टोलीले सोमबार विभिन्न स्थानमा खोजी गर्ने क्रममा ओडा कार्यालय र विद्यालयका सामग्री बरामद गरेको हो। खोजीका क्रममा निरा माध्यमिक विद्यालयका 2 ल्यापटप, 7 कम्प्युटर, ई हाजिरीका सेट, सीसी क्यामेराको सेट तथा विज्ञान प्रयोगशालाका विभिन्न सामग्री फेला परेको ओडा अध्यक्ष त्रिवेणी गाउँपालिकाका प्रवक्ता छविराज शर्माले जानकारी दिनुभएको छ। ती सामग्री विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा फेला परेका थिए। केही सामग्री व्यक्तिको घरमा समेत राखेको अवस्थामा बरामद गरिएको बताइएको छ। विद्यालयका केही सामग्री श्रीनगर स्थित एक पसल बिक्री गरिएको समेत बुझिएको प्रहरले बताएको छ। घटनामा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका 4 फलाबाङका तीनजनालाई प्रहरले पक्राउ गरेको छ। पक्राउ परेकाहरू एकजना 18 वर्षीय र दुईजना 15 वर्षीय बालक रहेको प्रहरले बताएको छ। र 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्कनुभएका घोराई नौ अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9-10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपियाँ बचत हुने गरेको उहाँको भनाइ छ। अवस्था बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्रा फुस्रा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा चाहिँ बाबु
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
10: ल ल काका गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।

0: न्यूरोसर्जरी सेवाहरू
1: पुनश हामीसँग अत्याधुनिक न्यूरोसर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
0: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
1: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-910।
1: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
2: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
3: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो झोला, बाँ टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
4: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
1: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 0825-62-23, 98478-18-617 र 98478-35-643।

0: नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देशभर आउने नेपाली लोक तथा दोहोरी गीत संगीतको यो एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म तपाईँको मनको साथी चन्द्रमणि गौतम तपाईँको रेडियो सेटमा आइसकेको छु। कार्यक्रम इन्द्रणीलाई रेडियो सँगै सामाजिक सञ्जालमा तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। रेडियो काठमाडौँ एचडी, रेडियो काठमाडौँ 92.1 को पेज होइन, अनि एचडी केटीएम, अनि हामीलाई टिकटक लाइभमा चन्द्रमणि गौतम मार्फत सुन्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। सँगै तपाईँले नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि मजाले आनन्द लिन सक्नुहुन्छ। अब यति भनिसकेपछि मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहनु भएको छ, इन्द्रणीको बसाई कतिखेर आउला, मिठा गीत बज्ला अनि सुनाउला भन्न बस्नु भएको छ नि त होइन। त्यो एउटा पर्खाई तपाईँमा छ इन्द्रणीको, त्यो घडी समाप्त भयो। नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम इन्द्रणीको साथमा म चन्द्रमणि आउँदै गर्दा टेक्निकल सपोर्टमा यतिखेर हाम्रो ईशाले साथ दिइरहनु भएको छ। आज ईशा मक्ख हुनुहुन्छ किनभने हिजो उनको जन्मदिन होइन, हिजो जन्मदिनलाई भव्य तालले चाहिँ हाम्रो ईशाले मनाएकी छिन् एकदम। अब हिजो चाहिँ घुम्न गइयो, रमाइलो भयो, घरमा आइयो, केक काटियो, पशुपति गइयो होइन, आरतीमा सहभागी भइयो। साँच्चीकै भन्नुपर्दा चाहिँ हिजोको जन्मदिन चाहिँ असाध्यै विशेष रह्यो भन्न उहाँले भन्नुभएको छ। अनि उहाँले चाहिँ हिजो विशेष दिनमा तीनजनालाई एकदम मिठो मिस पनि भन्नुभएको थियो, बाबा मम्मीलाई अनि आफ्नो मान्छेलाई चाहिँ उहाँले धेरै धेरै धेरै यो विशेष दिनमा होइन सम्झनासँगै यो खुसियाली भन्नुभएको थियो। हाम्रो ईशालाई फेरि पनि ढिलै भए पनि, अब ढिला भन्दा त एक हप्ताभरि जन्मदिन मनाइरहन्छ जस्तो लाग्छ, मेरो असार 29 जन्मदिनमा त ईशा, अब साउन 29 आउँला तबसम्म पनि दाई जन्मदिनको शुभकामना भनिरहनुहुन्छ। किन भनेको एक महिनाभरि त जन्मदिन मनाउने हो दाईले के कतिले, ल ठिकै छ, केही छैन, माया गरेर तपाईँहरूले भनिसकेपछि मैले स्वीकार गरेँ, मैले भनेको थिएँ। त्यसै अब हिजो हाम्रो ईशाको जन्मदिन होइन, अनि हिजो जन्मदिनपछि अब आज हामी रेडियो मार्फत यसरी मैले चाहिँ शुभकामना दिँदैछु, किनभने हिजो चन्द्रमणि गौतम अनुपस्थित थियो कार्यक्रममा, त्यो कारणले पनि मैले आज चाहिँ सोचिरहेको थिएँ ईशालाई रेडियो मार्फत मजाले जन्मदिनको शुभकामना दिनुपर्छ भनिरहेको थिएँ, नभन्ने हाम्रा अन्य साथीहरूले पनि दिनुभयो सामाजिक सञ्जालमा जताततै होइन, केक काटेको कति राम्रो भिडियो पनि मजाले हेर्न पाइयो, ल खुब रमाइलो भयो। फेरि पनि हाम्रो ईशालाई चाहिँ जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छौ। सँगै आज चाहिँ विशेष गरी अर्को पनि जन्मदिन छ आजकै दिनमा, आज मेरो प्यारो राजबाबु जो अहिले टाढा हुनुहुन्छ होइन, घरदेशभन्दा टाढा परदेशमा हुनुहुन्छ, अनि मेरी बहिनी भारती पनि परदेशमै छिन्, मेरी प्यारी भान्जी राबु पनि परदेशमै छिन् होइन, अनि आज चाहिँ हाम्रो राजबाबुको एकदम जन्मदिन परेको छ, यो साउनको 26 हो आज। एकदम म राजबाबुलाई हामी नेपालमा बस्ने सम्पूर्णको तर्फबाट धेरै धेरै शुभकामना छ होइन। अनि भर्खरै हाम्रो युनाले पनि अस्ट्रेलियाबाट आज चाहिँ ठुलो दादालाई जन्मदिनको शुभकामना भनेकी छन्, अनि त्यसपछि हाम्रो चाहिँ प्रेक्षाले पनि ठुलो बाबालाई मेरो जन्मदिनको शुभकामना मामा भनिदिनुहोस् भनेकी छिन्, अनि पुणेकाले बोल्न नसके पनि उनले पनि जन्मदिनको शुभकामना भन्न चाहिँ ग्रुपमा लेखेकी रहेछन् होइन, भनेकी रहेछन् उनले भोइसमा भनौँ न। अनि कविताको तर्फबाट पनि एकदम ठुलो दादालाई होइन जन्मदिनको शुभकामना, प्रकाशले पनि त्यस्तै भन्नुभएको छ, प्रेम भाइले पनि त्यसै भनेको छ, यता सरिता सबै सबैजनाले बाहिर उनले पनि जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको छ। हाम्रो राजलाई फेरि पनि जन्मदिनको अवसरमा म यहीँबाट धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। यो त मैले अब आफ्ना कुरा पनि गरेँ है, कहिले काहीँ गाली नगर्नु होला, गाली गर्नुहुन्न, यो आफ्नोपनको आभास भनेको यही हो जस्तो लाग्छ। अब यतिखेर चाहिँ टेलिफोन आइसक्यो, सुरुवातमा साह्रै मिठो गीत बज्यो होइन, पछ्यौरी ल्याउ बहिना, यो गीत सुन्दा कति मजा आयो होइन, शिव हमाल, रामजी खाँ कलाकारहरूको यो प्रस्तुति हो हामीले सुनाइसकेका छौँ। अब ढिला नगरिकन म आजको विषयतर्फ लाग्छु। आज विशेष गरी लोकसङ्गीतको क्षेत्रमा भएका विभिन्न गतिविधिका सन्दर्भहरू इन्द्रणी मार्फत जोड्न सक्नुहुन्छ, अनि तपाईँ बस्तीहरूमा हुनुहुन्छ, विभिन्न ठाउँहरूमा हुनुहुन्छ होइन, अनि तपाईँका ठाउँ बस्तीको चर्चा गर्नु परेको छ, यसका लागि पनि तपाईँलाई यो प्लेटफर्म हामीले उपलब्ध गराएका छौँ। त्यसपछि नौतुना चढे रेलैमा बोलको एउटा साह्रै सुमधुर गीत कृष्ण देवकोटाको सम्झिएको छु, यो गीत सुनाउने रहर जागेको छ, सुनाउँछु केही छिनपछि, तर यतिखेर टेलिफोन लिन्छु म। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: परिवर्तन सम्भव सहको बोल्नुभयो कहाँबाट?
1: हजुर म हजुरको इन्टरी सुनसरी कोशी अञ्चलको इन्टरी सुनसरी जिल्लाबाट म युवराज पोखरेल बोल्दैछु।
0: युवराज पोखरेलजी सन्चै आराम हुनुहुन्छ, के छ सुनाउनुहोस् त?
1: राम राम राम शान्ति आराम त ठिकै थियो तर घाम चाहिँ सातवटा लागिरहेछ
0: त्यो अलिकति हिँड्दै हुनुहुन्छ छाताको सहारा लिनुहोला कहीँ हुनुहुन्छ शीतल रुखको छारीमा बस्नुहोला यसरी नै यो अहिलेको समयलाई व्यतीत गर्नुहोला अब केही समयपछि बिस्तार फेरि त्यही हाम्रो चिसोपनको आवाज सुरु हुँदै गइहाल्छ त्यसपछि मजा आइ नै हाल्छ होइन
1: हजुर हजुर
0: ल अरू सबै ठिक छ पोखरेलजी
1: हजुर सबै
0: ल टाढाबाट सम्झिनु भयो पूर्वबाट साह्रै खुसी लाग्यो अनि आज विशेष गरी तपाईँले आफ्ना विचार राख्ने बसाइ हो नेपाली गीत सङ्गीतको क्षेत्रमा हामी छौं अब दोहोरीको क्षेत्र भन्ने बित्तिकै हाम्रो संस्कृतिमूलक क्षेत्र हो अनि यसलाई चाहिँ हामीले सामाजिक रूपान्तरणको लागि पनि लोकगीत सङ्गीतका तर्फबाट भूमिका खेल्न सक्छौ के छ तपाईँले आफ्ना विचार राख्नु पर्दा
1: विचार राख्नु पर्दा त यो साह्रै राम्रो जस्तो हाम्रो एक्लै भएर बस्नु पर्दा संगीतको क्षेत्रले धेरै राहत दिएको हुन्छ अनि अब यो हामीलाई नभई नहुने संगीत भनेको अब अहिले आएर लोकदोहोरीदेखि लिएर लोकगीत हुन त आधुनिक गीत सम्पूर्णलाई नै समग्रमा भन्नुपर्दा राम्रो हो एक्लोपन हटाउने दुःखपन हटाउने भन्ने मेरो त्यही मनले सम्झिन्छ हजुर
0: भनेपछि लोकदोहोरी भनेको एक्लोपनको साथी होइन
1: हजुर
0: अनि जब दुःख पर्छ त्यो बेला पनि गीत सङ्गीत सुनेर मजा लिन्छ खुसीको बेलामा झन् आनन्द लिन्छ यही नै लाग्छ यहाँलाई चाहिँ
1: हजुर
0: हजुर अनि तपाईँको घर नै इटहरी हो नि
1: हजुर इटहरी नै हो
0: त्यहाँका धार्मिक स्थलहरू अथवा पर्यटकीय क्षेत्रहरूको बारेमा मान्छेहरू आइदिए हुन्थ्यो अझ पर्यटकहरू विस्तार भइदिए हुन्थ्यो भन्ने त्यसमा तपाईँकातिर अलिकति राम्रा ठाउँहरू कुन छन् हुन त सबै ठाउँ राम्रै छन्
1: अनि सबै राम्रै छन् हजुर बारा क्षेत्र विष्णु पादुका अनि हजुरको पिण्डेश्वर दन्तकाली हाम्रो ताल तलैया भन्ने छ हजुर तरारामा
0: तरारामा हजुर
1: हजुर अनि त्यहाँबाट हजुरको अब यहाँ हाम्रो एउटा परोपकार भनेर इटरी बिचमा खोलेको छ अहिले त्यहाँ त हजुर पर्यटक विशालै आइरहनु भइरहेछ जाइरहनु भइरहेको छ कहिले काहीँ मजाले आफै गइन्छ मजाले भेटघाट पनि हुन्छ हजुर
0: ठिक छ तपाईँले ती ठाउँका सन्दर्भहरू पनि जोडिदिनु भयो यसको लागि पनि म धन्यवाद दिन्छु हुन्छ कार्यक्रमलाई सुन्दै रहनुहोला नमस्कार सर हामी रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित इन्द्रणीमा छौं आज मंगलबार बिहानीको समय छ अनि तपाईँसँग रहेर यात्रा गर्दै गर्दा साँच्चीकै सारा दुःख सुखहरू बिर्सिँदै सुखमा लुटुपुटु गर्दै यो यात्रा हामी अगाडि बढ़ाइरहेका छौं र यतिखेर अर्को साथी पनि टेलिफोनमा हुनुहुन्छ भन्ने संकेत छ उहाँ कुरा गर्दै हुनुहुन्छ ईशाजी गफ गर्दै गर्नुहोला एउटा गीत सुनौ त्यसपछि साथीसँग कुराकानी गर्दा भ्याइन्छ 4591 र 4591 400 मैले साथीहरूलाई टेलिफोन गर्नको लागि आग्रह गरे किनभने भर्खरै रेडियो खोल्दै हुनुहुन्छ हामीलाई सुन्दै हुनुहुन्छ भने थाहा नहुन सक्छ नम्बर मैले नम्बर उपलब्ध गराएँ अब ईसा नौतुना चढेरेलैमा यो समयमा राखौं

0: साँच्चीकै यस्ता लोभ लाग्दा दोहोरी गीतहरू सुनाउँदै गर्दा मन खुसी हुन्छ, मेरो मन जति खुसी हुन्छ मेरा प्यारा प्यारा साथीहरूको मन पनि त्यत्तिकै खुसी हुन्छ जस्तो लाग्छ। नौतोना चढे रेलैमा मैले भन्न चाहिँ कृष्ण देवकोटा भनी, देवकोटा त मिल्यो तर विष्णु देवकोटाको गीत हो यो। अनि यसमा सर्वद्ध गर्ने कलाकार राजु परियार, विष्णु देवकोटा विष्णु माझी हुनुहुन्छ। अनि विष्णु देवकोटाकै लय र शब्दमा यो गीत तयार भएको जानकारी गराउँछु। टी टाइमले यो गीतलाई बजारमा ल्याएको थियो। हामी इन्द्रणीको बसाईमा छौं, साँच्चीकै भन्नुपर्दा सुमधुर बसाईलाई अझ सुमधुर बनाउँदै यहाँहरूसँगको भलाकुसारीले झन मजा बनाउँदै अगाडि बढ़िरहेका छौं। मेरा प्यारा प्यारा साथीहरू रेडियो नजिक रहेर अथवा सामाजिक सञ्जाल मार्फत हामीलाई सुन्दै र हेर्दै गर्दा दोहोरी गीतहरूमा मजा लिइरहनु भएको छ। यसपछि पनि हामीले असाध्यै सुमधुर गीतलाई सम्झिएका छौं। बुद्धिराम शर्माको पानी कुवाको बोलको गीत सुनाउने रहर जागेको छ, केही छिनपछि सुनाउँछु। तर त्योभन्दा अगाडि एकजना साथीसँग म कुरा गर्छु, त्यसपछि गीत राखी नै हाल्छु। नमस्कार हजुर।
1: नमस्कार।
0: परिवर्तन सम्भव छ
1: हजुर।
0: को बोल्नु भयो कहाँबाट?
1: म सायाजोर परिवार गौतम कार्की हो
0: हजुर। गौतम
1: कार्की?
0: गौतम काजी
1: कार्की।
0: कार्की कहाँ हुनुहुन्छ अहिले?
1: अहिले साँगाको जोरपाटी।
0: साँगाको जोरपाटीमा?
1: हजुर।
0: ओ ल, पलासेकै छेउछाउ भनौ न।
1: हजुर हो।
0: होइन त, ट्याक्क घुम्ती छ, त्यहाँभन्दा मुनि एउटा पुरानो एउटा चाहिँ त्यो स्विमिङ खेल्ने ठाउँ छ नि, काठमाडौँ के फन पार्क भन्ने थियो, होइन फन भ्याली भन्ने थियो पुरानो, तर त्यो त्यत्तिकै छ है, अहिलेसम्म बनेको छैन कि क्या हो, सञ्चालनमा छ अहिले?
1: सञ्चालनमा छ अहिले, पौडी खेल्न आउँछन्।
0: ए भनेपछि गर्मी लागेको छ, सञ्चालनमा छ। पहिला चाहिँ धेरै राम्रोसँग सञ्चालन भयो, बिचका धेरै वर्षहरू त्यो बन्द रह्यो कि जस्तो पनि लागेको छ मलाई।
1: बन्द नि भयो, यो फेरि अब चलेन पनि, अनि फेरि जाडो महिनामा बन्द हुन्छ,
0: गर्मी महिनामा खुल्छ। ल ठिक छ, अब साँगाको जोरपाटीबाट आउनुभयो, यता हाम्रो गोकर्णेश्वरमा पनि बौद्ध जोरपाटी छ, थाहा छँदैछ तपाईँलाई होइन?
1: मलाई थाहा छ।
0: अनि त्यहाँको जोरपाटी चाहिँ कसरी रह्यो, थाहा छ तपाईँलाई केही?
1: स्कुल थियो त्यहाँ एउटा जोरपाटी स्कुल,
0: ए अँ,
1: त्यसकैबाट नाम रहेको।
0: ल ल, ठ्याक्कै त्यो पनि भनिदिनु भयो, यसको लागि पनि धन्यवाद छ। अब नेपाली गीत सहितलाई माया गर्नुहुन्छ, लोकदोरी गीत भनेपछि हुरुक्कै हुनुहुन्छ नि तपाईँ होइन?
1: म त हो,
0: भर्खरै मैले सुनाएका गीतहरू कस्तो लाग्यो तपाईँलाई आज?
1: मलाई त रमाइलो लाग्यो,
0: रमाइलो लाग्यो। ल अब यसपछि झनै रमाइलो गीत, झनै मनपर्ने गीत तपाईँलाई बज्दैछ र हामी सुनाउँछौ। अब विशेष गरी तपाईँ साँगाको हुनुहुन्छ, तपाईँको नजिकै रहेको श्री महादेवले तपाईँलाई हेरिरहनु भयो होला?
1: हजुर हो।
0: उहाँबाट यसो तथास्तु भन्दा चाहिँ दिइरहनु भयो होला होइन?
1: हजुर हो,
0: मैले त्यो कल्पना गरेँ यहाँ बसेर।
1: त्यो हुन सक्छ,
0: साँगाको महादेव भन्न चर्चित हुनुहुन्छ नि त होइन?
1: हजुर हो।
0: ल अब नेपाली गीत सहितका बारेमा केही भन्नुपर्दा के भन्नुहुन्छ? दोहोरी गीतहरूलाई मन पराउँदै गर्दा अब तिज आउँदैछ, तिजका गीतहरू कस्तो आइदिए हुन्थ्यो, अहिलेसम्म धेरै आइसकेका छन्, विगतका वर्षहरूमा भनौँ विकृति विसङ्गतिको विरूद्ध हामीले बोल्नु पर्यो, त्यो बोल्ने खालको वातावरण सिर्जना नहोस् भन्नका लागि हामी लागिरहेका छौँ। तपाईँहरूको धारणा के छ तपाईँको चाहिँ?
1: तिजको गीत त आउँछ आउँछ होइन, अलि राम्रो टाइपको भाका मिलेको चाहिँ नि अनेक आउन थाल्यो क्या, छाडापना त्यसले गर्दाखेरि चाहिँ अलिकति नराम्रो भयो।
0: भनेपछि राम्रा गीतहरू चाहिँ आउनुपर्छ,
1: राम्रा गीतहरू मन छुने खालको भाका मिलेको।
0: ल ठिक छ, धन्यवाद छ यसका लागि। अन्य केही कुराहरू राख्नु छ भने भनिहाल्नुहोस्।
1: अन्य अरू सबै ठिक छ, ट्राफिक नियम सम्बन्धीको भन्न मिल्छ?
0: हजुर,
1: ट्राफिक नियम सम्बन्धीको।
0: ल भन्नुहोस् न त के छ भनिहाल्नु हुन्छ, त्यो अलिकति तपाईँको ठाउँ त घुम्ती त्यहाँ अलिक बढी दुर्घटना पनि हुन्छ है?
1: धेरै हुन्छ हो।
0: ल भन्नुहोस् त,
1: ट्राफिक नियमको नियम पालना गर्नु, आकाशीय पुलको प्रयोग गर्नु, जसरी बाटो नकाट्नु, जसरी हर्न नबजाउनु भन्न चाहन्छु।
0: हस्, धन्यवाद छ तपाईँलाई है त, सुन्दै रहनु होला। हामी इन्द्रणीको बसाईमा छौँ, मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तपाईँलाई कस्तो लागिरहेछ, सल्लाह सुझाव प्रतिक्रियाहरू दिन नभुल्नु होला, यो पनि म तपाईँलाई भन्न चाहन्छु। नमस्कार। ल नमस्कार। नमस्कार हजुर।
2: नमस्ते हजुर।
0: त्यही त म नमस्कार भन्ने, तपाईँ बोल्दै नबोल्ने।
2: नमस्ते राई,
0: कहाँबाट को बोल्नु भयो?
2: म अछामबाट नवराज साउद।
0: ओ नवराज
2: साउद।
0: साउद अछाम कहाँनिर हुनुहुन्छ अहिले?
2: अछामको रामारोशन गाउँपालिका वडा नम्बर एक।
0: वडा नम्बर एक, रामारोशन गाउँपालिका वडा नम्बर एक। ल खुसी लाग्यो, अनि अछामतिर रमाइलो छ नि अहिले?
2: रमाइलो छ, पानी परिरहेको छ।
0: आहा, ल अब अछाम भन्ने बित्तिकै एउटा ऐतिहासिक ठाउँ पनि हो त्यो होइन? अब त्यहाँका चाहिँ विनायकदेखि लिएर एउटा ठुला साइनदेखि लिएर अछामको त धेरै चर्चित ठाउँहरू छन् नि छैनन् न
2: विनायक पञ्चदोल रामारोशन खप्पर बैजनाथहरू
0: बैजनाथ अझै ल एकदम बैजनाथलाई यहीँबाट प्रणाम छ मेरो ल ठिक छ त्यो जानकारी त भइ नै हाल्यो त्यो बाहेक अन्य केही छ अछाम आइसकेपछि हामीले घुम्ने ठाउँहरू के छ अरू चाहिँ कुन कुन छ
2: अछाम आइसकेपछि तपाईँले घुम्ने ठाउँहरू खप्पर रामारोशन अनि विनायकको पञ्चदेवल अनि ठुला सिंहको बढी मालिका अनि तपाईँको मङ्गल सिंहको दरबार अनि त्यस्ता ऐतिहासिक ठाउँहरू छन्
0: नि
2: अनि अँराको बन्ड जस्तो भ्रमरी जस्तो ठाउँ अनि माथि तपाईँको माथि यता पञ्चदोलको यता माथितिर
0: ठिक छ अब अछामहरूको अछाम जानको लागि अछामीहरूको लागि त्यहाँ आसपासका जिल्लाका साथीहरू त ठिकै छ अब कोही मान्छे अछाममा घुम्न जान्छु भन्न आउनु पर्यो भनेदेखि चाहिँ कताबाट कसरी आउन सकिन्छ
2: तपाईँको अछाम आउँदाखेरि त अनि तपाईँको एउटा बाटो छ कर्णाली गएर सुर्खेत हुँदै
0: राकम कर्णाली हुँदै छिर्ने हो
2: राकम कर्णाली हुँदै विनायक छिर्ने हो
0: हजुर
2: अनि एउटा बाटो छ अनि मङ्गल अनि अतरिया हुँदै डनेलधुरा अनि हुँदै अनि डोटी हुँदै छिर्ने
0: छोटो चाहिँ कताबाट पर्छ सजिलो
2: छोटो अहिले त तपाईँको राकम कर्णाली
0: राकम कर्णालीबाट आयो भने छोटो पर्छ त्यहाँ एउटा पुल छ पुल तरिसकेपछि राकमसँगै त्यहाँबाट पुल तरेपछि ठ्याक्कै विनायक पुगिन्छ होइन
2: हजुर
0: हजुर ल त्यो पनि जानकारी गराउनु भयो खुसी लाग्यो इन्द्रणी सुन्दै हुनुहुन्छ नि
2: इन्द्रणी सुनिन्छ हाम्रो चाहिँ असमको रेडियो रामारोशनबाट बानीगढीबाट रेडियो जनप्रिय रेडियो साँखेबाघर
0: अनि गाउँघर होइन
2: गाउँघर एफएम हजुर
0: धेरैबाट सुनिन्छ ल सम्पूर्ण हाम्रा अछामी साथीहरूलाई मिठो सम्झना माया इन्द्रणीबाट एकदम झिक्कै नमस्कार छ मेरो होइन ल अब के भन्नुहुन्छ अरू अरू गीत सङ्गीतका बारेमा
2: अब गीत सङ्गीतका बारेमा अब अहिले हाम्रो अब नारीहरूको तिजहरू मौलिक पर्व तिज आइरहेको छ होइन तिजका गीतहरू चाहिँ अलिकति राम्रा खालका हुन् अनि त यो विकृति विसङ्गति हुने गीतलाई फैलाउने गीतहरू नआउन् भन्ने म यो कलाकारहरूलाई मेरो सुझाव छ अनि चाहिँ किनभने त्यो त्यस्तो गीतहरू आयो भने तपाईँहरूको सञ्चारकर्मीहरूले पनि अन्त त्यो विषयमा
0: वर्षहरूमा

0: होइन क्यासेटको जमाना समय हुँदाखेरि चाहिँ गीत निकाल्नु पर्यो भने भर्खर कलाकार आउने अनि नयाँ कलाकारलाई चाहिँ ए साइडमा राख्ने भनौँ चलेका कलाकारलाई ए साइडमा राख्ने भर्खर आएका कलाकारले बी साइडमा गीत गाउने चलन थियो। त्यही बेलामा बुद्धिराम शर्मा भनेका चाहिँ एकदम यो क्षेत्रका एकदम नामुद गायकको रूपमा हुनुहुन्छ तर उहाँ धेरै वर्षदेखि अहिले हराउनु भएको छ सायद पर्वततिरै हुनुहुन्छ होला जस्तो लाग्छ। स्वर्गीय सूर्यकुमार छेत्री हाम्रो प्रिय मित्रको शब्दमा बुद्धिराम शर्माको संगीत अनि देवी घरती खुमन र बुद्धिराम शर्माले गाउनु भएको गीत यहाँलाई सुनाए। निर्देशनको पाटो शिव विकको थियो अनि सुजन शाहीले सम्पादन गर्नुभएको गीतमा सुदीप बरालले क्यामेराको पार्ट सम्हाल्नु भएको थियो अनि म्युजिक नेपाल मार्फत चाहिँ यो युट्युबमा आएको थियो र असाध्यै राम्रो पानी कुवाको एल्बमबाट हो यो। अब अहिले त एल्बम बन्ने हुँदैन सो त्यो समयमा त एल्बम हुन्थ्यो ए साइड बी साइड मजाले 22 मिनटका गीतहरू अडियोमा आउँथे होइन विभिन्न क्यासेट पसलहरूमा मजाले बिहान बेलुकाको समयमा गीत बत्ते त्यहाँ बजेका गीतहरू सुनेर अनि हामी क्यासेटका चक्काहरू खरिद गर्थ्यौं अनि त्यो बेलामा चाहिँ कोही लाउरे अथवा दशैं तिहार अथवा अन्य समयमा गाउँ बस्तीमा रेडियो बजाएर जाँदाखेरि छुट्टै मजा हुन्थ्यो अनि कहिलेकाहीँ सपना बुनिन्थ्यो कि कहिलेकाहीँ म पनि त्यो बेलामा सानो सानो बेलामा चाहिँ शहर बजारबाट क्यासेट बजाउँदै गाउँघरमा मान्छे जाँदै गर्दा दाजुभाइहरू चाहिँ म पनि ठूलो भएपछि एउटा क्यासेट किन्छु र यसै गरी बजाएर हिँड्छु गाउँभरि भन्ने चाहिँ मलाई लाग्थ्यो। पछि अहिले रेडियोमै बोल्ने भइयो हजुर के गर्ने यस्तै छ। यो ती समयका कुरा मैले व्यक्त गरेँ। हामी इन्द्रणीको बसाइमा छौं। इशाले फेरि पनि इशारा गर्नुभयो कोही हुनुहुन्छ नमस्कार ठिकै छ के गर्ने त अब साथीले आउनुहोस् भनेकै हो आउनु भएकै हो टेलिफोन टोक टोक आएर विच्छेद भएकै हो यसमा दोष कस्तो छैन नमस्कार परिवर्तन सम्भव छ नमस्कार हजुर साथी बोल्नुहोस् न हजुर
1: नमस्कार भाइ
0: नमस्कार भन्दा छु मैले कोमल अब कहाँबाट कसको आवाज हो यो
1: डोटीबाट बोल्दैछु दिपेन्द्र खडा
0: दिपेन्द्र डोटीबाट अनि डोटीको कुन ठाउँमा हुनुहुन्छ खडायतजी दिपायलमा रहेका सम्पूर्ण साथीहरूलाई सम्झना छ डोटीमा रहनुभएका सबैलाई माया छ
1: एकदम धन्यवाद
0: अनि इन्द्रणीको बसाइलाई दिपेन्द्रहरूले सुनिरहनु भएको छ अनि आज कुन रेडियोबाट मजाले इन्द्रणी घन्किएको छ अहिले डोटीमा
1: अमरगढी रेडियो अमरगढी टलेन्धुरा र त्रिवेणी एफएम हो तर अहिले मैले अमरगढी राम्रो
0: रेडियो अमरगढीका सम्पूर्ण मनहरूलाई नमन छ इन्द्रणीको बसाईलाई विगत लामो समयदेखि विशेष गरी सुदूरपश्चिममा त अमरगढीले शुरूवाती दिनदेखि नै हाम्रो प्रसारण गरिरहेको अवस्था छ इन्द्रणी खुशी लाग्छ अन्य हाम्रा साझेदार रेडियोले पनि मजाले सुदूरपश्चिमका विभिन्न ठाउँ पूर्वका विभिन्न ठाउँ पश्चिमका विभिन्न ठाउँ मध्यपश्चिमका विभिन्न ठाउँहरूमा विभिन्न त्यहाँका स्थानीय रेडियोले प्रसारण गरिरहेका छन् र त यसरी दिपेन्द्र हाम्रो गफो नपाइएको छ दूरीको हिसाबले टाढा छौं मायालाई गाढा बनाउन पाइएको छ नि होइन ल एकदम धेरै साथीहरूले हेरिरहनु भएको छ सुनिरहनु भएको छ खुसी लाग्यो अनि के छ आज तपाईँले आफ्नो कुरा राख्नु पर्दा के छ ल भन्नुहोस्
1: अब

0: गरुड जन्तु माध्यम हो, त्यसको चाहिँ एउटा पाटो हो, सहकारी हो, र अहिले मान्छेले चाहिँ त्यसलाई उठाएर त्यसलाई भुलेर एकदम हेर्नै नसकिने, देख्न नसकिने पारिवारिक चाहिँ सहगुलमा बसेर त्योहरू गीतहरू हेर्न सुन्न नसकिने त्यस्तो किसिमको चाहिँ गीत सङ्गीतहरू छन्। त्यसलाई चाहिँ अब विभिन्न होलान् अब तिनीहरूका सङ्गठनहरू होलान् तिनीहरू निहालेर तिनीहरूलाई चाहिँ ब्यान्डेड गर्नुपर्छ
1: धन्यवाद छ तपाईँलाई, धन्यवाद छ। अब हामी गीतै राख्छौ। देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। प्रेम बटालाले पनि सुन्दैछु कालीकोट घर, अहिले म इजरायलबाट दाई भन्नुभएको छ, सबैलाई सम्झना। नवीना लामिछाने यतिखेर भियतनाम बसेर हामीलाई सुन्दै हुनुहुन्छ। टीकाराम घरतीले पनि सल्यानको मान्छे मलेसियादेखि दाई भन्नुभएको छ। लक्ष्मण छेत्रीले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। देवी राया कार्कीले पनि गुड मर्निङ हजुर भन्नुभएको छ। रोजन बरालले दोलखा घर, अहिले म ओमानबाट दाई भन्नुभएको छ। शम्भु छेत्री कटुवालले पनि इन्द्रणीलाई सुन्दै हुनुहुन्छ, माया भन्नुभएको छ। निमा ओली खड्का, जना झरना डाङ्गीले पनि सुन्दै हुनुहुन्छ होइन। हाम्रो पिताम्बरजी पिताम्बर पोखरेल कान्तिपुर तन्दुरी धावा कोटेश्वरमा छ, अनि नेपाली गीत सङ्गीतलाई माया गर्ने धेरै गीतहरूमा मोडलिङ पनि गर्नुभएको छ, नमन छ यहाँलाई पनि। अनि हाम्रो योजन महतले पनि सुन्दै हुनुहुन्छ। हरि पौडेलले हरि शरणम भन्नुभएको छ। हरि पौडेल जयसाब यहाँलाई पनि हरि शरणम। यहाँ अहिले विशेष गरी आफ्नै घरमा पसल राख्नु भएको छ, पिय पदार्थ होइन ड्रिङ्क सबै खालका त्यहाँ पाइन्छ। मजासँग शीतल को आनन्द लिँदै चाहिँ कार्यक्रम सुनिरहनु भएको छ। रेडियो देखिया सु त्यहाँ तपाईँको मजाले रेडियो घनगाउनुहुन्छ, त्यहाँका साथीभाइलाई सुनाउनुहुन्छ, यहाँलाई पनि सम्झना। अनि हाम्रो प्रमिला श्रेष्ठले सुन्दैनुहुन्छ, मिस्टर ठकुरीले सम्झना भन्नुभएको छ। त्यसपछि उज्जवल बोहरा सुन्दै हुनुहुन्छ, धुले बेसी उडान यो नामबाट पनि सुन्दै हुनुहुन्छ। राजन डाङ्गीले त्यति धेरै माया गरिरहनु भएको छ, राजनलाई धेरै सम्झना छ। अब हामी ढिला गर्दैनौ, सारङ्गीको धुन माया र पिरती होइन यो गीत सुनाउँदैछौ तपाईँको लागि।

0: सारङ्गीको धुन असाध्यै सुमधुर गीत हामीले सुनायौ, सर्वत्र बजारमा छ। यो गीत सुन्दै गर्दा साच्चै गति धेरै वर्ष अगाडिका यादहरूले सताउँछन् कि है। सारङ्गीको धुन आउँदै गर्दा सम्भवतः लाग्छ 12 वर्षमा बगेको खोला पनि फर्किन्छ भने जस्तै नेपाली लोकदोहोरीले पनि यस्तै गीतहरूको आशा गरेको छ कि। हामी चाहन्छौ एकनारायण भण्डारीको सृजना हो यो। एकनारायण भण्डारी नेपाली लोक संगीतका सबैका प्रिय
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ लुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
8: डाक्टर आउने बारे सूचना
9: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर खोराहीमा
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टिबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
8: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
10: बिरामी जाँच हुने मिति यही भदौ 20 गते शनिबार
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ
3: सम्पर्क फोन नम्बर 9479571193 र 9818899028
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
14: फोन नम्बर 0825625601 9578335990 9585781684
15: तीन वर्ष डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
16: मध्यपश्चिम ट्रान्स चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्कनुभएका कोराहिनो अस्पाराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उत्पादन उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरेको सागर कप उद्योगबाट अहिले मासिक 9 देखि 10 लाख रूपियाँसम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपियाँ बचत हुने उहाँको भनाइ छ। उद्योगमा चिया कफी तथा जुसका लागि परेको हुने पेपर कपसँगै खाजा तथा खानाका लागि परेको हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट दाङका गोराही तुलसीपुर नारायणपुर लगायतका बजारसँगै रोल्पासम्म पुग्ने गरेका छन्। उत्पादन शुरू गरेको प्रारम्भिक समयमा बजार खोज्दै आफै व्यवसायको पसल पसलमा पुग्नुपर्ने अवस्था रहे पनि अहिले माग बढ़दै गएको अधिकारीले बताउनु भएको छ। अण्डाको माग बढ़ेपछि व्यवसायीले समर्थन मूल्य पनि बढ़ाएका छन्। नेपाल लेयर्स कुखुरा पालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार एक्सएल अण्डा प्रति क्रेट 560, ठूलो अण्डा 545, मध्यमको 500 र सानो प्रति पेटी समर्थन मूल्य 3000 रूपियाँ कायम गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्ड फ्लूको संक्रमण हटेको र संक्रमणबाट धेरै कुखुरा मरेसँगै उत्पादन घटेको छ। अहिले बजारमा अण्डाको माग बढ़ेको छ। माग बढ़ेसँगै अण्डाको मूल्य पनि बढ़ेको हो। मूल्य बढ़े पनि किसानले लागत मूल्य पाउन अहिले पनि पाउन नसकेको पोखरेलको भनाइ छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने उहाँ बताउनुहुन्छ। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले आफूहरू मर्कामा परेको किसानको गुनासो रहेको छ। दाङमा अधिकांश स्थानमा धान रोपाई सकेर किसान गोडमेल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिंचाई सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने खेत बाँझी रहेका छन्। पर्याप्त वर्षा नहुँदा कोराही आठ ढिकपुरका किसान जगदीश कुमार हरिजनको खेतमा समेत धान रोपाई हुन सकेको छैन। कुवाको पानीबाट घर नजिकैको खेतमा सिंचाई गरेर धान रोपे पनि पर्याप्त पानी नहुँदा टाढाको खेत बाँझी रहेको हरिजनले बताउनुभयो। सामान्य अवस्थामा असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रोपाई सकिने भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा खेत बाँझी रहेको उहाँले बताउनुभयो। धान रोप्नका लागि ब्याड राखेर खेत समेत पहिलो पटक जोते पनि पर्याप्त पानी नपर्दा रोपाई गर्न नसकेको उहाँको भनाइ छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म करिब 95% धान रोपाई सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने 36,225 हेक्टर क्षेत्रफल मध्ये 34,400 हेक्टरमा रोपाई सकिएको केन्द्रले बताएको छ। र रूकुम पश्चिममा नागरिकता र राहदानी लिने नागरिकको संख्या वर्षिने घट्दो क्रममा रहेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार पछिल्लो 3 वर्ष यता नागरिकता र राहदानी लिनेको संख्यामा कमी आएको हो। जिल्ला प्रशासनिक कार्यालयबाट सम्पादित कार्यहरूको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले गत आर्थिक वर्ष 2082-83 4,961 नयाँ नागरिकता जारी भएको बताउनुभयो। पछिल्लो 3 वर्षको तथ्याङ्क तुलना गर्दा नागरिकता लिनेको संख्या घट्दै गएको देखिन्छ। प्रशासनिक कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 5,648 र आर्थिक वर्ष 2080-81 5,802 नयाँ नागरिकता जारी भएका थिए। अवस्थ बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825 63 775।
2: सम्पर्क नम्बर 98 4 78 26 873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नै भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफू यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
5: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
3: हप्ताको सातौं दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घुराई दाँत।
6: सम्पर्क फोन नम्बर 082-5-63-027,
4: 98-41-68-46-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता के हो तिमीलाई, घुम्छ रे बेसी छु?
12: के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो, के कुरा गर्छु तिमीले? हाम्रै घुराईमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आएको छ, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ। ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-43-572।

0: तिरासी साउन एक गतेदेखि भदौ एक गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड़ दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रूद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यंग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम सञ्चालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी खोराई 5 दाङ।
1: अध्यक्ष गणेश कुमार अधिकारी, सम्पर्क मोबाइल नम्बर 98578304 र सचिव विष्णुराम आचार्य, सम्पर्क मोबाइल नम्बर 98578324391।
0: अब हाम्रै खुराई दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228777494, 98228777494।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
8: मुटु रोग विशेषज्ञ डाक्टर
9: कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3577

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर बसंत खत्री द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
9: होइन भाइला,
10: लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका,
10: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: मिठाईहरू कोकोनट सोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी खाइ नाइस
0: अड्गुरी
2: होइन के भयो दाई किन झोक्रे आएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला ध्यानको 12 बजेको छ।
2: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ़्यो। तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर। खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। नेपाल खबरमा अब पूरा खबर। नाइमा मोबिलिटी एक्सपो 2026 आजदेखि काठमाण्डौको भ्रिकुटी मण्डपमा शुरू भएको छ। उद्घाटन समारोहमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले देशको अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। यस्तै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपाल को अर्थतन्त्रमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्र एक महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको र यो क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। एक्सपोमा विभिन्न 55 ब्राण्डका गाड़ी प्रदर्शनीका लागि राखिनेछन्। त्यसमध्ये झण्डै 40 नयाँ मोडलका गाड़ी तथा मोटरसाइकल पहिलो पटक सार्वजनिक तथा लन्च गर्ने नाइमाको तयारी छ। नाइमाका अनुसार एक्सपोमा 2 पाङ्ग्रे 4 पाङ्ग्रे कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी अरू उत्पादनहरू पनि समेटिनेछन्। आजदेखि शुरू भएको एक्सपो यही साउन 31 गतेसम्म चल्नेछ। पहिलेका वर्षहरूमा एउटा मात्र नाडा अटो शो हुने गरेकोमा गएको वर्षदेखि 2 अटो शो हुन थालेको हो। यो वर्ष पनि अटो व्यवसायहरूका 2 ठूला छाता संस्थाहरू नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमा र नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाले छुट्टा छुट्टै अटो शो आयोजना गरेका छन्। भदौ 9 गतेदेखि 14 गतेसम्म नाडाको आयोजनामा नाडा अटो शो 2026 सञ्चालन हुनेछ। आजदेखि शुरू नाइमा एक्सपो र भदौ 9 गतेदेखि शुरू हुने नाडा अटो शोले सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउने अपेक्षा गरिएको छ। रूपन्देहीमा रहेको बुटवल धागो कारखाना लिमिटेडको सरकारी लगानी व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ेको छ। मन्त्री परिषदको 2082 साल वैशाख 15 गतेको निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उद्योगको सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्ने काम गरिरहेको छ। कारखानाले आज 21 दिने सार्वजनिक सूचना निकालेर उद्योगसँग कारोबार गरेका ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई लेनदेन, कारोबार वा हरहिसाब सम्बन्धी कुनै दावी भए प्रमाणसहित पेश हुन भनेको छ। अदालत वा अन्य कुनै निकायबाट भएको फैसला वा निर्णय बमोजिम लेनदेन बाँकी रहेको हर हिसाब भए सूचना प्रकाशित भएको 21 दिनभित्र बुटवल 10 रहेको उद्योगमा दावी पेश गर्नुपर्नेछ। यसैगरी उद्योगलाई तिर्न वा बुझाउन बाँकी रहेको सबै व्यक्ति वा निकायलाई समेत तत्काल सम्पर्कमा आउन आग्रह गरिएको छ। तोकिएको 21 दिनको समयभित्र कुनै दावी पर्न नआएमा प्रचलित कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाउ उल्लेख छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 6400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,07,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलामा 200 रूपियाँले घटेर तोलाको 3,01,500 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि बढ़ेको छ। छ। चाँदी आज तोलामा 110 रूपियाँले बढ़ेर तोलाको 4780 रूपियाँ पुगेको छ। हिजो चाँदीको भाव तोलाको 4670 रूपियाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा डाक्टर विमलको निधनले मैथिली साहित्यसँगै सांस्कृतिक क्षेत्रमा क्षति पुगेको साहित्यकारहरूको भनाई। ब्रोड पिक हिम पहिरोमा परेका तीनजना नेपालीको शव आज काठमाण्डौ ल्याइँदै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
4: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाठीमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज एतिन्जेल हामीले नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको 79 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुर दश देवी चोकमा जन्मिएका वहाँले नेपाली हिन्दी र मैथिली विषयमा स्नातकोत्तर तह तथा भाषा विज्ञान विषयमा विद्यावारिधि गर्नुभएको थियो। नेपाली भाषा वाङ्मयलाई समृद्ध तुल्याएको भन्दै 2066 जगदम्बाश्री पुरस्कारबाट विमललाई सम्मानित गरिएको थियो। लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीड़ित डाक्टर विमलको निधनसँगै मैथिली साहित्य भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन्। मैथिली विकास कोष जनकपुर धामका संस्थापक अध्यक्ष रहेका डाक्टर विमलले मैथिली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। वहाँको लेखनमा राष्ट्रप्रेम, मैथिल अस्मिता, मातृभाषाप्रतिको निष्ठा, लोकजीवनको पीड़ा, प्रेम, वियोग, आक्रोश अभिव्यक्त भएको जनकपुर धामका साहित्यकार पत्रकार नित्यानन्द मण्डलले बताउनु भएको छ। पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणको क्रममा गएको साउन 14 गते बिहिबार हिम पहिरोमा परि निधन भएका तीनजना नेपाली नागरिकको शव आज काठमाण्डौ ल्याइने भएको छ। किली पेम्बा शेर्पा किलु, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडान मार्फत बेलुका 5:45 काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि गएको साउन 21 गते गोर्खाका पूर बहादुर गुरूङ युक्तको शव काठमाण्डौ ल्याएर अन्त्येष्टि गरिएको थियो। ब्रोडपिक हिम पहिरोमा निर्मल पूर्जासहित 6 नेपाली र 4 विदेशी गरी 10 निधन भएको थियो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाल बालिकालाई दिइने खोपको संख्या सीमित गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। ट्रम्पको आदेशले अमेरिकन एकेडेमी अफ पेड्रियाट्रिक्सले सिफारिश गरेका बाल्यकालीन खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव गरेको छ। यी खोपमा दादुरा, रूबेला, हाडेरोग, डिप्थेरिया, धनुष्टंकार, टिटानस, पोलियो, हेमोफिलस, इन्फ्लुएन्जा टाइप

साथ एमएमआर खोपलाई बच्चाको शरीरमा एकै पटक सोडाको बोतल खन्याए जस्तो भएको भन्दै खोपको मात्रा र समयबारे प्रश्न उठाउनु भएको छ। तर चिकित्सकीय तथा वैज्ञानिक प्रमाणहरूले एमएमआर खोपलाई सुरक्षित र प्रभावकारी मान्दै आएका छन्। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टोलीका पूर्व कप्तान रोहित पौडेललाई उनको नेतृत्व र योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जाल मार्फत पौडेलले नेपाली क्रिकेटलाई दिलाएको उचाइ र उनको कप्तानीको प्रशंसा गरेको हो। पुरूष राष्ट्रिय टोलीको कप्तानका रूपमा पौडेलको नेतृत्वमा उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको र यो नेपाली क्रिकेटको यात्रामा सधैँ गर्वको विषय बनेर रहने क्यानले जनाएको छ। हिजो मात्रै क्यानले आउँदो एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा 14 सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। अब एक दिवसीय कप्तानको नेतृत्व लामिछानेले गर्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नाइमा मोबिलिटी एक्सपो आजदेखि शुरू। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड़। बुटवल धागो कारखानाको सम्पत्ति र दायित्व मूल्यांकन थालियो। 21 दिनभित्र दावी पेश गर्न आह्वान। सुनको भाव आज तोलामा 6400 रूपियाँले बढ़्यो। तोलाको 3,07,900 रूपियाँमा कारोबार। बाल बालिकाको खोप सीमित गर्ने आदेशमा ट्रम्पको हस्ताक्षर। खोपको संख्या 18 घटाएर 11 सीमित गर्ने प्रस्ताव। र राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पौडेललाई क्यानद्वारा धन्यवाद ज्ञापन। 12 बजेको नेपाल खबर सकियो। 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825 63 218
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
0: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
8: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825 60 734 र 0825 60 138
11: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल

0: चल्ने र नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हाड जोड्नी क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टर द्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोर्नी सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोर्नी दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोर्नी सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5908-47 082-5908-47।
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5368-509 र मोबाइल 98-453-0653।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-5862-601, 98-578-3590, 98-578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
10: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू।
10: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
5: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
10: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
5: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट,
11: ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
10: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
11: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ।
14: सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
15: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

कोचिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082568954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825365775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जेल समा हामी लाई साथ दिनु भयो तपाई सम्पूर्ण लाई हर्टली थैंक्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत भरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिंकी,
5: बोल दिन।
4: एलईडी टीवी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइनी भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिनौ।
5: आई लभ यु पिंकुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिनेस?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
10: भर्ना सम्बन्धी सूचना
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
10: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
12: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98478092983 र 97625226।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै घुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
4: मध्यपश्चिम टाइम चेक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावसालको नमस्कार। दाङको तुलसीपुरमा सामुदायिक वन तथा वन संरक्षणमा युवाको सहभागिता बढ़ाउँदै हरित अर्थतन्त्र र दिगो व्यवस्थापनमा जोड़ दिनुपर्ने सरकारवालाहरूले बताएका छन्। वन दिवस 2083 को अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रम अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ तुलसीपुर दाङको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम स्थानीय वन महासंघका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा प्रदेश वन महासंघ लुम्बिनीका महासचिव सुभाकर सापकोटाको प्रमुख आतिथ्यतामा भएको थियो। वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता स्थानीय तह वन कार्यालय तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको भनाइरहेको थियो। उहाँहरूको भनाइरहेको थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सहसचिव भूप बहादुर केसी, सब डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख खिम बहादुर केसी, ग्रीन फाउण्डेशनका उद्यम अधिकृत सुरेश रावत लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले बदलिदो समय अनुसार सामुदायिक वनको व्यवस्थापनमा नयाँ पुस्तालाई जोड्दै वनबाट वातावरणीय संरक्षणसँगै आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिएका थिए। नेवार समुदायको प्राचीन सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा मानिँदै आएको गठामंगल अर्थात घण्टाकर्ण पर्व आज तुलसीपुरमा परम्परागत विधि र संस्कृतिको संरक्षण गर्दै मनाइएको छ। नेवार देवदबु तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको वीरेन्द्र चोकमा विभिन्न गतिविधि सहित पर्व मनाइएको हो। नेवार समुदायमा विशेष महत्व राख्ने गठामंगललाई वर्षभर मनाइने चाड़ पर्व मध्ये सबैभन्दा जेठो पर्वका रूपमा लिने गरिन्छ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई कतिपय स्थानमा गठे मंगल र घण्टा कर्ण पनि भन्ने गरिन्छ। यो पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई नेवार समुदायको मौलिक संस्कृति, सामाजिक एकता, लोकविश्वास र परम्परागत जीवनशैलीसँग जोड़िएको महत्वपूर्ण सांस्कृतिक सम्पदा रहेको छ। प्रापूर्व कालदेखि चलिआएको परम्परा अनुसार गठा मंगलको दिन बिहानै हरियो नरकट, निगालो, गहुँको छवाली लगायत सामग्री प्रयोग गरी तीन खुट्टे राक्षसको आकृति बनाइन्छ। त्यसलाई मानिसहरूको आवत जावत हुने दो बाटो वा चौबाटोमा उभ्याएर राख्ने गरिन्छ। लोकविश्वास अनुसार गठामंगल नाम गरेको नरभक्षी राक्षसले मानिसलाई दुःख दिने गरेको र अन्तत उसको वध गरिएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। राक्षसको प्रतीकका रूपमा मनाइएको गठामंगललाई दिनभर दोबाटोमा राखेपछि साँझपख बाजा गजा सहित तानेर लैजाने र जलाउने परम्परा रहिआएको छ। विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुग्नु भएकी प्युठान सरुमा रानी गाउँपालिकाकी 19 वर्षीय सुशीला कुमालको उपचार केन्द्र पुग्नु अघि नै सडकमै उपचार गरिएको छ। समयमै एन्टी स्नेक भेनम उपलब्ध गराउन नसक्दा बाटोमै बिरामीको ज्यान जाने जोखिम बढेपछि कपिलवस्तु सर्पदंश उपचार केन्द्रले एम्बुलेन्स भित्रै उपचार गरेर कुमालको ज्यान बचाएको हो। कुमाललाई घाँस काट्ने क्रममा साँझ करिब 5 बजे बेलुका विषालु गोमन सर्पले डसेको थियो। उपचार केन्द्र पुग्न करिब 3 घण्टा लाग्ने र त्यो समयमा बिरामीलाई गाह्रो हुने अवस्था भएपछि उपचार केन्द्र गोरुसुङ्गेमा खबर गरिएको थियो। राति करिब 10 बजे शिवराज नगरपालिका 5 शिवपुर चोकमा बिरामी बोकेको सवारी साधन र उपचार केन्द्रको एम्बुलेन्स भेटिएपछि सड़क किनारमै एम्बुलेन्सभित्र उपचार शुरू गरिएको थियो। बिरामीलाई तत्काल 10 फाइल एन्टी स्नेक भेनम दिएको थियो। करिब 3 घण्टासम्म एम्बुलेन्समै उपचार गरेपछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको उपचार केन्द्रले जनाएको छ। र जिल्लाका अधिकांश स्थानमा धान रोपाई सकिएर किसान गोडमिल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिंचाई सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने खेत बाँझिरहेका छन्। पर्याप्त वर्षा नहुँदा घोराई उपमहानगरपालिका 8 ढिकपुरका किसान जगदीश कुमार हरिजनको खेतमा
समेत धान रोपाई हुन सकेको छैन। कुवाको पानीबाट घर नजिकैको खेतमा सिँचाई गरेर धान रोपे पनि पर्याप्त पानी नहुँदा टाढाको खेत बाँझे रहेको हरिजनले बताउनु भएको छ। सामान्य अवस्थामा असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रोपाई सकिने भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा खेत बाँझे रहेको उहाँले बताउनुभयो। धान रोप्नका लागि ब्याड राखेर खेतसम्म पहिलो पटक जोते पनि पर्याप्त पानी नपर्दा रोपाई गर्न नसकेको उहाँको भनाइ रहेको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लाका हालसम्म करिब 95% धान रोपाई सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने 36,225 हेक्टर क्षेत्रफल मध्ये 34,400 हेक्टरमा रोपाई सकिएको केन्द्रले जनाएको छ। सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भए पनि भरपर्दो सिंचाईको व्यवस्था नभएका क्षेत्रमा अझै केही खेत बाँझे रहेको केन्द्रले जनाएको छ। हवस्त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: के तपाईँलाई पाइल फुसफुसा फुसा भएको छ, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
9: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
10: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% मा उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क

0: ചിരത്തർ
1: नमस्ते, म रामकृष्ण रकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन तोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-5634-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: मैले मेरो गुट्टु गुट्टु हजुरलाई सुम्पिएको छु। मेरी छोरी दुःख डपा
6: भिएफएक्स सिनेमा घोराई दस चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
7: तेरो अवस्था चाहिँ बाँकी के हो
8: के अरे बाउलाई सिक्याउ तँलाई पढाउनलाई बेगर ल्याऊ पैचक
9: तिमीले पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-8804 98-43-00-8804 www.pashupatiicare.com।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवावस्थलको नमस्कार। स्वदेशी उत्पादनको प्रयोगलाई बढ़ाउन घुराही बजारका विभिन्न ठाउँमा दैनिकी पेसा ज्याला मजदूरी र श्रम गरिरहेका व्यक्तिहरूलाई सफल उपहार प्रदान गरिएको छ। घोराई बनाऊ अभियान र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आज प्रोत्साहन कार्यक्रम अन्तर्गत श्रमको उच्च सम्मान गर्दै स्वदेशी उत्पादनको प्रसार प्रसार र प्रयोगलाई बढ़ाउने उद्देश्य सहित घोराईका विभिन्न ठाउँमा पेसा तथा श्रम गर्ने व्यक्तिहरूलाई चप्पल उपहार प्रदान गरिएको हो। घोराई उपमहानगरपालिका 14 र 15 नम्बर ओडा स्थित लसीपुर चोक, दीपसिका रोड, बालमन्दिर चोक, लखन पार्क लगायतका स्थानमा दैनिकी रूपमा श्रम गर्ने, अटो चलाउने, तरकारी तथा फलफूल लगायत व्यवसायमा आबद्ध महिला तथा पुरूषहरूलाई चप्पल उपहार हस्तान्तरण गरिएको थियो। 81 उपहार प्राप्त गर्दा पेसा तथा श्रममा जोडिएका व्यक्तिहरू खुशी हुँदै धन्यवाद प्रकट गरेका थिए। घोराई बनाऊ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ताघर का संस्थापक संचालक त्रिलोचन खलाल र संचालक अध्यक्ष दामोदर न्यौपाने संयुक्त रूपमा श्रमको सम्मान गर्दै विभिन्न पेसा तथा श्रम गर्ने 25 जना बढ़ी व्यक्तिलाई प्रोत्साहन स्वरूप चप्पल उपहार हस्तान्तरण गर्नुभएको थियो। रूकुम पश्चिममा लडेर एक युवक घाइते भएका छन्। घाइते हुनेमा मुसिकोट नगरपालिका 2 रातामाट बस्ने 30 वर्षीय आखिराम खड्का रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रमुख वेद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो राति अरिंगाल पोल्न जाने क्रममा लडेर घाइते हुनुभएको थियो। घटना राति 12:30 बजेतिर भएको उहाँले जानकारी दिनुभयो। घाइते खड्काको तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य सेवा कार्यालय सल्ले रूकुममा प्राथमिक उपचार पश्चात थप उपचारका लागि नेपालगंज रिफर गरिएको उहाँले जानकारी दिनुभएको छ। दाङको तुलसीपुरमा सामुदायिक वन तथा वन संरक्षणमा युवाको सहभागिता बढ़ाउँदै हरित अर्थतन्त्र र दिगो व्यवस्थापनमा जोड़ दिनुपर्ने सरकारवालाहरूले बताएका छन्। वन दिवस 2083 को अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रम अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ तुलसीपुर दाङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम स्थानीय वन महासंघका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा प्रदेश वन महासंघ लुम्बिनीका महासचिव शोभाकर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता स्थानीय तह वन कार्यालय तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सहसचिव भूपबहादुर केसी, सब डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख हिमबहादुर केसी, ग्रीन फाउण्डेशनका उद्यम अधिकृत सुरेश रावत लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले बदलिदो समय अनुसार सामुदायिक वनको व्यवस्थापनमा नयाँ पुस्तालाई जोड्दै वनबाट वातावरणीय संरक्षणसँगै आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिएका थिए। र नेवार समुदायको प्राचीन सांस्कृतिक एवं धार्मिक पर्वका रूपमा मनाइँदै आएको गठा मंगल अर्थात घण्टा कर्ण पर्व आज तुलसीपुरमा परम्परागत विधि र संस्कृतिको संरक्षण गर्दै मनाइएको छ। नेवा देय दबु तुलसीपुर नगर समितिको आयोजनामा तुलसीपुरको वीरेन्द्र चोकमा विभिन्न गतिविधि सहित पर्व मनाइएको हो। नेवार समुदायमा विशेष महत्व राख्ने गठा मंगललाई वर्षभर मनाइने चाडपर्व मध्ये सबैभन्दा जेठो पर्वका रूपमा लिने गरिन्छ। श्रावण कृष्ण चतुर्दशीको दिन मनाइने यो पर्वलाई कतिपय स्थानमा गठे मंगल र घण्टा कर्ण पनि भन्ने गरिन्छ। यो पर्व केवल एउटा धार्मिक अनुष्ठान मात्र नभई नेवार समुदायको मौलिक संस्कृति, सामाजिक एकता, लोक विश्वास र परम्परागत जीवन शैलीसँग जोड़िएको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो। प्रापूर्व कालदेखि चलिआएको परम्परा अनुसार गठा मंगलका दिन बिहानै हरियो नरकट, निगालो गहुँको छवाली लगायत सामग्री प्रयोग गरी 3 खुट्टे राक्षसको आकृति बनाई त्यसलाई मानिसको आवत जावत हुने दोबाटोमा वा चौबाटोमा उभ्याएर राख्ने गरिन्छ। लोक विश्वास अनुसार गठामंगल नाम गरेको नरभक्षी राक्षसले मानिसलाई दुःख दिने गरेको र अन्तत उसको वध गरिएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। राक्षसको प्रतीकका रूपमा बनाइएको गठा मंगललाई दिनभर दोबाटोमा राखेपछि साँझपख बाजा गाजा सहित तानेर लैजाने र जलाउने परम्परा रहिआएको छ। हस्तो दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 9843-0653।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
9: नोट, अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: अनुरोल फिजिसियन एण्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-643।
2: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट, दाङ।
4: नमस्कार, म झर्ना थापाको, अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जाल इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नासा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड। स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नासा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: बस गोरखा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोरखा हस्पिटल दाङ फोन नम्बर टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: वाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बाल बालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
11: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछु
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिट चलेन अब त आश्रय मरिसक्यो
13: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानु त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आइबिएस सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
16: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
17: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह। नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी। सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा। नष्ट भएका अभिलेख पुनः प्राप्तिका लागि वैकल्पिक दस्तावेजको खोजी गर्नुपर्नेमा अर्थमन्त्रीको जोड़। इलामको चुलाचुली गाउँपालिकाका 2 कर्मचारी विरूद्ध भ्रष्टाचार मुद्दा दायर। सेवाग्राहीबाट 6 लाख रूपियाँ घुस लिएको आरोप। विश्वका महासागरहरूमा जुलाई महिनामा कृत्रिमाने उच्च तापक्रम मापन। सन् 2023 कायम भएको 20.89 डिग्रीको कृत्रिमान तोड़ियो। र अफगानिस्तान सन् 2027 एक दिवसीय विश्वकपमा छनौट, 2 पटकको विजेता वेस्ट इण्डिजले छनौट खेल खेल्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। अटोमोबाइल तथा मोबिलिटी क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित गर्नुपर्नेमा व्यवसायहरूले जोड़ दिएका छन्। काठमाडौँको भ्रिकुटी मण्डलमा आजदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 उद्घाटन समारोहमा नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले नेपालको अटोमोबाइल क्षेत्रलाई मर्यादित, व्यावसायिक र जिम्मेवार बनाउन संस्था प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशको औद्योगिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहुलियत र प्रोत्साहन दिनुपर्ने बताउनु भएको छ। नेपालमा अहिले 70% वस्तु आयातमा निर्भर रहेको र केवल 30% मात्र आन्तरिक उत्पादन हुने गरेको तथ्य प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले औद्योगिक विस्तारका लागि नयाँ रणनीति अप्नाउनुपर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल तथा मोबिलिटी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रूपमा स्थापित भइसकेको बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने देशको सड़क सुरक्षाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले नयाँ ऐनको मस्यौदा तयार भइसकेकोले सरकारले यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ। नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 दोस्रो संस्करणमा 2 पाङ्ग्रे, 4 पाङ्ग्रे र कमर्सियल गाड़ीहरूको साथै विद्युतीय र हाइब्रिड मोबिलिटी सोल्युशन, प्रविधि, सेवा र मोबिलिटी सम्बन्धी विभिन्न उत्पादन र समाधानहरू प्रदर्शनमा राखिएका छन्। एक्सपो साउन 31 गतेसम्म सञ्चालन हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेशन अर्थात प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम अघि बढ़ाइरहेको बताउनु भएको छ। नवयुवा आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी श्रेष्ठताबारे सार्वजनिक लेखा समितिमा आज भएको छलफलमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउने दिशामा सरकार अघि बढ़िरहेको जानकारी दिनुभयो। 2082 भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा विभिन्न सरकारी कार्यालयका श्रेष्ठता तथा अभिलेख जलेर नष्ट भएको उल्लेख गर्दै नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीय तथ्याङ्क प्रयोग गरेर क्षतिको यथासम्भव पुनस्थापना गर्नुपर्ने उहाँको भनाइ छ। जलेर नष्ट भएका अभिलेखको पुनस्थापनाका लागि उपलब्ध वैकल्पिक दस्तावेज खोजी, उत्खनन, रुजु तथा प्रमाणीकरण गर्नुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड़ दिनुभयो। महालेखा परीक्षकको कार्यालयले ठूलो परिमाणमा सरकारी श्रेष्ठता जलेर नष्ट भएकाले झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी पनि गराएको उहाँको भनाइ छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 6 लाख रूपियाँ घुस लिएको अभियोगमा इलामको चुलाचुली गाउँपालिकामा कार्यरत 2 कर्मचारी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ। अभियोग आयोगका अनुसार चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर छैटौं दिल्लीराज खड्काले पुलको पुनर्डिजाइन स्वीकृति गरिदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगाल र आयोगको कार्यालय हिटहरीबाट संयुक्त रूपमा खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट 6,00,000 रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको हो। अनुसन्धानका क्रममा चुलाचुली गाउँपालिकाको कार्यालयमा कार्यरत इन्जिनियर खड्का र लेखा अधिकृत आठौं मिलन कुमार भट्टराई बीच आपसी मिलेमतमा सेवाग्राहीसँग घुस मागिलिएको पुष्टि भएको आयोगले जनाएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 उपदफा 1 बमोजिमको कसुरमा आरोप पत्र दायर गरेको आयोगले जनाएको छ। आयोगले दुवैलाई जनाई 6,00,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कै तथा बिगो बमोजिम जरिवाना सजाएको माग दावी समेत गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
18: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
19: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
20: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
21: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
20: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
22: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
21: फोन 056-494-33-493-555।
17: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सार्वभौमिकता सीमा विवाद प्रधानमन्त्रीका विवादित अभिव्यक्ति सुशासन तथा जनजीविकाका विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद भरत बहादुर स्वादले प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो। लिम्पियादुरा कालापानी र सुस्ता लगायत नेपाली भूभागमा भारतको अतिक्रमणको विषय उठाउँदै उहाँले प्रधानमन्त्रीको भनाईले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको बताउनु भएको छ। यस्तै नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री बालेन्द्र शाहका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन सभामुखसँग माग गर्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले भने प्रधानमन्त्री शाहलाई गुप्तवास शैली छाडेर संसदमा उपस्थित हुन आग्रह गर्नुभयो। यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका सांसद भरत गिरीले लिपुलेख लगायतका सीमा विवाद राष्ट्रिय सार्वभौमिकता र जनजीविकाका विषयमा सरकारको स्पष्ट धारणा माग गर्नु भएको छ। सुनसरीको देवानगंज घटनाको निष्पक्ष छानबिन पीड़ितलाई न्याय तथा नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन लगायतका माग राख्दै 12 दिनदेखि आमरण अनशन रहेका विनय यादवको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले आज विज्ञप्ति निकाल्दै यादवको स्वास्थ्य अवस्था तथा अनशन स्थलमा उपलब्ध स्वास्थ्य उपचारको अवस्थाबारे माइटीघर पुगेर अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा यादवको सुगर र रक्तचाप घट्दै गएको तथा लामो समयको आमरण अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएको आयोगले जनाएको छ। अनशन शुरू भएको 12 दिन बितिसक्दा पनि सरकारका तर्फबाट यादवको स्वास्थ्य उपचार वा समस्या समाधानका लागि वार्ताको पहल नभएको आयोगको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख छ। अब विदेशको खबर. विश्वका महासागरहरूमा गएको जुलाई महिनामा कृत्रिमानी उच्च तापक्रम मापन भएको छ. प्रशान्त महासागरमा विकसित भइरहेको एल निनोको अवस्थाका कारण आंशिक रूपमा प्रभावित भई जुलाई महिनामा विश्वका महासागरहरूको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको बीबीसीले जनाएको छ. विश्वका ध्रुवीय क्षेत्रहरू बाहिर अर्थात उत्तर र दक्षिणमा 60 डिग्री आकांक्षाको बीचमा गएको महिना औसत समुद्री सतहको तापक्रम 20.9 डिग्री सेल्सियस रहेको थियो. यसले सन् 2023 कायम भएको 20.89 डिग्री सेल्सियसको कीर्तिमानलाई तोडेको छ. कोपरनिकस क्लाइमेट चेन्ज सर्भिसका अनुसार गएको महिना विश्वभरि नै अभिलेख गरिएताको संयुक्त रूपमा दोस्रो सबैभन्दा तातो जुलाई महिना बनेको छ. जुलाई महिनाको तापक्रम पूर्व औद्योगिक औसत अनुमान भन्दा 1.47 डिग्री सेल्सियस धेरै रहेको छ. अब खेल खबर. अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ. गैराति बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो. आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटायो. अफगानिस्तानका रहमानुल्लाह गुरबाजले 71, कप्तान राशिद खानले नट आउट 37 रन बनाए. आयरल्याण्डका गाविन होयले 4 विकेट लिए. यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्याण्डले 46 ओभरमा 3 बलमा 206 रन बनाउँदा सबै विकेट गुमाएको हो. आयरल्याण्डका गाविन होयले सबैभन्दा धेरै 36 रन जोडेका छन्। अफगानिस्तानका राशिद खान र एएम गजानफरले 3-3 विकेट लिए. यसअघि 5 खेलको एक दिवसीय श्रृंखलामा अफगानिस्तानले 2-0 अग्रता लिएको छ. पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले 92 रनले जितेको थियो. यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ. वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो. यही वर्षको सेप्टेम्बर 30 सार्वजनिक हुने आईसीसी एक दिवसीय वरितामा शीर्ष 8 रहने टोली सिधै आउँदो वर्षको विश्वकपमा छनौट हुनेछन्। यद्यपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बाब्वेका लागि वरियता आवश्यक छैन. अर्को आयोजक नामिबियाले भने छनौट खेल्नुपर्नेछ. चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा हेर्न सरकारलाई व्यवसायीको आग्रह. नयाँ यातायात व्यवस्था ऐन ल्याउने सरकारको तयारी. सरकारी अभिलेख सुरक्षित राख्न प्रविधिको प्रयोग प्राथमिकतामा. नष्ट भएका अभिलेख

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी, अब बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोडाईमा।
9: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
10: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
9: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
11: अन्य विशेषज्ञ सेवाहरू,
12: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
15: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
18: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
19: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 0825362018।
20: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
22: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
23: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: पिसाब खोल्ने समस्या,
23: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
23: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
24: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
25: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
25: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण।

0: कवि एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
0: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081536086
1: र मोबाइल नम्बर 98486600 98586306086 र 98481723।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दाङ। सम्पर्क नम्बर 98436008804 98436008804 www.pashupatiicare.com।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
6: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
8: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
9: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू
11: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
10: सामान्य किराले खाएको दाँत भर्ने
9: मेसिनद्वारा आरसीटी गर्ने
10: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
9: खोल लगाउने
10: बाङ्गो टिङ्गो दाँत मिलाउने
9: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
10: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा
11: सम्पर्क मोबाइल नम्बर 98228777794 98228777794।

0: नमस्ते, म रामकृष्ण काल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानु। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477
9: र 98578 3689।
10: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराही दाङ।
13: फोन 562-521।
10: सम्पर्क मोबाइल
12: 98578-32819
14: र 98578-32223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-563-479,
17: मोबाइल नम्बर 98-494-67-487।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
20: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
20: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
20: ल ल काका, गइहाले म।
21: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
20: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
21: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
20: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
20: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
20: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ
9: बैंक बसेको घर उत्सव ट्राभल्स सँगै सटेको घोराई 15 शहीद गेट दाङ
14: मध्यपश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राप्ती कृषि एप संचालनमा ल्याएको छ। एप मार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली सम्बन्धी विवरण तथा पशुपालन सम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन्। यस्तै बालीमा लाग्ने रोग तथा किराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेती सम्बन्धी आवश्यक जानकारी समेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन्। गाउँपालिकाले प्रकाशन गरेका कृषि क्षेत्र सम्बन्धी सूचना, कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदन समेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ। किसानले कृषि उत्पादन, पशुपालन, रोग किरा व्यवस्थापन लगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई राप्ती कृषि खोजेर डाउनलोड गर्न सकिनेछ। मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपीबाट खाता प्रमाणित गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फारम भर्न सकिनेछ। पश्चिम नेपालकै प्रमुख रेफर अस्पतालको रूपमा रहेको नेपालगंज स्थित भेरी अस्पतालमा बिरामीको अध्ययन अनुसन्धान कार्य पनि शुरू गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नवीन दर्नालका अनुसार अध्ययन अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले जनावर तथा जीवहरूको टोकाईबाट बिरामी भएर उपचार गराउन आउनेहरूको रेकर्ड राख्न वाइड रजिस्ट्री सञ्चालनमा ल्याएर सो अनुसन्धान शुरू गरिएको हो। उहाँले विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्म मार्फत पहिलो संस्थागत परियोजनाका रूपमा यो प्रणाली शुरू गरिएको जानकारी दिनुभयो। सो अध्ययन अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डाक्टर बद्री चापागाईको नेतृत्वमा शुरू गरिएको छ। अनुसन्धान टोलीमा मेडिकल विभाग प्रमुख डाक्टर राजन पाण्डे, एनेस्थेसियोलोजी विभाग प्रमुख डाक्टर पारस पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेडिसिन विशेषज्ञ डाक्टर अरविन्द साक्ये, कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डाक्टर सौरभ हमाल र कन्सल्टेन्ट बालरोग विशेषज्ञ डाक्टर प्रतिभा खड्का लगायतका स्वास्थ्य कर्मीहरू रहनु भएको अस्पतालले जानकारी दिएको छ। यही साउन 16 गतेदेखि शुरू गरिएको यो अनुसन्धान प्रारम्भिक रूपमा 1 वर्षसम्म सञ्चालन हुने जनाउँदै प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर दर्नालले अध्ययनमा कुकुर लगायत अन्य जनावरको टोकाई, सर्पदंश, किरा फट्याङ्ग्रा तथा अन्य विषक्तता वा हानिकारक जीव जन्तुसँग सम्बन्धित घटनाहरूको एकीकृत अभिलेख राखिने बताउनुभयो। उहाँले रेबिज, खोप रेबिज, इम्युनोग्लोबुलिन तथा एन्टी स्नेक भेनमको उपलब्धता, उपयोग, प्रभावकारिता र जनस्वास्थ्यमा पर्ने प्रभावको पनि अध्ययन गरिने जनाउनुभयो। स्वदेशी उत्पादनको प्रयोगलाई बढ़ाउन घोराई बजारमा विभिन्न ठाउँमा दैनिकी पेसा ज्याला मजदूरी र श्रम गरिरहेका व्यक्तिहरूलाई चप्पल उपहार प्रदान गरिएको छ। घोराई बनाउ अभियान र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा आज प्रोत्साहन कार्यक्रम अन्तर्गत श्रमको उच्च सम्मान गर्दै स्वदेशी उत्पादनको प्रचार प्रसार र प्रयोगलाई बढ़ाउने उद्देश्य सहित घोराईका विभिन्न ठाउँमा पेसा तथा श्रम गर्ने व्यक्तिहरूलाई चप्पल उपहार प्रदान गरिएको हो। घोराई उपमहानगरपालिका 14 र 15 नम्बर ओडा स्थित तुलसीपुर चोक, दीपशिखा रोड, बालमन्दिर चोक, लखन पार्क लगायतका स्थानमा दैनिक रूपमा श्रम गर्ने, अटो चलाउने, तरकारी तथा फलफूल लगायत व्यवसायमा आबद्ध महिला तथा पुरूषहरूलाई चप्पल उपहार हस्तान्तरण गरिएको थियो। 81 उपहार प्राप्त गर्दा पेसा तथा श्रममा जोड़िएका व्यक्तिहरू खुशी हुँदै धन्यवाद प्रकट गरेका थिए। घोराई बनाऊ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ताघरका संस्थापक संचालक त्रिलोक खनाल र संचालक अध्यक्ष दामोदर नेपाली संयुक्त रूपमा श्रमको सम्मान गर्दै विभिन्न पेसा तथा श्रम गर्ने 25 जना बढी व्यक्तिलाई प्रोत्साहन स्वरूप चप्पल उपहार हस्तान्तरण गर्नुभएको थियो। र रूकुम पश्चिममा लडेर एक युवक घाइते भएका छन्। घाइते हुनेमा मुसिकोट नगरपालिका 2 राटामाटा बस्ने 30 वर्षीय
आखिराम खड्का रहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रमुख वेद पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार हिजो राति अरिंगल पोल्न जाने क्रममा लडेर घाइते भएका हुन्। घटना राति 12:30 भएको उहाँले जानकारी दिनुभयो। घाइते खड्काको तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य सेवा कार्यालय सल्ले रूकुममा प्राथमिक उपचार पश्चात थप उपचारका लागि नेपालगंज रेफर गरिएको जानकारी दिनुभयो। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङजारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: नमस्ते म रामकृष्ण काल तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ट्ज

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्छौ र बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
9: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
14: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
14: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
14: र मोबाइल नम्बर 9840096600, 9580836086 र 9481720273।
15: के तपाईँलाई पाइल्स फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
16: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
13: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9894 93944 9894 93944

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: पदार्थहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अडगुरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: तपाईं पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: भर्ना खुलियो।
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
4: हाम्रा विशेषताहरू:
3: उत्कृष्ट शैक्षिक वातावरण,
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
3: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
3: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: हाड जोड्ने क्यान्सर रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: हाड जोड्ने नसा तथा मेरुदण्ड रोग विशेषज्ञ तथा छाला मासु एवं हड्डी क्यान्सर सर्जन डाक्टर गोपाल पौडेल एमबीबीएस एनजी एमसी कोहलपुर एमएस बीएस एमएमयू ढाका
1: डाक्टरद्वारा दिइने सेवाहरू।
2: छाला तथा मांसपेशी सम्बन्धी क्यान्सर भएको,
3: हाड जोड्ने सम्बन्धी क्यान्सर भएको,
2: हात खुट्टा भाँचिएको प्लास्टर गर्नुपर्ने,
3: शरीर झमझमाउने, दुख्ने, सुन्निने, गाँठागुटी सिल्किने,
2: बाथ युरिक एसिड हड्डी खिएको,
3: ढाड कम्मर घुँडा तथा जोड्ने दुख्ने,
2: खेलाडीहरूको चोट तथा जोड्ने सम्बन्धी समस्या।
3: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-594-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12-871।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
15: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98-479-3576।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
22: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
23: इन्डोस्कोपी सेवा
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
24: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
25: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
26: विशेषज्ञ डाक्टरी सेवाहरू,
25: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
26: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
27: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
26: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ,
25: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
24: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू,
0: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
1: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
2: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
27: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
7: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
23: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
28: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
23: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
28: यौन उत्तेजना नहुने,
23: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
28: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
23: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
29: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
30: समय बिहान 11 बजेदेखि।
28: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
30: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
31: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
32: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
31: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
30: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
33: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा।
30: उपलब्ध शल्यक्रियाहरू:
33: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
30: बाल बालिकाको न्यूरो सर्जरी,
33: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
30: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
33: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
30: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
34: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, MBBS, MS,
3: र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
34: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
8: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578445226।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
13: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
13: छाती, दम, निमोनिया, खोकी, छेरो,
12: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
13: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
12: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
13: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
12: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
13: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
13: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
12: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
13: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
12: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
13: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
34: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
13: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
13: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषाल सँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगा हर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: विदेशबाट फर्किएर गाउँमै उद्योग सञ्चालन गर्दै घराएका युवाहरू इच्छा शक्ति भए स्वदेशमै केही गर्न सकिने युवाहरूको भनाई।
1: दाङका अधिकांश स्थानमा धान रोपाई सकियो, गोडमिल र मल हाल्ने समयमा सिंचाई सुविधा नभएका क्षेत्रमा भने खेत बाँझै।
0: कृषि सेवा तथा सूचना सहज बनाउन राप्ती गाउँपालिकामा राप्ती कृषि एप सञ्चालन, राप्ती आधारभूत अस्पतालमा बिरामीको चाप।
1: र तुलसीपुरमा लुम्बिनी प्रदेश स्तरीय वन अधिकार संवाद कार्यक्रम सम्पन्न, सामुदायिक वन तथा वन संरक्षणमा युवाले सहभागिता बढाउँदै।
0: अब खबर विस्तारमा।
1: दाङ जिल्लाका अधिकांश स्थानमा धान रोपाई सकिएर किसान गोडमिल र मल हाल्ने काममा व्यस्त भइरहेका बेला सिंचाई सुविधा नहुँदा दाङका केही क्षेत्रमा भने खेत बाँझिरहेका छन्। पर्याप्त वर्षा नहुँदा घोराई उपमहानगरपालिका आठिकपुरका किसान जगदीश कुमार हरिजनको खेतमा समेत धान रोपाई हुन सकेको छैन। कुवाको पानीबाट घर नजिकैको खेतमा सिंचाई गरेर धान रोपे पनि पर्याप्त पानी नहुँदा टाढाको खेत बाँझिरहेको हरिजनले बताउनु भएको छ। सामान्य अवस्थामा असारको अन्तिम सातादेखि साउनको पहिलो सातासम्म रोपाई सकिने भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा खेत बाँझिरहेको उहाँले बताउनुभयो। धान रोप्नका लागि ब्याड राखेर खेत समेत पहिलो पटक जोते पनि पर्याप्त पानी नपर्दा रोपाई गर्न नसकेको उहाँको भनाइ रहेको छ। कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा हालसम्म करिब 95% धान रोपाई सम्पन्न भएको छ। जिल्लामा धान खेती हुने 36,225 हेक्टर क्षेत्रफल मध्ये 34,400 हेक्टरमा रोपाई सकिएको ज्ञान केन्द्रले जनाएको छ। सिंचाई सुविधा पुगेका अधिकांश क्षेत्रमा रोपाई सम्पन्न भए पनि भरपर्दो सिंचाईको व्यवस्था नभएका क्षेत्रमा अझै केही खेत बाँझिरहेको केन्द्रले जनाएको छ।
0: राप्ती गाउँपालिकाले किसानलाई कृषि सेवा तथा सूचना सहज रूपमा उपलब्ध बनाउने गराउने उद्देश्यले राप्ती कृषि एप सञ्चालनमा ल्याएको छ। एप मार्फत किसानले मौसमको जानकारी, कृषि उपजको बजार मूल्य, बाली सम्बन्धी विवरण तथा पशुपालन सम्बन्धी जानकारी मोबाइलबाटै प्राप्त गर्नेछन्। यस्तै बालीमा लाग्ने रोग तथा किराको पहिचान, त्यसको रोकथाम तथा नियन्त्रणका उपाय, कृषि प्रविधि र खेती सम्बन्धी आवश्यक जानकारी समेत एपबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। आफ्ना कृषि उपज निर्यात गर्न चाहने किसानले सम्बन्धित व्यापारी तथा खरिदकर्ताको सूची हेर्न सक्नेछन्। गाउँपालिकाले प्रकाशन गरेका कृषि क्षेत्र सम्बन्धी सूचना, कार्यक्रम तथा विभिन्न सेवाका लागि आवेदन समेत एपबाटै दिन सकिने कृषि अधिकृत प्रदीप खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार एपमा किसानको विवरण डिजिटल रूपमा राखिने भएकाले गाउँपालिकाबाट सञ्चालन हुने कृषि कार्यक्रम, अनुदान तथा अन्य सेवा किसानसम्म पुर्याउन सहज हुनेछ। किसानले कृषि उत्पादन, पशुपालन, रोग किरा व्यवस्थापन लगायत विषयमा आवश्यक सूचना एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन्। एप प्रयोग गर्न मोबाइलको प्ले स्टोरमा गई राप्ती कृषि खोजेर डाउनलोड गर्न सकिनेछ। मोबाइल नम्बरबाट खाता दर्ता गरी प्राप्त ओटीपी मार्फत खाता प्रमाणीकरण गरेपछि आवश्यक व्यक्तिगत विवरण तथा केवाईसी फारम भर्न सकिनेछ।
1: दाङको तुलसीपुरमा लुम्बिनी प्रदेश स्तरीय वन अधिकार संवाद कार्यक्रम गरिएको छ। ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा वन संरक्षण र व्यवस्थापनमा व्यापक छलफल र बहसपछि बहस सहित आदिवासी जनजाति तथा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त संवाद कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा लुम्बिनी प्रदेशका स्थानीय तहका उप प्रमुख तथा उपाध्यक्षहरू, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू एवं वन क्षेत्रसँग सम्बन्धित विविध सरकारवालाहरूको सहभागिता रहेको थियो। संवाद कार्यक्रममा वनको दिगो विकास र यससँग आदिवासी जनजाति तथा स्थानीय समुदायको विभिन्न सम्बन्धका विषय विषयमा मन्थन गरिएको छ। परापूर्वकालदेखि नै वन र जलस्रोतमा आश्रित आदिवासी जनजातिहरूको परम्परागत ज्ञान जल जमिन जंगलमाथिको प्रयोगको अधिकार र कानूनी संरक्षण बारे सरकारवालाहरूले जोड़ दिएका छन्। कार्यक्रममा वक्ताहरूले वन संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको मुख्य भूमिका रहने भए पनि कानूनी जटिलताका कारण उनीहरूले पाउनुपर्ने अधिकार पूर्ण रूपमा उपभोग गर्न नपाएको विषय उठाएका थिए। कार्यक्रममा वातावरण विज्ञ रीना संग्रोलाले डीजीएम नेपालको परिचय गराउँदै दिगो वन व्यवस्थापनमा आधारित आगामी आयोजना र योजनाहरूबारे विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले स्थानीय समुदायको नेतृत्वमा सञ्चालित कार्यक्रमले मात्र वन संरक्षण र जीविकोपार्जनमा दीर्घकालीन प्रभाव पार्ने स्पष्ट पार्नुभयो। संवाद कार्यक्रमले प्रदेश स्तरमा वन अधिकार कानूनी स्पष्टता र आदिवासी जनजातिको क्षमता विकासका लागि आगामी दिनमा स्थानीय तहहरूसँग सहकार्य गर्दै अघि बढ़ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत अरविन्द पौडेलले गर्नुभएको हो।
0: राप्ती गाउँपालिका पाँच कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा एकै दिन 201 जनाले विभिन्न स्वास्थ्य सेवा लिएका छन्। अस्पतालको दैनिक सेवा प्रवाह विवरण अनुसार बहिरंग सेवामा सबैभन्दा धेरै 79 जनाले सेवा लिएका छन्। यस्तै प्रयोगशालामा 40, एक्सरेमा 17, आकस्मिक सेवामा तेह्र, एएनसीमा 15, परिवार नियोजनमा 11, भिडियो एक्सरे 6, ड्रेसिङमा 5, ईसीजीमा 2 र प्रसूति सेवामा 1 जनाले सेवा लिएका छन्। अस्पतालले नियमित उपचारसँगै आवश्यकता अनुसार प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, ईसीजी, एएनसी, परिवार नियोजन तथा प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ। त्यसै गरी अस्पतालको सामाजिक सेवा इकाई मार्फत 70 वर्ष माथिका ज्येष्ठ नागरिक तथा असहाय बेसहारा नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान हुँदै आएको छ। सामाजिक सेवा इकाई अन्तर्गत उक्त दिन 4 जना ज्येष्ठ नागरिकले निशुल्क सेवा लिएका छन्। अस्पताल प्रशासनका अनुसार ज्येष्ठ नागरिक लगायत लक्षित वर्गलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सामाजिक सेवा इकाई मार्फत निशुल्क सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
1: दाङको तुलसीपुरमा सामुदायिक वन तथा वन संरक्षणमा युवाको सहभागिता बढ़ाउँदै हरित अर्थतन्त्र र दिगो व्यवस्थापनमा जोड़ दिनुपर्ने सरकारवालाहरूले बताएका छन्। वन दिवस 2083 अवसरमा तुलसीपुरमा आयोजित कार्यक्रम अबको सामुदायिक वन युवा सहभागिता हरित अर्थतन्त्र र दिगो व्यवस्थापन भन्ने मूल नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय वन महासंघ तुलसीपुर दाङको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रम स्थानीय वन महासंघका अध्यक्ष खेमलाल महतराको अध्यक्षता तथा प्रदेश वन महासंघ लुम्बिनीका महासचिव शोभाकर सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। वनको दिगो व्यवस्थापनका लागि उपभोक्ता स्थानीय तह वन कार्यालय तथा सरकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ रहेको थियो। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सहसचिव भूप बहादुर केसी, सब डिभिजन वन कार्यालय तुलसीपुरका प्रमुख खिमबहादुर केसी, ग्रीन फाउण्डेशनका उद्यम अधिकृत सुरेश रावत लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले बदलिदो समय अनुसार सामुदायिक वनको व्यवस्थापनमा नयाँ पुस्तालाई जोड्दै वनबाट वातावरणीय संरक्षणसँगै आर्थिक लाभ लिन सक्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। अहिलेका धेरै युवालाई लाग्छ नेपालमा केही छैन, केही हुँदैन, त्यसकारण विदेशमै जानुपर्छ। तर हाम्रै गाउँघरमै यस्ता युवाहरू छन् जसले विदेशको मोह त्यागेर आफ्नै गाउँघरमै विभिन्न पेशा व्यवसाय गरिरहेका छन्। उनीहरूले विभिन्न पेशा व्यवसाय मात्रै गरेका छैनन्, अरूहरूलाई पनि रोजगारी दिएका छन्। यस्तै मध्येका युवा हुन् घोराई नौका समीर अधिकारी र हरपल केसी। समीर अधिकारीले अस्ट्रेलियाको बसाई त्यागेर गाउँमै कप उद्योग चलाइरहेका छन् भने हरपल केसीले अण्डा उत्पादन गर्दै कुखुरा पालेर राम्रो आमदानी गरिरहेका छन्। एक रिपोर्ट।
2: 3 वर्ष अस्ट्रेलियामा अध्ययनसँगै रोजगारी गरेर स्वदेश फर्किनुभएका दाङको घोराई उपमहानगरपालिका 9 अस्पताराका समीर अधिकारीले गाउँमै कप तथा प्लेट उद्योग सञ्चालन गरेर उदाहरण प्रस्तुत गर्नुभएको छ। बिहान सबेरैदेखि साँझ अबेरसम्म समीर आफ्नो घरमै रहेको कप उद्योगमा मेसिन चलाइरहनु भएको हुन्छ। विदेशको रोजगारी छाडेर करिब 35 लाख रूपियाँ लगानीमा शुरू गरेको उद्योगमा अहिले लगानी बढ़ाएर 70 लाख रूपियाँ पुर्याउनु भएको छ। 2 वर्ष अघि स्थापना गरिएको सागर कप उद्योगबाट अहिले मासिक 9 देखि 10 लाख रूपियाँ सम्मका कप तथा प्लेट बिक्री हुने गरेको अधिकारीले बताउनुभयो। उद्योगबाट हुने आमदानीबाट सबै खर्च कटाएर मासिक करिब 1 लाख रूपियाँ बचत हुने उहाँको भनाई छ। उद्योगमा चिया कफी तथा जुसका लागि प्रयोग हुने पेपर कप सँगै खाजा तथा नास्ताका लागि प्रयोग हुने विभिन्न आकारका पेपर प्लेट उत्पादन हुँदै आएका छन्। उद्योगमा उत्पादित कप तथा प्लेट दाङका घोराही, तुलसीपुर, नारायणपुर लगायतका बजार सँगै रोल्पासम्म पुग्ने गरेका छन्।
3: यो कागजको ग्लास प्लेटहरू कपहरू चाहिँ छ अनि हामीले चाहिँ अब यो मार्केट चाहिँ अलिकति राम्रै छ भन्ने हिसाबमा चाहिँ सुरु गरे हो। मेरो जर्नी भन्दाखेरि म चाहिँ अब मास्टर्स लिएर चाहिँ अस्ट्रेलिया पढ्न चाहिँ गएको थियो मास्टर्समा, तर मेरो सब्जेक्ट चाहिँ यो होइन। अहिले मास्टर्स पढेर चाहिँ अब उता काम पनि गऱ्यो 2-3 वर्ष बसियो अनि अब उता खासै आफ्नो योगदान होला जस्तो केही पनि लागेन। त्यसपछि फर्किन सधैँभरि अब विदेशमै बसेर पनि हुँदैन भन्ने हिसाबमा चाहिँ आफ्नै घरमा चाहिँ फर्केर केही गरौँ भन्ने सोचका साथै फर्किएको हो। सुस्त सुस्त आफ्नो सन्तुष्टि नै ठुलो कुरा हो भनेर चाहिँ लागिरहेको छु। अहिले चाहिँ हामी 4-5 जना चाहिँ छौँ, महिला उद्यमीहरू छौँ सबै। अब कहिले चाहिँ पार्ट टाइम हुन्छौँ, कहिले चाहिँ फुल टाइम जसरी नै काम गरिरहेको हुन्छौँ। अब हामीले चाहिँ अब जर्नी भन्नुपर्दा चाहिँ सुरुमा उताबाट आएर चाहिँ अब कसरी सम्भाव्यता पनि खोज्नु पर्यो भनेर चाहिँ खोजियो अनि यो चाहिँ अब अलिकति युजमा अलिकति धेरै नै छ अनि खासै धेरै यसको यतातिर फ्याक्ट्रीहरू पनि नभएको हिसाबमा चाहिँ गरेर राखियो हो। त हाम्रो मेन मार्केट भनेकै चाहिँ हाम्रो अहिले दाङ छ, रोल्पासम्म पनि जान्छ, दाङ रोल्पामा गइरहेको छ अनि अब यसको कमाइ भन्ने हो भनेर गरिरहेको छ, सन्तुष्टि छु भन्न चाहिँ पर्यो।
2: समीर जस्तै घोराही 9 अस्पाराकै हरपल केसीले पनि विदेशबाट फर्किएर गाउँमै कुखुरा पालन गर्दै आउनु भएको छ। 5 वर्ष मलेसियाको बसाई त्यागेर नेपाल फर्किनुभएका हरपल केसीले अण्डा उत्पादन गर्ने लेयर्स जातका अण्डा दिने कुखुरा विगत 10 वर्षदेखि पाल्दै आउनु भएको छ। गाउँमै परिवारसँग बसेर रमाएको उहाँको भनाइ छ। केसी पोल्ट्री फार्म दर्ता गरी शुरूमा 1500 कुखुराबाट व्यवसाय शुरू गर्नुभएका हरपल केसीले अहिले 2 वटा खोरमा 3000 कुखुरा पाल्नु भएको छ भने अहिले दैनिक 11 पेटी अण्डा उत्पादन भएको र मासिक 70-80 हजार कमाई हुने गरेको उहाँको भनाइ छ।
4: म तपाईँको लगभग आजभन्दा 9-10 वर्ष पहिले नै हो मलेसिया 4 वर्ष बसे। 4 वर्ष मलेसिया बसिसकेपछि मैले यसो मेरो सोच के आयो भने कति अर्का देशमा गुलामी गरेर कति अर्का देशमा पैसा बगाउने त हाम्रै देश नेपालमा गएर केही गरौँ भन्ने उद्देश्यले म नेपाल फर्किएँ। नेपाल फर्किएर मैले सुरुमा 1500 अट्ने खोर लेस कुखुरा पाल्ने

0: जस्ता युवा उद्यमीहरूलाई तीनै तहका सरकारले साथ र सहयोग गर्नुपर्दछ।
1: अब बाँकी समाचार। मध्यपश्चिम नेपालकै प्रमुख रेफरल पश्चिम नेपालकै प्रमुख रेफरल अस्पतालको रूपमा रहेको नेपालगंज स्थित भेरी अस्पतालमा बिरामीको अध्ययन अनुसन्धान कार्य पनि शुरू गरिएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर नवीन दर्नालका अनुसार अध्ययन अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले जनावर तथा जीवहरूको टोकाईबाट बिरामी भएर उपचार गराउन आउनेहरूको रेकर्ड राख्न बायोट रजिस्ट्री सञ्चालनमा ल्याएर सो अनुसन्धान शुरू गरिएको हो। उहाँले विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्म अन्तर्गत पहिलो संस्थागत परियोजनाका रूपमा यो प्रणाली शुरू गरिएको जानकारी गराउनुभयो। सो अध्ययन अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मोटोलोजिस्ट डाक्टर बद्री चापागाईको नेतृत्वमा शुरू गरिएको छ। अनुसन्धान टोलीमा मेडिसिन विभाग प्रमुख डाक्टर राजन पाण्डे, एनेस्थेसियोलोजी विभाग प्रमुख डाक्टर पारस पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेडिसिन विशेषज्ञ डाक्टर अरविन्द साके, कन्सल्टेन्ट फिजिसियन डाक्टर संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डाक्टर सौरभ हमाल र कन्सल्टेन्ट बालरोग विशेषज्ञ डाक्टर प्रतिभा खड्का लगायतका स्वास्थ्य कर्मीहरू रहनु भएको अस्पतालले जानकारी दिएको छ। यही साउन 16 गतेदेखि शुरू गरिएको सो अनुसन्धान प्रारम्भिक रूपमा एक वर्षसम्म सञ्चालन हुने जनाउँदै प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर दर्नालले अधुना कुकुर लगायत अन्य जनावरको टोकाई, सर्पदंश, किरा फट्याङ्ग्रा तथा अन्य विषाक्त वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाहरूको एकीकृत अभिलेख राखिने बताउनुभयो। उहाँले रेबिज खोप तथा एन्टी स्नेक भेनमको उपलब्धता, उपयोग, प्रभावकारिता र जनस्वास्थ्यमा पर्ने प्रभावको पनि अध्ययन गरिने बताउनु भएको छ।
2: सल्यानमा वडा कार्यालय र विद्यालयका सामान चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर 4 को वडा कार्यालय तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विभिन्न सामग्री चोरी गरी लुकाई छिपाई राखेको आरोपमा तीनजना पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानीय जनप्रतिनिधि, नेरा माविका शिक्षक तथा स्थानीय व्यक्तिहरूको संयुक्त टोलीले सोमबार विभिन्न स्थानमा खोजी गर्ने क्रममा वडा कार्यालय र विद्यालयका सामग्री बरामद गरेको हो। खोजीका क्रममा नेरा माध्यमिक विद्यालयका दुईवटा ल्यापटप, 7 कम्प्युटर, ई हाजिरीको सेट, सीसी क्यामेराको सेट तथा विज्ञान प्रयोगशालाका विभिन्न सामग्री फेला पारेको वडा अध्यक्ष तथा त्रिवेणी गाउँपालिकाका प्रवक्ता छविराम शर्माले जानकारी दिनुभयो। ती सामग्री विभिन्न स्थानमा लुकाएर राखिएको अवस्थामा फेला पारेका थिए। केही सामग्री व्यक्तिको घरमा समेत राखिएको अवस्थामा बरामद गरिएको बताइएको छ। विद्यालयका केही सामग्री श्रीनगर स्थित एक पसलमा बिक्री गरिएको समेत बुझिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा त्रिवेणी गाउँपालिका 4 फालाबाङका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरू एकजना 18 वर्षीय र दुईजना 15 वर्षीय बालक रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सामग्रीको विवरण संकलन गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सरकारले विद्युतीय एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदको साउन 26 गते बसेको बैठकले उक्त निर्णय गरेको जानकारी दिनुभएको छ। बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय समेत गरेको छ। शहीद घोषित हुनेमा सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता तथा सिराहा जिल्लाका गणेश कुमार यादव रहनु भएको छ। यसै गरी सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ। बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा 12 निवासी निर्मल कुमार उप्रेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा संगठित एमसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ।
2: मध्यपश्चिम खबर में अब देश बाहर को समाचार कोलम्बिया में दशक य

0: साथै शक्तिशाली भूकम्पमा परि कम्तीमा 111 जनाको ज्यान मृत्यु भएको छ। भत्किएका भवनहरू मुनि अझै धेरै फसेको आशंका गरिएकाले मृत्यु ज्यान गुमाउनेहरूको संख्या अझै बढ़न सक्ने बीबीसीले जनाएको छ। कोलम्बिया र छिमेकी ल्याटिन अमेरिकी देशहरूमा हिजो शक्तिशाली भूकम्प गएको हो।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। राष्ट्रिय एक दिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछानी नियुक्त हुनुभएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडीआईको कप्तानमा नियुक्त गरेको हो। क्यानको यो निर्णयले सन्दीप चार वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किएका छन्। यसअघि 2079 कप्तान बनेका सन्दीपलाई बलात्कार मुद्दा लागेपछि जिम्मेवारीबाट हटाइएको थियो। सन्दीपले मलेसियामा हुने एसीसी प्रिमियर कपबाट नेपालको कप्तानी सम्हाल्ने हुनुभएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.2 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 12.4 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 68% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: विदेशबाट फर्किएर गाउँमै उद्योग सञ्चालन गर्दै घर आएका युवाहरू, इच्छा शक्ति भए स्वदेशमै केही गर्न सकिने युवाहरूको भनाई।
1: दाङका अधिकांश स्थानमा धान रोपाई सकियो। गोडमेल र मल हाल्ने समयमा सिंचाई सुविधा नभएका क्षेत्रमा भने खेत बाझै।
0: कृषि सेवा तथा सूचना सहज बनाउन राप्ती गाउँपालिकामा कृषि एप सञ्चालन। राप्ती आधारभूत अस्पतालमा बिरामीको चाप।
1: र तुलसीपुरमा लुम्बिनी प्रदेश स्तरीय वन अधिकार संवाद कार्यक्रम सम्पन्न। सामुदायिक वन तथा वन संरक्षणमा युवाले सहभागिता बढ़ाउँदै।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संचारबाट सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र शालिगराम चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
0: म शान्त कुमार बुढा मगर
1: अनि म देवा भूषाल पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: केन्द्रमा थुप्रो चार मेगाहर्जमा तपाईँहरू सुन्नुहुन्छ रेडियो
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन जाउनु भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्यो छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु कुन चाहिँ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: होरा कहाँ
3: भन् दिन के?
2: सत्य भन्दिन।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण गराज तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराइदान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो बुट्टु बुट्टुबाट अयुर्वेदिक जितेको छु। मेरो शरीर दुख गर्छ।
6: एफएक्स सिनेमा कोराई दश तौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र गौथली हली कमला मिस
7: तेरो अवस्था चिखे बाँकी थियो
8: के अरे बाउलाई सिक्याउ तँलाई पढाउन बेदर ल्याऊ
9: पढ्न आउँछ माया गर्छु भन्नेलाई के भन्छ
10: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
11: मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत भङ्गो आयो। साथीहरू सधैँ बिग्रेर जान्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत भिजाएको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सप्रेस सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल हवाईमा
14: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 082-590-222।
12: सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिमा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
19: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
18: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
19: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
18: हुल्लासले बनाउँदैछ परिवार एक
2: श्रोता के हो तिमीलाई घुम्सेर बेसी छु के हुने नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सुख चलेन अब त आफै मरिसक्यो के कुरा गर्छु मिम्ले हाम्रै घुराइमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ ए ठिकै छ म जानु त धेरै अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
11: प्रस्तुत फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हेर उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
13: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
11: शिशु क्लिनिक फर्टिलिटी बिटुचो खोर हाइदान सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा सम्पर्क मोबाइल 98478 4572
20: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
21: स्थापना को पहिलो ब्याजमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचौ ब्याजमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
21: फोन नंबर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमरपत हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्ट आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: ಇಲ್ಲನಪಿ ತುಂಬಲು ಸಾರ್ ವೇಗ ಆಸ್ಮತ ಪಾರು ಸುಂದರ ರೇಡಿಯೋ ಮಧ್ಯಪಶ್ಚಿಮ
1: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
2: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
1: नारायणी टेलर सधैँ छ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
2: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
3: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दा।
2: सम्पर्क मोबाइल नम्बर 9822964।
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईडाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने, महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन, हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग, ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा। हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बल्लाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 9686 61694।

0: कि जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाए।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समय सम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने,
1: मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, रिङ्गटा लाग्ने, घाँटीमा केही अट्किए जस्तो महसुस हुने, थकाइ लाग्ने,
2: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
1: यौन उत्तेजना नहुने,
2: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
1: मिर्गी, डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
2: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
3: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
4: समय बिहान 11 बजेदेखि।
1: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
5: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34-9-10।
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दान।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45-226।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: प्रचण्डको निर्देशन,
11: अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने, अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ यो।
10: पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति, बेपत्ता पारिएका व्यक्तिको छानबिन प्रभावकारी बनाइने, लालबकैया नदीमा नुहाउने क्रममा 3 बालबालिका बेपत्ता, खोजी कार्य जारी।
12: नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी।
10: र अफगानिस्तानमा एक दिवसीय विश्वकप छनोट, वेस्ट इन्डिजले छनोट खेल्नुपर्ने।
13: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: इन्टर्न डाक्टरको पारिश्रमिकमा देखिएको निजी सरकारी अन्तरबारे गम्भीर र न्यायोचित बहस आवश्यक छ। मेडिकल शिक्षा पूरा गरेर स्वास्थ्य सेवामा प्रवेश गर्ने युवालाई श्रम अनुसार उचित पारिश्रमिक र सम्मान सुनिश्चित गरिनुपर्छ। निजी तथा सरकारी संस्थाका आआफ्ना संरचना भए पनि न्यूनतम पारिश्रमिकमा स्पष्ट र व्यवहारिक मापदण्ड आवश्यक छ। देशमा दक्ष चिकित्सक टिकाई राख्न राज्य मेडिकल कलेज र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन समाधान खोजिनु पर्छ। अब खबर सन्तोषी रावलबाट।
14: सरकारले हालै भएको प्रदर्शनका क्रममा मृत्यु भएका सुनसरी र सिराहाका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
15: सर्वप्रथम अर्थ मन्त्रालयबाट छ। नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सतवाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने। गृह मन्त्रालयबाट सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने। परराष्ट्र मन्त्रालयबाट पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सुलर अफिस खोल्न सहमति दिने। अर्को युवा श्रम तथा रोजगार मन्त्रालयबाट वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने। अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टंकमणि शर्मा दंगालको संयोजकको तहमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने। आजका मुख्य निर्णयहरू यी रहेका छन्।
14: यस्तै विद्युतबाट चल्ने एम्बुलेन्स र सवाहनमा लाग्ने पूर्वाधार लगानी शुल्क र भ्याट पूर्ण रूपमा छूट दिने निर्णय सरकारले गरेको छ। बैठकको वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित बनाउन 12 निर्मल कुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको छ। त्यस्तै नेपाल र पोर्चुगल बीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय पनि गरेको छ। यसै गरी एनसीएलको शेयर खरिद बिक्री बारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। नेपाली कांग्रेसले सुनसरीको देवानगंज कप्तानगंज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र उच्च स्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले घटनाका पीड़ितसँग सरकारले गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्। घटनामा निर्दोष नागरिकको मृत्यु, निजी सम्पत्तिमा आगजनी र तोड़फोड़बाट ठूलो क्षति भएको भन्दै कांग्रेसले पीड़ितलाई न्याय दिन माग गरेको छ। न्यायिक आयोग गठन र सम्झौता कार्यान्वयनको माग गर्दै 12 अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै कांग्रेसले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरेको प्रवक्ता देवराज चालिसले बताउनुभयो।
16: सुनसरीको देवानगंज, कप्तानगंज, सिराहा लगायतका क्षेत्रमा जुन घटना घट्यो, दुखद घटना घट्यो, त्यसपछिको तनावपूर्ण परिस्थिति भयो। नेपाली कंग्रेसले यो विषयमा त्यो घटनालाई लिएर स्वतन्त्र, निष्पक्ष र सर्वस्वीकार्य आयोग गठन गरोस्, छानबिन गरोस्, जसले गर्दाखेरि सुरक्षाका क्षेत्रमा भएका कमी कमजोरी ल्याप्सेसलाई हेर्न सजिलोस् र सुधार गर्न सजिलोस् भन्ने हाम्रो माग रहिआएको हो।
14: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँड गर्दा प्रदेश सभाको सीट संख्यालाई मुख्य आधार बनाउन निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 3 सहमति कार्यान्वयन गर्न संयुक्त रूपमा 5 निर्देशन जारी गर्नुभएको हो। निर्देशन अनुसार मन्त्रालय बाँडफाँड गर्दा दुवै दलले पाली पालो मन्त्रालय छनौट गर्नेछन्। मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने र त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय रोज्ने व्यवस्था गरिएको छ। सरकार गठनका लागि तेस्रो दलको सहयोग आवश्यक पर्ने प्रदेशमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँड गरिने जनाइएको छ। सीआईएमसँग कुरा गर्दै नेकपाका कर्णालीका प्रमुख सचेतक कृष्ण बहादुर जोशी,
17: अब केन्द्रको पछिल्लो निर्देशन हामीले पनि संचार माध्यममा सुन्न पाइयो। खास गरी चाहिँ अब प्रदेश स्तरमा सहकार्यलाई दुईटा दलका बीचमा व्यवस्थित गर्ने र सुदृढ गर्नको लागि अब त्यहाँको दलको प्रतिनिधित्व र उपस्थिति कस्तो छ त्यसलाई आधार मानेर कार्य विभाजन गर्नुहोस् भन्ने खालको चाहिँ आशय देखिन्छ एउटा. अब अर्को चाहिँ त्यो जस्तो चाहिँ अब मुख्यमन्त्री अनि सभामुख जो अलिकति चाहिँ होइन मुख्य पदहरू छ त्यसको प्रतिनिधित्वको अवस्था कस्तो छ त्यसलाई पनि आधार मानेर चाहिँ मन्त्रालयहरूको बाँडफाँड गर्ने अनि अब संघीयताको सबलीकरण र सम्बन्ध सन्दर्भमा त्यो अब कतिपय अवस्थामा चाहिँ पावर सेयरिङको अलिकति सकस पनि हुने जो स्थिति हुन्छ त्यसलाई मध्यनजर गरेर अब मुख्यमन्त्री हुने दलले छोडेर अब मन्त्रालय पहिलो रोजाइ चाहिँ सहकार्य गर्ने अर्को दलले गर्ने र त्यो अनुसार चाहिँ क्रमशः मन्त्रालयको बाँडफाँड गर्ने भन्ने चाहिँ
14: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले सरकारी अभिलेख सुरक्षित राख्न डिजिटल प्रणालीलाई प्राथमिकता दिएको बताउनु भएको छ. सार्वजनिक लेखा समितिको छलफलमा वहाँले आन्दोलनका क्रममा जलेर नष्ट भएका कागजी अभिलेखलाई उपलब्ध अन्य प्रमाण र तथ्याङ्कका आधारमा पुनस्थापना गर्ने बताउनुभयो. नष्ट भएका अभिलेखका वैकल्पिक दस्तावेज खोजी रोजु र प्रमाणीकरण गरेर अभिलेख पुनः निर्माण गरिने उहाँको भनाइ छ.
18: कुराहरू आइसकेका छन् त्यसलाई उत्खनन गर्ने रुजु गर्ने होइन त्योबाट चाहिँ भेरिफाई गर्ने सो प्राइमरी डेटा नष्ट भयो सेकेन्डरी डेटाबाट यसलाई चाहिँ सकेसम्म कम्पन्सेट गरौं भन्ने यो नै एउटा वैज्ञानिक र स्वाभाविक बाटो. दोस्रो कहीँ अनियमितता दुरूपयोगका आशंकाहरू हुन सक्छन् भने त्यहाँनिर समितिको भूमिका छँदैछ निगरानी गर्ने अनुगमन गर्ने अनि ठूलो क्षति भएका ठाउँहरू भूगोल कार्यालयहरूमा स्पट चेक पनि गर्न सकियो त्यसलाई विशेष निगरानीमा राखेर समितिले आफ्नो दायित्व निभाउन सक्छ जस्तो मलाई लाग्छ.
14: अर्थमन्त्री वाग्लेले सरकारी अभिलेख जलेर नष्ट हुँदा झण्डै 1.5 खर्ब रूपियाँ बराबरको कारोबारको लेखा परीक्षण प्रभावित भएको जानकारी दिनुभयो. यता सांसदहरूले भने बजारमा ग्यासको अभाव बढ़ेर उपभोक्ता घण्टौं लाइनमा बस्नु परेपछि सरकारको ध्यान आकर्षण गराएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरूले ग्यासको कृत्रिम अभाव कालोबजारी र वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न माग गरेका छन्। सांसद कुसुम महर्जनले ग्यास कम्पनीका डिपोमा रहेको मौजात र वितरणको विवरण सार्वजनिक गर्न माग गर्नुभयो. रासोपाकी सांसद अफसना बानुले भने ग्यासको माग अचानक बढ़दा पनि बजारमा दबाव परेको बताउँदै प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो. कांग्रेसकी सांसद गीता गुरूङले सरकार ग्यास पर्याप्त रहेको दावी गरे पनि नागरिक घण्टौं लाइनमा बस्न बाध्य भएको बताउनुभयो. राप्रपाकी सांसद खुशबू ओलीले पनि मन्त्रीले ग्यास बाँडेर होइन वितरण प्रणाली सुधार गरेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो. त्यस्तै उहाँले किसानले भोगिरहेको मल अभाव बारे पनि प्रश्न गर्नुभयो.
19: किसानलाई कति बिक्री वितरण भयो यी सबै तथ्याङ्क सार्वजनिक गर्न सरकारलाई के समस्या छ? गोदाममा मल भएर मात्र किसानको उत्पादन हुँदैन सभामुख महोदय. किसानको खेतमा समयमा मल पुगेपछि मात्र उत्पादन हुन्छ. भदौ महिना लागिसक्दा पनि किसानलाई मलको आश्वासन मात्र दिँदै हुनुहुन्छ कृषि मन्त्रीज्यू कि खेतमा धान काट्ने बेला मल वितरण गर्ने हो. अब म सोध्न चाहन्छु सरकारको तथ्याङ्कमा मल छ भने किसानको खेतमा किन छैन यसको स्पष्ट जवाब सरकारले दिनुपर्छ र म आग्रह मात्रै होइन जवाफै माग्न चाहन्छु. मलको अभाव हो कि वितरणमा विकृति भएको हो र यदि वितरणमै समस्या हो भने त्यसको जिम्मेवार को हो?
14: रौतहटको देवानी गोनाही नगरपालिका दुई स्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बाल बालिका अझै फेला पार्न सकेका छैनन्. आज दिउँसो करिब 2 बजे पौडी खेल्ने क्रममा उनीहरू नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ. बेपत्ता हुनेमा स्थानीय करिब 10 वर्षका मोहम्मद रमतुल्लाह रौशन खातुन र सबनाम खातुन रहेको उडाध्यक्ष अतिकुर रहमानले सीआईएमसँग बताउनुभयो.
20: त्यो लाल बकैयातिर खर काट्नको लागि बच्चा 10-11 वर्षतिर एउटा केटी एउटा केटा तीनजना एकाएक त्यहाँ पानी आयो हगायो खोजीखानी त भइरहेको छ. अहिले डेङ्गी राति त्यो डेङ्गी पनि आयो त्यहाँ नदीमा पनि केरे लगाएर पनि बाँस साँस लगाएर पनि सबै गाउँको मान्छे पनि त्यहाँ सबै प्रयास त्यहाँ जारी.
14: बेपत्ता पारेका व्यक्तिको छानबिनलाई थप प्रभावकारी र व्यवस्थित बनाइनु भएको छ। बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले उजुरी प्राप्त हुन साथ अनुसन्धान र सत्य अन्वेषणलाई प्रभावकारी बनाउने जनाएको छ। आज काठमाडौँमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव दुर्ग कुमार चौहानले पीड़ित र पीड़ित परिवारको अधिकारलाई प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो। साझा खबरमा अब खेल खबर। अफगानिस्तान सन् 2027 को एक दिवसीय विश्वकपमा छनौट भएको छ। गैराती बेलफास्टमा भएको तेस्रो एक दिवसीय क्रिकेटमा घरेलु टोली आयरल्याण्डलाई 3 विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनौट भएको हो। आयरल्याण्डले दिएको 207 रनको लक्ष्य अफगानिस्तानले 44 ओभर 5 बलमा 7 विकेट गुमाएर भेटाएको हो। यसैबीच दुईपटकको विजेता वेस्ट इण्डिजले पनि विश्वकप छनौट खेल खेल्नुपर्ने भएको छ। वेस्ट इण्डिजले लगातार तेस्रो पटक विश्वकप छनौट खेल्ने भएको हो। वेस्ट इण्डिजले भारतसँग दुईवटा एक दिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जिते पनि वरियताको शीर्ष 8मा उक्लिने सम्भावना छैन।
0: धानमा मल हाल्ने बेला सर्लाहीका किसान खाली हात जोखिम मोलेरै भारतबाट ल्याउँदै
21: अगर यहाँ मिल्ती अपनेकी नेपालमा खाद छ इन्डिया कुनो आदमी नजिती मिल्ती अब जहाँ 5 बोरा काम है एक बोरा से त नपुग्दै त ऊ किसान मजबुरन वहाँ जान पर्छ इन्डिया में।
0: अनुदानको मल डिलरमा छैन, कालो बजारीमा खुलेआम बिक्री। रिपोर्ट सँगै 1.5 महिनामा 9 जनाको मृत्यु भएको जापानिज इन्सेफ्लाइटिसबाट कसरी जोगिने विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
22: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
23: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
22: डाक्टरद्वारा दिइने सेवाहरू
24: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
22: अनुहार हड्डी भाँचिएको जोड्ने,
24: दाँतको एक्सरे सेवा,
22: सामान्य तथा जटिल दाँत निकाल्ने,
24: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
22: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
24: मेसिनबाट जरेदेखि दाँत फरिने,
22: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
24: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
22: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
24: साथै
23: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
24: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
25: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दिवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: कोकोनट कोकोनट वीटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
3: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
2: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
5: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर फोकस नेपालद्वारा संचालित सामुदायिक रेडियो अमरगढ़ी एफएमले आफ्नो 17 वार्षिक उत्सव आज शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम गरी मनाएको छ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि विभिन्न संघ संगठनका प्रतिनिधि संचारकर्मी तथा रेडियोसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो रेडियो अमरगढ़ीका स्टेशन म्यानेजर ममता भट्टको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गगन सिंह भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो सरकारले मलखादको आपूर्तिका लागि समन्वय भइरहेको बताए पनि अधिकांश किसानले अहिले मलखादको समस्या झेलिरहेका छन् पर्याप्त वर्षा भएर बेलैमा रोपाई सकेका किसान मल नपाउँदा निराश बनेका छन् धानमा हाल्न यूरिया मल नपाउँदा सर्लाहीका किसान पनि चिन्तित छन्
6: महँगो मूल्य हालेपछि बजारमा कालो बजारीको मल छ्यापछ्याप्ती पाइने तर डिलरले प्रदान गर्ने अनुदानको मल भने नपाएको किसानको गुनासो छ यो वर्ष मौसमले साथ दिँदा 3 बिघा खेतमा बेलैमा रोपाई सक्नुभएका सर्लाहीको कविलासी नगरपालिका 7 सिर्सियाका ब्रह्मदेव यादव
7: नमिलेछ खाद त कति कर होइन अब असा करेछ बिहान नअलि त कति कर किसान त करी पर्ने
8: डिलरले के भन्छ
7: डिलर कहिन्छ आइअन्तै अब बलेसे दैछु 35 सय
6: कालो बजारीमा अनुदानको डीएपी मल 3500 र यूरिया मल 2500 सम्ममा खुलेआम बिक्री हुने गरेको किसानहरूको दावी छ सीमावर्ती क्षेत्र मलङ्गा नगरपालिका एक भेडियाहीका जयशंकर यादवले अनुदानको मल नपाएपछि भारतबाट प्रति बोरा 500 रूपियाँमा यूरिया मल ल्याएर धान बालीमा हालिसक्नुभयो
9: इण्डियामा गएर ल्याए 350 बोरा सुन अनि त्यहाँबाट ल्याउनु पनि एकदमै झ्याउ छ ल्याउन दिँदैन इण्डियन किसान को माध्यमबाट खेत उनीहरूले नेपालको खेत बटैया गर्छ नि अनि बटैया गर्छ भनेर आफ्नो खेतमा पटाउन लागेको भनेर उसले छिराइदियो मलाई एकबाट 4 चोटीमा
6: मलङ्गा नगरपालिका 6 खुटौनाका किशोरी रायले नेपालमा अनुदानको मल नपाउने समस्या एकातर्फ रहेको र अर्कोतर्फ यो वर्ष नेपाल भारत दुवै तर्फबाट सुरक्षा कर्मीले बोर्डरमा कटाई गरेको बताउनुभयो
10: इण्डिया त अब पहिले मिलित रहे इंडिया वाला छोड़ियो दे नेपाल के 17 सीनियर ले जनता तक हम रह गए हम सरकार के कथी कहो सरकार से तो जनते बनैले तो हम इन के कहला से कथी होती सरकार किछो न होते
6: भारत में मल लिन जाँदा त्यहाँ को प्रहरी ले पकड़ाऊ करे थुंदा सर्लाही को बलरा नगरपालिका 5 अर्नाहा गांव का नागेन्द्र प्रसाद सिंह र सुरेश सिंह दाजू भाई 38 दिनसम्म प्रहरी हिरासत में बस् पर्यो पकड़ पड़ेगा मध्य सुरेन्द्र प्रसाद सिंह
11: खाद लिखे नेपाल आवे रहे तो रास्ता में जो घूमू आवे छे एसएसपी के वो हमरा पकड़ ले 35 दिन पर वहाँ से रिहा भेली केस चलबे करते महीना दिन पर तारीख देते अगर यहाँ मिलती अपने के नेपाल में खाद तो इंडिया कोनो आदमी न देती व्यक्ति अब जहाँ 5 बोरा काम हुई 1 बोरा से न पुगते तो वो किसान मजबूरन वहाँ जाना पड़ता है इंडिया में
6: हिजो आज मल वितरण करने सहकारी संस्था डीलर र ओडा कार्यालय परिसर में किसान को ठेकी न सक्नु भीड़ लाग्ने गरेको छ हरिपुर नगरपालिका 2 का वडा अध्यक्ष नील विक्रम था मलको माग अत्यधिक रहेको तर कोटा अनुसार सीमित मल आउँदा वितरणमा चुनौती रहेको बताउनुहुन्छ
12: मलै अब चाहिँ कोटाबाट विभाजन हुने कारणले गर्दाखेरि पर्याप्त मात्रामा मल नआउँदाखेरि जतिसुकै हामीले व्यवस्था मिलाउन खोजे तापनि कठिनाई चाहिँ हुँदो रहेछ
6: मल वितरणको जिम्मा पाएका निकायले भने प्राप्त मल कोटा अनुसार वितरण गरिरहेको बताउँछन् मलको बिक्री वितरण र कालोबजारी बारे अनुगमन गर्ने अधिकार भने पालिकाहरूलाई नै दिइएको बताउँदै सर्लाहीमा रहेको कृषि कृषि सामग्री कम्पनी लिमिटेड नवलपुरका कार्यालय प्रमुख सरोज खनाल।
8: पालिकामा तोकेको मल त्यो सम्बन्धित विभागले ल्याए कि ल्याएन, ल्याएर बिक्री गरे कि गरेन, तोकेको किसानहरूलाई बिक्री गरे कि गरेन भन्दा उहाँहरूले अनुगमन गर्ने र आवश्यक कार्यवाहीको लागि आफूले कार्यवाही गर्ने अनि कार्यवाहीका अन्यबाट हुने कार्यवाहीको लागि सिफारिश गर्न सक्नुहुन्छ।
6: नेपालमा हरेक वर्षाको समयमा पर्याप्त मल नपाउने समस्या दोहोरिँदै आएको छ। जुन सरकार आउँदा पनि आवश्यक परेको समयमा मल नपाउने समस्याले किसानमा नैराश्यता र आक्रोश पनि बढेको छ। जनार्दन खत्री, सीआईएन रेडियो एकता सर्लाही।
5: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। खोप नलगाएका मानिस जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिममा।
13: पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ।
5: जापानिज इन्सेफ्लाइटिसको खोप कहाँ पाइन्छ होला? संक्रमणको कारण पहिचान र समाधान बारे सही जानकारी सहितको विस्तृत श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। विचिन अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया।
15: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
14: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
15: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
14: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: जम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, मुनो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
18: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
16: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एण्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्। फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 0825-62023-98478-1817 र 98478-35-643।
19: भर्ना सम्बन्धी सूचना। गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 0825-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-200।
13: मलाई यो थाहा छैन कि त्यो खोपले कति वर्षसम्म काम गर्छ, जस्तै भनौँ 5 वर्षभित्र मात्र लगाइरहेको हुन्छ, त्यसपछि अरू कति वर्षले काम गर्छ, त्यो एउटा आफैमा एउटा प्रश्नवाचक चिन्ह छ। किन भन्दाखेरि त्यसको बुस्टर लाउनु पर्ने भयो, अब त्यही अनुसार हामीले तयारी पनि गर्नु पर्यो। खोप नलगाएकाहरू विशेष गरेर चाहिँ यसको जोखिममा छन्। अझ भन्नुपर्दा, अझ प्रश्नसँग भन्नुपर्दा, कुनै उमेर हातलाई नराखिकन भन्नु पर्यो भने चाहिँ खोप नलगाएकाहरू जो कोही पनि यसको जोखिममा चाहिँ हुनुहुन्छ।
22: यो रोगको जोखिममा चाहिँ ग्रामीण क्षेत्रमा बसोबास गर्ने अथवा खेत बारी नजिक बस्ने मानिसहरू चाहिँ अलिक बढी जोखिममा हुने हो।
13: त्यो चाहिँ सम्भावना बढी छ। मैले भनिहालेँ यो लामखुट्टेको अब आनी बानी बसाइ चढाएको कुरा नै हो, हेबिट भनौँ होइन, कहाँ बढी हुन्छ त्यहाँ जोखिम हुने नै भयो। त्यही कारणले गर्दा तपाईँको प्रश्न सायद त्योसँग एकदमै सान्दर्भिक देखिन्छ र पक्कै पनि कृषि पेसामा पनि जो सुँगुरहरूको होइन बङ्गुर सुँगुरको पालन गरेर अवश्य पंक्षी, त्यही कारण अघि मैले पनि भने पंक्षी पालेको अथवा सुँगुर होइन पालेको ठाउँ अथवा त्यसको नजिक बस्नुहुन्छ वा उहाँ कृषकहरू हुनुहुन्छ भने उहाँहरूमा त जोखिम हुने नै भयो।
22: डेङ्गी पनि लामखुट्टेको कारणले लाग्छ, यो जापानिज इन्सेफ्लाइटिस पनि लामखुट्टेकै कारणले लाग्छ,
13: यो दुईमा के भिन्नता छ? दुईमा भिन्नता के छ भन्दाखेरि एउटा लागेर कडा भयो भने मृत्यु हुने सम्भावना अत्यधिक बढी छ
22: झन्
13: 30% हाराहारीमा, र बाँचेछ भने पनि त्यो बाँचेर मतलब झन्डै 50% चाहिँ पर्मानेन्टली चाहिँ उहाँहरू अपाङ्गता हुन्छ होइन, त्यो चाहिँ नसासँग सम्बन्धित भयो, त्यो सबैभन्दा खराब देख्छु मैले। तर डेङ्गीमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि यो संक्रमण भएपछि धेरैलाई चाहिँ धेरै दुःख दिने, एकदमै जीव दुख्ने, अब खान मन लाग्ने, झन् 8-10 दिन चाहिँ यति लथालिङ्ग हुन्छ कि उहाँको स्वास्थ्य कि मर्छु क्या हो झन् जस्तो चाहिँ बनाउँछ, तर रिकभर हुने सम्भावना तुलनात्मक रूपमा त्यसको भन्दा जापानिज इन्सेफ्लाइटिस भन्दा फरक छ। अर्को फरक भनेको चाहिँ डेङ्गीको अहिलेसम्म बजारमा सहज छैन, त्यसले गर्दाखेरि हामी अझ पनि अब यसको जोखिममा रहिरहेका छौँ।
22: औषधि पनि छैन,
13: औषधि त डुबेको छैन, त्यो लक्षणमा आधारित हुन्छ उपचार, खोपलाई व्यवस्थापन गर्न सक्यो भने त जुन जोखिम ठाउँ छ त्यो ठाउँमा पुर्याउन सक्यो भने त यसमाथि त सहजै नियन्त्रण प्राप्त गर्न सक्छ। तर डेङ्गीमा चाहिँ अहिले नियन्त्रण प्राप्त गर्न सक्ने अवस्था छैन, हामीले लामखुट्टेलाई नै विशेष ध्यान दिनु पर्यो, त्यसको नियन्त्रण गर्नु पर्यो। त्यसको फरक भनेको लामखुट्टेको प्रजाति फरक छ, लामखुट्टे लामखुट्टे भन्छ तर एउटा एडिस प्रजातिको छ त्यो डेङ्गु फैलाउने, यो चाहिँ क्युलेस जातको लामखुट्टे हो, यो दुईटा चाहिँ अलिकति प्रजातिमा फरक छ। लामखुट्टे सामान्यत चिन्न चाहिँ लामखुट्टे नै हो होइन, सबैले झलकिया त्यही देख्छ, तर डेङ्गुको चाहिँ अलिकति छुट्टै त्यसको युनिकता छ, त्यो भनेको चाहिँ अलिकति कालो सेतो खालको छिरबुरे कलरको हुन्छ। अर्को चाहिँ अब तपाईँहरूले देखेको लामखुट्टे, अब लाम खुट्टा भएको नि भयो, त्यसको ठ्याक्कै यही भनेर छुट्टाउन अलिक गाह्रो छ क्युलेक्स जातको, तसर्थ लामखुट्टे फरक खोप नभएको जापानिज इन्सेफ्लाइटिस खोप भएको र हामीले विगतमा पनि यसको पाठ सिकिसकेका छौँ, यसलाई नियन्त्रण गर्ने हामीसँग आधार छ होइन। त्यस्तै अब डेङ्गीले चाहिँ दुःख एकदमै दिन्छ तर मृत्यु हुने सम्भावना अलिक कम देखिन्छ भने जापानिज इन्सेफ्लाइटिसमा धेरै संक्रमित भएकाहरू कडा त हुँदैन, यसरी बुझ्नु कि 250 जनामा एकजनालाई कडा हुन्छ।
22: अन्तिममा अब जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि स्वयं व्यक्ति आफैले के गर्नुपर्छ, छोटोमा यहाँको सन्देश के छ?
13: सबैभन्दा राम्रो पहिलो कुरा त लामखुट्टे नटोकोस् भन्नलाई अब हाम्रो शरीर ढाक्ने लुगा लगाएर काम गर्नुहोस्, तपाईँहरू खेतीपाती या कतै नजिक छ भने पहिलो कुरा। दोस्रो कुरा त खोप नै हो, किन भन्दाखेरि खोपले नै बचाउँछ, खोप एउटै मात्र लगभग राम्रो विकल्प र कहिलेकाहीँ त म अन्तिम विकल्प नै भन्छु, खोप नै हो जापानिज इन्सेफ्लाइटिस विरुद्ध।
0: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो, अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार,
1: सुनसरी र सिराहा घटनामा परि मृत्यु भएका चारजनालाई शहीद घोषणा गरिएको छ। घटनामा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग छ। सरकारी अभिलेख डिजिटल बनाउने सरकारको प्राथमिकतामा छ। ग्यास र मल अभावबारे संसदमा भने सांसदहरूले सरकारसँग प्रश्नै प्रश्न गरेका छन्। माग पूरा नभए पुनः सत्याग्रह थाल्ने डाक्टर केसीको चेतावनी छ। ज्येष्ठ नागरिकलाई 50% भाड़ा छूट दिलाउन सरकारले पहल गरेको छ। सीट संख्याका आधारमा प्रदेशमा मन्त्रालय बाँडफाँड गर्न ओली प्रचण्डको संयुक्त निर्देशन जारी भएको छ। र अफगानिस्तान एक दिवसीय विश्वकपमा छनौट, वेस्ट इण्डिजले भने छनौट खेल्नुपर्ने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चारजना शहीद घोषित। एम्बुलेन्स र सब वाहनमा लाग्ने दुई प्रकारको कर छूट दिने मन्त्री परिषदको निर्णय।
0: संसदले बिजनेस नपाउँदा विपक्षी प्रधानमन्त्रीकै आलोचनामा केन्द्रित। एक सांसदको अभिव्यक्ति हटाउन अर्का सांसदको माग। ज्ञान सभा बारे आशिकाको कविता।
1: रौतहटमा पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता। खोजी कार्य जारी। बोर्ड पीकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो।
0: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय। युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर।
1: र विश्वकप लिग टू क्रिकेटमा युएईद्वारा क्यानाडा सामु 283 रनको लक्ष्य। क्यानाडा जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश। समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा भएका घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी र सिराहाका घटनामा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। सुनसरीमा ज्यान गुमाएका ओम प्रकाश मेहता, जय प्रकाश मेहता र रविन्द्र मेहता र सिराहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
3: सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने।
0: मन्त्री परिषदले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य वृद्धि करमा पूर्ण छिट दिने निर्णय पनि गरेको छ। यस्तै वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गर्ने पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालले दंगालको समय जगतमा गठित एम्बुलेन्सको शेयर एमसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने निर्णय पनि मन्त्री परिषद बैठकले गरेको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहले गत जेठ 17 गते संसदमा बोलेको सीमा सम्बन्धी अभिव्यक्तिको विरोधमा विपक्षी दलले हालसम्म पनि प्रतिनिधि सभाको बैठक अवरूद्ध पार्ने गरेका छन्। सभामुखले बैठक शुरू भएको जानकारी गराए लगत्तै विपक्षी दलका सांसद जराक जुरूक उठ्छन् र सभामुखले पालै पालो बोल्न दिएपछि उनीहरू प्रधानमन्त्रीको जवाबसँगै संसदको रेकर्डबाट हटाउन माग गर्छन्। करिब अढ़ाई महीनासम्म प्रधानमन्त्री संसदमा हाजिर नभएपछि विपक्षीको यही सिलसिलाले निरन्तरता पाइरहेको छ। यसअघि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग झलस्त देखिनुभएका प्रधानमन्त्री शाहले खास रूचिपूर्वक संसदमा उपस्थिति देखाउनु भएको छैन। यसबीचमा केही मन्त्रीले सांसदसँग प्रश्न उत्तर गरेका छन्। प्रधानमन्त्रीले सांसदसँगको प्रश्न उत्तर समेत नगरेको भन्दै विपक्षी आक्रोशित भएका छन्। उनीहरूले संसद नियमावलीको धज्जी उड़ाएको भन्दै प्रधानमन्त्रीलाई श्री 10 को संज्ञा दिएका छन्। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले आज पनि एक साताभित्र प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराई उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग माग गर्नुभयो।
4: सम्माननीय प्रधानमन्त्री श्री 10 को चाहिँ यो नियमावलीमा भएका कुराहरू हटाइदिनुहोस्। 274 जनालाई लागू हुन्छ, एकजनालाई लागू हुँदैन भनेर कि त लेख्नुहोस्, होइन भने सम्माननीय सभामुखज्यूले एक हप्ताभित्र सम्माननीय प्रधानमन्त्रीले राष्ट्रगति अभिव्यक्ति बोलेका कुरा रेकर्डबाट हटाइयोस् र उहाँलाई यही रोस्ट्रममा ल्याएर उहाँलाई क्षमा याचना गराउन।
0: एमाले भन्दा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसदहरू सरकारको खरो आलोचनामा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्रीको कार्यशैलीदेखि सरकारको कामको समेत हिसाब किताब खोज्न थालेका छन्। कंग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारका घोषणा अनुसार काम हुन नसकेको भन्दै संसद प्रति उत्तरदायी बन्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ। शुरू शुरूमा सरकार र प्रधानमन्त्रीलाई शंकाको लाभ दिनुभएका केसीले 4.5 महिनापछि रिपोर्ट कार्ड खोज्नु भएको हो।
5: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको हो? देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहीता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए, लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगमवासीको विचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: गत शुक्रबार राति फेसबुकमा एक्लै परेको लेख्नुभएका प्रधानमन्त्रीले बिहान विभिन्न प्रगति लेखेर पोस्ट गरेपछि सांसदहरूले सदनमा सोही विषयमा आलोचना गरिरहेका छन्। कंग्रेसकी अर्की सांसद रेखा कुमारी यादवले केसीले बिर्सेका र सरकारले घोषणा गरेका यी विषय सम्झाउने प्रयास गर्नुभएको छ।
6: लाइनबाट अनलाइन र फेसलेस सेवा दिने ठूला ठूला गफ हाँकिए 45 दिनभित्र संघीय निजामती सेवा विधेयक ल्याएर सार्वजनिक प्रशासनलाई दलीय हस्तक्षेपबाट मुक्त बनाउने घोषणा गरियो, तर आज 4 महिना बितिसक्दा परिणाम के आयो? त्यो निजामती सेवा विधेयक आजसम्म संसदमा दर्ता हुन सकेको छैन। कानून मन्त्रालयको दराजमा थन्किएर राखिएको छ। अनलाइन सेवाको कुरा त छाडौं, 100 दिनभित्र ल्याउने भनिएको एकीकृत डिजिटल सम्पत्ति अभिलेख प्रणाली अझै सञ्चालनमा आएको छैन। राष्ट्रिय सतर्कता केन्द्रको पुनः संरचना र राष्ट्रिय सदाचार नीतिको अत्तो पत्तो छैन। तर 20 असारमा 100 दिने रिपोर्ट कार्ड सार्वजनिक गर्दा सरकारले शासकीय सुधारमा आफैले आफैलाई 87.2% अङ्क दियो। सभामुख महोदय, आफैलाई दिएको यो अङ्कले सेवा लिन बसेका नागरिकको लाइन छोट्याउँदैन।
0: शेष समय लिएर बोल्नुभएकी उहाँले डीडीसी दुग्ध संस्थानमा भएको फाइदामा प्रधानमन्त्रीको दावी सत्य नरहेको भन्दै जवाब खोज्नु भएको छ। आफ्ना पार्टीका सभापतिले नै उठाएको प्रश्नको जवाब यसअघि संसदमा खोजे पनि सरकारले जवाब दिन नसकेको उहाँले बताउनुभयो।
6: तर सरकारसँग कुनै जवाब छैन, किनकि सरकारले ऋण दिएर संस्थानलाई नाफामा देखाएको छ। प्रधानमन्त्रीज्यूले त्यसैलाई सामाजिक सञ्जालमा सफलताको प्रचार गर्नुभएको छ। अब म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, जनताले भोगिरहेको देख्नुभएको छ? कालो बजारी र ग्यासको अभाव देख्नुभएको छ? विद्यालयको चर्को शुल्क, रासायनिक मलको लाइन, उपचारका लागि अस्पतालमा लाग्ने लामो लाइन, पासपोर्ट र सवारी चालक अनुमतिका लागि नागरिकले भोग्नु परेको शास्ति देख्नु भएको छ?
0: बिहान बालुवाटारबाट सिंहदरबार र बेलुकी सिंहदरबारबाट बालुवाटार गएर मात्र जनताका समस्या बुझ्न नसकिने भन्दै उहाँले जनताको समस्या बुझ्न देश दौड़ामा पुग्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो।
1: विपक्षी दलले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेपछि सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद हरिमोहन भण्डारीले पुराना पार्टीलाई चेतावनी दिनुभएको छ। संसदमा भाषण धेरै भएको भन्दै उहाँले पुराना काण्ड सम्झाउनु भएको छ।
7: आज म प्रतिपक्षका सांसदज्यूहरूलाई एउटा पुरानो याद दिलाउन जान्छु। विगतमा भएका भ्रष्टाचारहरू, विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले शुरूमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला। भ्रष्टाचारै भ्रष्ट काण्डै काण्डले भरिएका नेताजीहरूको यो पवित्र संसद भवनमा नाम नलिनु होला, मैले धेरै खोल्न नपरोस्।
1: त्यति मात्र होइन, उहाँले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति बारे जवाफ मागेको भन्दै कसको पालामा कालापानी, लिपुलेख र लिम्पिया धुरा भारतले प्रयोग गरेको हो भनेर सोध्नु भएको छ। प्रधानमन्त्रीले भने जस्तै नदी किनारका भूभाग केही भारतको, यता आएको र नेपालको पनि भारततर्फ गएको दावी गर्दै नापी विभागमा गएर बुझ्न आग्रह गर्नुभएको छ।
7: बारम्बार तपाईँहरू लिम्पिया धुरा लिपुलेखका कुरा गर्नुहुन्छ, यो कसको पालामा गएका हुन् महोदय, भन्नुहोस् त तपाईँहरू कसले दिएको त्यहाँ मोटर बाटो चल्न दिएको भारतले अधिग्रहण कसको पालामा गरेको कसलाई दोष दिँदै हुनुहुन्छ र यो क्रस उसले गर्दाखेरि नदी किनारमा चाहिँ धेरैहरू जग्गाहरूको भूभाग केही इण्डियाको यता आएको केही इण्डियाको उता गएको र नेपालको पनि उता र यता भएको अवस्था हो यसलाई ठूलो इस्यू बनाएर अहिलेसम्म इस्यूमै हुनुहुन्छ यसलाई राम्ररी बुझ्ने अध्ययन गर्ने प्रयास गर्नुहोला नाति विभागमा जानुहोला
1: सांसद भण्डारी त्यतिमा मात्र रोकिनु भएन संसदमा विरोधी विरोध भएको गरेको भन्दै विपक्षी दलको सरकार भएका बेलामा केही काण्ड नै सुनाउनुभयो नक्कली भूटानी शरणार्थी प्रकरणतर्फ संकेत गर्दै उहाँले नागरिक बेच्ने सांसद किनबेच गरेको बालुवाटार जग्गा बेचेको लगायतका काण्ड मच्याउने दिन अब गएको बताउनुभयो आफू 8-9 कक्षा मात्र पढ़ेको सांसद नभएको भन्दै उहाँले सम्हालिएर बोल्न विपक्षीलाई चेतावनी दिनुभयो
7: दोषी छौ हामी भन्नुहोस् के को दोषी छ हामी कुन कुरामा प्रतिस्पर्धा गर्न हुन्छ हामी तयार छौ र हामी हाम्रै सत्ता पक्षका प्रधानमन्त्री पार्टी सभापतिज्यूलाई के भन्नुपर्छ हामी तयार छौ तर देश बनाउनु पर्छ है साथी अब ती दिन गए आफ्नै सभासद किन्ने बेच्ने घोटाला गर्ने मान्छे त बेचिदिने जग्गै बेचिदिने बालुवाटारभित्रको अरू त कुरै छोड्दिन मान्छे बेचिदिने पनि यो पनि कहीँ हुन्छ यस्तो पनि बाँकी केही राख्यो
1: भण्डारीको उक्त अभिव्यक्ति बारे विपक्षी दल नेकपाकी सांसद पार्वती दुईकले कुन काण्डको कुरा गरेको भन्दै जवाफ माग गर्नुभयो
4: यो अपमानजनक शब्द तपाईँले जसरी बोलिराख्नु भएको छ यसमा हाम्रो पनि आपत्ति छ को नेता हो काण्डै काण्डले भरिएको यहाँ प्रश्न बनाइदिन आग्रह गर्दछु तपाईँहरू पनि कति पढी लेखेर आउनु भएको छ त्यो पनि हिसाब किताब इतिहासले देखाउनेछ इतिहासको अवमूल्यांकन नगर्न म आग्रह गर्दछु आफू पनि पछाडि फर्केर हेरौं
1: त्यसै गरी श्रम संस्कृति पार्टीका सभापति हर्क साम्पाङले पनि कसले के काण्ड गरेको हो छानबिन गरेर देखाउन चुनौती दिनुभयो
0: यो सदन भनेको कसैको फेवा होइन यहाँ विभिन्न कुराहरू उठ्छन् आफूले सुन्न चाहेको कुरा मात्रै उठ्छ भन्ने छैन अब कुन चाहिँ नेताले कहिले के भ्रष्टाचार गरेको हो त्यो कुरा तपाईँहरूको सरकार छ खोलेर दोषी उप कारवाही गर्नु र अबदेखि हामी मान्दैनौ भन्न खोज्नु भएको के हो मैले त्यो कुरो बुझिनँ तपाईँले मानेर के हुन्छ नमानेर के हुन्छ है हाम्रो बोल्न पाउने अधिकार हो हामी बोल्छौँ तपाईँ पनि तपाईँको चाहिँ सार्वजनिक जनताले चुनेको मान्छे हामी पनि सार्वजनिक जनताले चुनेको मान्छे बोलौँ न यहाँ मूल्याङ्कन गरिरहेको छ जनताले कसले के बोल्दैछ बोलेको कुरा पुरा छ कि छैन भन्ने कुरा यस्ता खालको अभिव्यक्ति आउँदा दिनमा नहोस् र उहाँले दिनुभएको त्यो खालको धम्कीपूर्ण अभिव्यक्तिलाई चाहिँ रेकर्डबाट हटाउनुपर्छ भन्ने अनुरोध गर्न चाहन्छु
1: त्यसअघि पनि रासोपाकी सांसद एवं पूर्व उपसभामुख इन्दिरा राणाले बैठकको शुरूमा बोलेका साम्पाङका शब्दप्रति आपत्ति जनाउँदै त्यस्ता शब्द रेकर्डबाट हटाउन नै माग गर्नुभएको थियो
8: मेरो विनम्र अनुरोध मान्यज्यूलाई हाम्रो मान्य हर्क साम्पाङ राईज्यूलाई किनभने यो कोरा लाउने यातना दिने दिनुहुन्न भनेर कानून ल्याउने व्यक्ति मध्येमा म पनि पर्छु वर्षौं मैले चाहिँ एडभोकेसी गरेर यो गरिमामय सदनमा कोरा जस्तो शब्द आफ्नो जनतालाई चाहे अपराधी होस् चाहे जेसी होस् कोरा लाउने यो शब्द चाहिँ उपयुक्त भएन यहाँले चाहिँ ती शब्दहरूलाई सुधार्नु पर्यो र यस्ता शब्दहरू चाहिँ हाम्रो उसबाट चाहिँ रेकर्डबाट हटाउनु अनुरोध गर्दछु
0: नेपाल परिवेशमा शेखर गोल्छासँग 1 करोड़ धरोटी माग लगायतका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन

0: थाहा संचार नेटवर्क काठमाण्डुबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदले ग्यासको अभाव र सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबू ओलीले उद्योग मन्त्री स्वयंले ग्यास बार्न हिँडेको भन्दै आपत्ति जनाउनु भएको छ। राज्य प्रणालीको क्षयीकरण गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्न उहाँले प्रधानमन्त्रीसँग माग गर्नुभयो। कुनै व्यक्तिलाई दया गरेर होइन राज्यको व्यवस्थापन खोजेको ओलीले बताउनुभयो।
2: दिए जस्तो दुई चारजनालाई ग्यास बाँडेर हिँडिरहनु भएको छ। राज्यको दया होइन, हामीले व्यवस्थापन खोजेका हौ सभामुख महोदय। र अर्को कुरा, राज्य प्रणालीको यसरी क्षयीकरण गर्न मिल्दैन। उहाँको काम भनेको आपूर्ति प्रणालीलाई सहजीकरण गर्ने हो, अनुगमन गराउने हो, वितरण संयन्त्रलाई गर्ने हो। तर उहाँ व्यक्तिगत रूपमा उहाँको विरोधमा कुन कुन मान्छेहरूले लेखिरहेको छन्, तीन तीनको घरमा चाहिँ ग्यास पुर्याइराख्नु भएको छ। यस्तो प्रधानमन्त्रीज्यूले यस्तो मन्त्रीज्यूलाई स्पष्टीकरण सोध्नुपर्छ र यो समस्या सम्बोधन हुनुपर्छ।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले त ग्यास शीर्षकमा कविता नै सुनाउनुभयो।
2: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी तीनवटासम्म भरि भरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजुर र टेकु। यिनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेर हिमाल फेटी मुन्टी कहिले बन्छ ग्यास भर्ने पदेरो।
1: देशभर ग्यासको अभाव भइरहेका बेला नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले ग्यास निकाल्न सकिने दैलेखको आयोजनाको ताला कहिले खोल्ने भनेर सोध्नु भएको छ। केपी ओली सरकारले 2082 साल मंगिरबाट परीक्षण उत्पादन शुरू गर्ने र त्यसको तीन महिनामा व्यावसायिक उत्पादन थाल्ने योजना बनाए पनि यो सरकार आएपछि चासो नदेखाएको भन्दै ग्यासका लागि घाटी तन्काउने भन्दा पनि दैलेखको ग्यास उत्खनन गर्न ताला खोल्न आग्रह गर्नुभयो।
3: जलजलेमा 112 अर्ब घनमिटर मिथेन ग्यासको स्टोरेज छ। त्यो स्टोरेजमा तालचा लगाएर राखिएको छ। म सरकारलाई प्रश्न गर्न चाहन्छु, त्यो तालचा कहिले खुल्छ? देशव्यापी रूपमा ग्यासको हाहाकार बढेको बढै छ। सरकारका मान्छेहरू ग्यास आउने बाटोतिर घाँटी तन्काएर कहिले ग्यास आउँछ भनेर हेरिराख्नु भएको छ। ग्यास आएको छ कि छैन थाहा छैन, तर बजारमा ग्यास किन्न पाइँदैन। सभामुख महोदय, अविलम्ब दैलेख जलजलेको मिथेन ग्यास स्टोरेजको तालचा खोलियोस्।
0: रौतहटको देहा देवाही गोनाही नगरपालिका एक करुनिया स्थित लाल बकैया खोलामा नुहाउने क्रममा आज तीन बाल बालिका बेपत्ता भएका छन्। आज दिउँसो खोलामा नुहाउने क्रममा बेपत्ता भएका बाल बालिकाको खोजी कार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक वसन्त गौतमका अनुसार स्थानीय करमे आलमका छोरा रमतुल्लाहा हिसी कतरकी छोरी सपनम खातुन र शेख खुर्सैदकी छोरी सही रौशन खातुन बेपत्ता भएका हुन्। सबै 10 वर्षभन्दा कम उमेरका छन्। सो घटनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय देहावी गोनाहीका प्रहरी निरीक्षक तेज प्रसाद भट्टराईको नेतृत्वमा 7 जना प्रहरी र जिल्ला स्थित सशस्त्र प्रहरी बलका 14 जनाको टोली उद्धार कार्यमा प्रयोग गरिने रबर बोट सहित घटनास्थलमा परिचालित भए पनि हालसम्म बालबालिकाको अवस्था अज्ञात छ। बेपत्ता बालबालिका खोजी र उद्धारका लागि सुरक्षाकर्मी सहित स्थानीयले खोज तलाश जारी राखेका छन्।
1: पाकिस्तानको ब्रोडपेकमा गएको हिम पहिरोमा परि ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइएको छ। गत साउन 14 गते गएको हिम पहिरोमा परि ज्यान गुमाएका किली पेम्बा शेर्पा किलु ग्यालु शेर्पा र निमा शेर्पाको शव हवाई विमान मार्फत आज काठमाडौँ ल्याइएको हो। दुर्घटनामा ज्यान गुमाएका पूर बहादुर गुरूङ युक्ताको शव भने साउन 21 गते नै नेपाल ल्याइएको थियो। उनको अन्त्येष्टि समेत भइसकेको छ। सोही हिम पहिरोमा ज्यान गुमाएका कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पूर्जाको शव भने बेलायत लगिएको छ। उनको परिवार बेलायतमै रहेकाले शव पनि बेलायतमै लगिएको हो। दुर्घटनास्थलबाट अझै एक नेपाली एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी 3 जनाको शव फिर्ता ल्याउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। दुर्घटनामा 6 नेपाली सहित 10 जनाको ज्यान गएको थियो।
0: बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ।

0: व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुनासाथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो। आज काठमाण्डुमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुव कुमार चौहानले पीड़ित तथा पीड़ित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्य सम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो।
1: व्यवसायी शेखर गोल्छासँग विशेष अदालतले 1 करोड़ रूपियाँ धरोटी माग गरेको छ। आज विशेष अदालतमा भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग 1 करोड़ रूपियाँ धरोटी माग गर्ने आदेश दिएको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज यस्तो आदेश दिएको विशेष अदालतले जनाएको छ। गोल्छा विरूद्ध नेपाल सरकारले सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो। अभियोग पत्रमा उनलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीको अध्यक्षको हैसियतमा कम्पनीको रकम ब्रोकर नम्बर 55 मार्फत शेयर खरिदमा प्रयोग गरेको तथा व्यक्तिगत रूपमा समेत ठूलो रकम उपलब्ध गराएको आरोप लगाइएको छ। आफू विरूद्ध मुद्दा दायर भएपछि गोल्छा आज विशेष अदालतमा उपस्थित भएका थिए।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: नेपाल्स लार्जेस्ट अटो एक्सपो।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
4: मेरो दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: यसको जुत्ता, अफिस जुत्ता, कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
4: प्रोप्राइटर सम्राज रैदास।
8: सम्पर्क फोन नम्बर 082-563-775।
4: सम्पर्क नम्बर 98-478-26-873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
11: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98-453-0653।
1: फाइभ जी सेवा विस्तार गर्ने लक्ष्यका साथ नेपाल दूरसंचार प्राधिकरणले मोबाइल ब्रोडब्यान्ड सुधार योजना नेपाल रोड टू 5G को मस्यौदा सार्वजनिक गरेको छ। नेपालमा 5G सेवा शुरू र विस्तारका लागि अबको मार्गचित्रका रूपमा हेरिएको उक्त योजनाले शहरी क्षेत्रमा यसै वर्षदेखि सन् 2035 देशभर 5G पहुँच पुर्याउने दीर्घकालीन लक्ष्य राखेको हो।
0: चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 65 वर्षीय मंगले बोटिरहेका छन्। आज बिहान करिब 5 बजे मर्निङ वाकमा निस्किएका बेला भरतपुर महानगरपालिका 28 जितपुरमा उनलाई बाघले आक्रमण गरेको थियो। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरमा रहेको घार खोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुनिँदा एकजनाको मृत्यु भएको छ। विद्युत गृहमा कार्यरत एकजना प्राविधिक घाइते भएका छन् भने एकजना सकुशल उद्धारमा पर्न सफल भएका छन्। पहिरोमा पुरिएर बेपत्ता भएका विद्युत गृहमा सुरक्षा गार्डको रूपमा कार्यरत अन्नपूर्ण गाउँपालिका छ पोखरे बगरका 55 वर्षीय दीपक बरूवाल खेमराजको कार्यस्थलमै शव भेटिएको प्रहरीले जनाएको छ।
1: जापान पठाइदिन्छु भन्दै 115 जनाबाट 2,80,00,000 रूपियाँ ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका सात चाङ्गा थलीका 29 वर्षीय प्रतीक बुढा थोकिरहेका छन्। वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा हिजो बुटवलबाट पक्राउ परेका उनलाई प्रहरीले आज सार्वजनिक गरेको हो। बुढा थोकीले ग्याट्सबी इन्टरनेशनल नामक कन्सल्टेन्सी मार्फत 115 जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट 2,80,00,000 रूपियाँ रकम लिएको आरोप छ।
0: साताको दोस्रो शेयर कारोबार दिन आज निप्से परिसूचक सामान्य अंकले बढ़ेको छ। पछिल्लो तीन कारोबार दिनदेखि गरिरहेको निप्से आज 0.79 अंकले बढ़ेर 2641 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 3,67,00,000,00,000 कारोबार भएको बजारमा आज 4,11,00,00,000,00,000 शेयर किनबेच भएको छ। आज 133 कम्पनीको शेयर मूल्य बढ्दा 122 कम्पनीको शेयर मूल्य घट्यो भने 20 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय तोकिएको छ। उहाँको अनुपस्थितिमा मुद्दा चलाएर सिरियन अदालतले उहाँलाई मृत्युदण्डको सजाय तोकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अदालतले करिब 5,00,000 मानिसको ज्यान गएको 14 वर्ष लामो सिरियाली द्वन्द्वका क्रममा मानवाधिकार विरूद्धका र युद्ध अपराध गरेको अभियोगमा आज दोषी ठहर गरेको हो। यही मुद्दामा असदका काकाका छोरा आतिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनलाई दक्षिणी प्रान्त दारामा दमनको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। सोही दमनपछि विद्रोह र देश गृह युद्धमा परिणत भएको थियो। सन् 2024 डिसेम्बरमा विद्रोहीको आक्रमणपछि असद सत्ताच्युत हुनुभएको थियो। यससँगै सिरियामा उहाँको परिवारको दशकौं लामो कठोर शासन अन्त्य भएको थियो। विद्रोही लड़ाकूहरू राजधानी दमास्कसतर्फ अघि बढ़ेपछि असद देश छाडेर भाग्नु भएको थियो। उहाँ हाल रूसमा रहेको बताइएको छ। असदको शासनकालमा सुरक्षा अधिकारी रहेका अतेफ नाजिबलाई पनि अदालतले मृत्युदण्डको फैसला सुनाएको छ।
0: युक्रेनमाथि आक्रमण गर्न रूसले आफ्ना सहयोगी उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेपणास्त्र प्रयोग गरिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दावी गर्नुभएको छ। युक्रेनको दक्षिण पूर्वी शहर जापोरिजियामा भएको पछिल्लो रूसी आक्रमणमा उत्तर कोरियाली क्षेपणास्त्र प्रयोग गरिएको जेलेन्स्कीले बताउनुभयो। उक्त आक्रमणमा कम्तीमा 6 जनाको मृत्यु भएको र 19 जना घाइते भएको दावी गरिएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू क्रिकेट अन्तर्गत अहिले संयुक्त अरब इमिरेट्स युएई र क्यानाडाबीच प्रतिस्पर्धा भइरहेको छ। स्कटल्याण्डको डुन्डीमा जारी खेलमा युएईले क्यानाडा सामु जितका लागि 283 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले 6 विकेट गुमाएर 282 रन बनाएको हो। उसका लागि राहुल चोपड़ाले अभिजित रहँदै 127 रनको शतकीय इनिङ खेले। हरप्रीत सिंहले 81 रन बनाए। मोहम्मद सहदात 20 रन बनाएर आउट भए। क्यानाडाका कलिम सानाले 3 तथा जहीद सिरजादले 2 विकेट हात पारे। अहिले क्यानाडाले जवाफी ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा क्यानाडाले 5 ओभरको खेल सकिँदा 2 विकेटको क्षतिमा 39 रन बनाएर खेलिरहेको छ।
0: र इण्डियन प्रिमियर लीग आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दै आएका क्रिकेटर अभिषेक पुरेल बलात्कार अभियोगमा पक्राउ परेका छन्। विवाहको आश्वासन दिई एक महिलासँग शारीरिक सम्बन्ध राखेको आरोपमा पश्चिम बंगालको हुगली प्रहरीले उनलाई पक्रेको हो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी सिराहा घटनामा ज्यान गुमाएका 4 जना शहीद घोषित। एम्बुलेन्स र सब वाहनमा लाग्ने 2 प्रकारका कर छोड़ दिने मन्त्री परिषदको निर्णय।
0: संसदले बिजनेस नपाउँदा विपक्षी प्रधानमन्त्रीकै आलोचनामा केन्द्रित। एक सांसदको अभिव्यक्ति हटाउन अर्का सांसदको माग। ज्ञान स्वभाव बारे आशिकाको कविता।
1: रौतहटमा पौडी खेल्ने क्रममा तीन बाल बालिका बेपत्ता, खोजी कार्य जारी। ब्रोड पिकमा ज्यान गुमाएका तीन आरोहीको शव नेपाल ल्याइयो।
0: सिरियाका पूर्व राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय, युद्ध अपराध गरेको अभियोगमा दोषी ठहर।
1: र विश्वकप लिग टू क्रिकेटमा युएईद्वारा क्यानाडा सामु 283 रनको लक्ष्य, क्यानाडा जवाफी ब्याटिङमा।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली सकियो। प्रविधिमा भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-563-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ?
5: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ तिमीले? हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
20: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-560-734 र 082-560-138।
21: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
0: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
0: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
21: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
0: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
21: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
0: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
4: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
1: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847828913 र 9805912871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
21: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: अन्य सेवाहरू:
24: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
28: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
29: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 0825161694, सम्पर्क मोबाइल नम्बरहरू 9857830145, 9848301353 र 9649141944।
30: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.aspatiicare.com।
31: खुशीको खबर।
32: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
31: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908747, 0825908747।
33: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
34: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
35: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
36: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ, सम्पर्क फोन नम्बर 0825908729, सम्पर्क मोबाइल नम्बर 9742964643 र 9578753825।
2: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
3: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
2: ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
5: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
6: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-8562-023 98-78-1817 र 98-78-35-643।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-578-45-226।

0: यो हो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह महँगी लगायतका विषयमा सत्तारूढ र विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
2: भान्जामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
3: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ,
1: के कांग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
4: एउटा किसिमको आधारमा चाहिँ हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
1: महामन्त्री गुरुराज घिमिरे र सिरियाका पदस्थ राष्ट्रपति बसर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
5: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले देशमा चलेको गृह युद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवार सहित रूस भागेका थिए। उनलाई पूर्व नियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाई, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्यूडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ़दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 भन्दा बढ़ी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कंगोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिंगो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
2: देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
1: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
6: प्रधानमन्त्रीज्यूले एक्सप्रेसो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढ़िराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढ़िसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली पाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड शेयरिङ। जनता मारमा छ, महँगीले ढाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौं?
1: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोड़फोड़, धार्मिक विवादका घटना बढ़ेको दावी गरे, तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
3: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउने माखिन्दै देखिन्छ। बाले सरकारले आश्वासन पार्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
1: राष्ट्रपतिकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
7: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नुहोला।
1: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्ति बारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली कांग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशांक कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरूराज घिमिरेलाई पत्र पाउनुभयो भनेर सोधेका छन्।
8: शशांक कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले संचार माध्यममा सुनेका छौँ।
3: भनेको तपाईँहरूको हात परिसकेका छैन?
8: त्यही त, हामीले संचार माध्यममा पत्र पठाउनुभयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
3: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
8: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बीपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कंग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कंग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
3: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
8: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
3: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
8: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कंग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन। त्यो कुरा नै अगाडि बढ्छ।
3: त्यो एउटा कानूनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कंग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानूनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, कांग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
8: होइन तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बीचमा समझदारी भएर नेताहरूका बीचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो अहिले पनि त्यो स्पेस बाँकी नै छ त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौ।
3: तर होइन तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो भदौमा गर्ने भन्नुभयो आखिर पुसमा सार्नु भयो त्यो यदि समितिको मेल मिल्नु हुन सक्छ भने त्यो सम्भावना छ भने त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले
8: होइन विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौ भनेका छौ हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने अघि पनि मैले संकेत गरे नेताहरूको बीचमा बसेर समझदारी भयो भने सबभन्दा ठूलो विधान त्यही हो सबभन्दा ठूलो कानून त्यही हो तर नेताहरूको बीचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
9: नेपाली काँग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साझा पखमा एउटा विषय संक्षेपमा सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका तीनजना र सिराहाका एकजनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित एनसेलको शेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट संचालित एम्बुलेन्स र सर्व वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छूट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृहयुद्धका बेला युद्ध अपराध र मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रूसको राजधानी मस्को भागेका थिए। त्यो सँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
5: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनैतिक सुरक्षा प्रमुख अतिफ नाजीवलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरूद्धको विद्रोह शुरू भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्तामा लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा शहरमा विरोध प्रदर्शन शुरू भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृहयुद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृहयुद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढ़ी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको शुरूदेखि मुद्दा चलाउन थालेको हो।
9: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: मध्यपश्चिम टाइम चेक यति बेला रिकर्ड 9:00 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नु यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाङ,
7: सम्पर्क मोबाइल 98477-27-9760
8: र 98578-30689।
9: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
11: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
9: पिसाब खोल्ने समस्या,
11: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
9: पाठे घरमा मासु पलाउने,
11: निसन्तान महिलाको चेक जाँच,
9: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच्ने मिति यही श्रावण 29 गते शुक्रबार।
9: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
11: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-63-509 र मोबाइल 98453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंद आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: 야, 이거 나 두키랑 모르는 거야.
1: 다 초비로 버시라고. 어서디 거나 자는 분이 고 만해이나.
0: 아야, 어디 먹을 또 어서디 거래고. 미스코 운이서 받고 해나.
1: 잡아야 돼 어서디 거래 버치 됐어 이따 온차.
0: 야, 앞으로 내가 두키랑 모르는 거 있어 큐. 뒤에 보내 나 가는 중 뭐.
1: 그래 이거 호스피털 로드 마라 이거 사가마타 젠틀 클리닉 마 자는 나. 아니 자네 니꾼.
2: 아따쿠 사태 빈 던터로 비스사게 도와라 수요 프로단 거디 아이쿠 사가마타 젠틀 클리닉
3: 던터로 타타 묵성먼디 사무사쿠 라기 바히르 자네 나파르. 전수아스티 카레레 당과라 수치키리
4: 클리닉 사가마타 덴탈 클리닉마 라무 समय 안부 프랍트 가르누 바이카 닥터 모니카 타파 쳇리 CMC TU 덴탈 서전 द्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौं
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिराउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्हाउने मुखमा सेतो आउने लगाएका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-46-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
8: हाम्रा विशेषताहरू
7: उत्कृष्ट शैक्षिक वातावरण
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
7: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 98-4-80-96-600 98-5-80-36-086 र 98-4-81-72-273
9: मध्य पश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तुताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: अध्यात्ममा सत्यको धेरै ठूलो महत्व छ, धर्ममा पनि सत्यको महत्व छ। साधनामा त सत्यको अनुसरण नगरी अगाडि बढ्न सकिँदैन भनिन्छ। यो सत्य चाहिँ के हो, केलाई सत्य भन्ने, केलाई असत्य भन्ने? सामान्यतया हामीले बुझेको सत्य जे हो त्यही, जस्ताको तस्तै अभिव्यक्ति दिनु, जे देख्यो त्यही भन्नु, नढाट्नु, एउटा कुरा मनमा छ अर्को कुरा नगर्नु, मनमा जे छ बाहिर त्यही व्यवहारमा त्यही देखिनु, यसलाई सत्य भन्ने हाम्रो बुझाइ छ। तर सामान्यतया सत्यलाई तीन भागमा बुझ्न बढी व्यवहारिक हुन्छ। पहिलो सत्य बाहिर जे देखिन्छ, शरीर छ, बाहिर आफू मात्रै होइन अरू पनि छन्, विभिन्न विषयहरू छन्, यतिखेर छन्, भएका हुन्, त्यसकारण त्यो सत्य हो। अहिले हामी यहाँ छौ, यो सत्य, यसलाई होइन भन्न मिलेन। अहिले म बोलिराखेका छु, यो सत्य हो। मैले यहाँ बोलेको छैन भन्न मिलेन, प्रत्यक्ष प्रमाण छ। सत्यको खोजी यहीँबाट सुरु हुन्छ, जे छ यतिखेर बस त्यसैबाट सत्यको खोजी सुरु हुन्छ। आफूसँग जे छ, जस्तो अनुभवमा आइरहेको छ, त्यसको अवलोकन, अनुभूति, अनुभव, वर्तमानमा जे छ त्यसको अनुभवबाट सत्यको खोजी हुन्छ पहिलो त। तर यो सत्य प्राकृतिक सत्य हो, यो स्थायी हुँदैन। अहिले हामी यहाँ छौं, अहिले छौं बस त्यति सत्य हो, सधैँ हुन्छौं यो सत्य होइन, सधैँको लागि सत्य होइन। अहिले यहाँ हामी छौं यो क्षणको लागि सत्य हो, भयो भोलिसम्मको लागि सत्य होइन, हामी यहाँ नहुन सक्छौ। यो सत्य परिवर्तनशील छ, परिवर्तन भइरहन्छ, यसलाई पूर्ण सत्य मान्न सकिएन। तत्कालको लागि सत्य हो तर सधैँको लागि होइन, खोजी नै यहीँबाट प्रारम्भ हुन्छ। यो बाहिरी सत्य, त्योभन्दा गहिरो मनोवैज्ञानिक सत्य। मनमा पनि विभिन्न प्रकारका तरङ्गहरू चलिरहेका हुन्छन्। अहिले एउटा भाव छ, एकछिनपछि भाव परिवर्तन हुन्छ, अर्कै हुन्छ, सधैँ एकनाश हुँदैन। आफूलाई आज ठिक लागेको कुरा त्यही कुरा भोलि आफैलाई बेठिक लाग्छ। आज मैले जेलाई सत्य भन्यो, मेरो मनले सत्य देख्यो, त्यही कुरा मेरै मनले भोलि त्यसैमा असत्य देख्छ। आज जे ठिक भन्यो भोलि त्यही बेठिक हुन्छ। हामी अरू मानिसले बेठिक गर्यो, यसले बेठिक गर्यो, यसले नराम्रो गर्यो, अरूलाई दोष दिन्छौं। तर गहिरो हेर्नुहुन्छ भने त्यो बेठिक गर्ने बाहिर कोही होइन, आफ्नै मन हो। हाम्रो मन चाहिँ कहाँ ठिक छ र नि? आज चाहिँ अरूले गरे बेठिक, मैले गरे ठिक भन्यो होइन, मैले राम्रो गरेँ आज, अरूले मात्रै नराम्रो गरेका छन्। म ठिक छु, मेरो श्रीमान ठिक छैन, मेरो श्रीमती ठिक छैन, छोराछोरी ठिक छैन, तर म चाहिँ ठिक छु आज। तर आज मैले जे ठिक भने भोलि म आफै फर्केर हेरेर भन्छु, ओहो हिजो कस्तो नराम्रो गल्ती गरेँ है, म ठिक थिइनँ हिजो। हाम्रो सत्य निरन्तर परिवर्तन हुन्छ। आज मैले जेलाई सत्य ठाने भोलि त्यही असत्य हुन्छ, त्यसैलाई म असत्य मान्दछु। यो मनको संसार यस्तै छ, त्यसकारणले हाम्रा मनले देखेका, बुझेका, जानेका र मनले गरेका निर्णयहरू सत्य हुन्छन् रत्ती पनि जरूरी छैन, हुन पनि सक्छन् नहुन पनि सक्छन्। कति कुराहरू मैले अहिले गरेका पछिसम्म पनि ठिक लाग्न सक्छ, कति कुराहरू बेठिक भइदिन्छन्, बेठिक लाग्न सक्छ। त्यसैले सत्यको चाहना राख्ने, सत्यको दर्शन गर्न चाहने, सत्यको अनुभव गर्न चाहने, सत्यलाई जान्न चाहने, सत्य बुझ्न चाहने, सत्यको ज्ञान लिन चाहने मानिसले मनलाई पहिलो तहमा बुझ्नुपर्छ। जसले आफ्नो मनलाई बुझेको छैन उसले सत्य अनुभव गर्न सक्दैन। पहिला शरीर बुझ, भौतिक जगतलाई बुझ, प्रकृतिलाई बुझ, आफ्नो मनलाई बुझ, अनि मात्रै सत्यतिरको बाटो स्पष्ट हुँदै जान्छ। किन बाटो यही हो जाने। जब तपाईँलाई लाग्छ कि मेरो मन, मैले आज ठानेका कुराहरू, मेरो मनले आज ठिक भनेका कुराहरू भोलि बेठिक हुँदो रहेछन्, त्यसपछिबाट तपाईँलाई के लाग्छ भने यो मनमा सत्य भेटिँदो रहन्छ। सत्य भेट्नको लागि मनको पारी जानु पर्दछ। जबसम्म मन छ तबसम्म सत्य रहन्छ, थाहा हुन्छ। जबसम्म प्रकृति छ, परिवर्तनशील प्रकृति छ, सत्यको अनुभव हुँदो रहन्छ। यो चाहिँ तत्कालीन सत्य मात्रै हुँदो रहेछ। आज सत्य छ, भोलि असत्य भयो। चाहे त्यो बाहिरी प्रकृति होस् या आफ्नो मनस्थिति होस्, यो हिजो र आज एक नाश हुँदैन। आज ठिक ठानेको भोलि बेठिक, आज बेठिक ठानेको भोलि ठिक, यस्तै भइरहन्छ। यो चाहिँ किनभने त्यस्तो हुन्छ, यो परिवर्तनशील छ, निरन्तर परिवर्तन भइरहन्छ। आज सत्य भन्यो त्यही भोलि असत्य हुन्छ, अनि के गर्ने? अनि के गर्ने भन्नुहोस् त? आफै झुटो भन्नुपर्छ। आज आफैले ठिक ठानेर आज गरेको निर्णय भोलि गलत भइदिन्छ। एकजना मेरा मित्र हुनुहुन्थ्यो, धेरै अगाडिको कुरा, करिब करिब 20-25 वर्ष अगाडिको कुरा। त्यो बेलामा अहिले जस्तो होइन, पैसा महँगो थियो। त्यो बेलामा लाख, 1 लाख रुपियाँ भनेको पनि धेरै हुन्थ्यो। 1 लाख रुपियाँ भएको मान्छे त धेरै धनी मानिन्थ्यो। त्यस्तो बेलामा उहाँ अलि सम्पन्न मान्छे इन्डिया जानुभयो, कुनै एउटा गुरुको आश्रममा जानुभयो, गुरु भेट्नुभयो, साधना गर्नुभयो। उहाँलाई गुरु भगवान जस्तो लाग्यो, अनि गुरुले आश्रम बनाउँदै हुनुहुन्थ्यो। गुरुले भन्नुभयो, बाबु सहयोग गर, पैसा चाहिएको छ, आश्रम बनाउनु छ, त्यसले पैसा दिऊ। अनि उहाँले त्यो बेलाको पैसा 80 लाख, थोरै होइन, त्यतिखेरको पैसा 80 लाख रुपियाँ इन्डिया लगेर बुझाउनुभयो गुरुलाई। पछि त्यो गुरु नक्करी रहेछन् भन्ने उहाँले थाहा पाउनुभयो। पैसा कुम्ब्याएर के को आश्रम, गुरु टाप, आश्रम पनि छैन, केही पनि छैन, गुरु पैसा दिएर कहाँ भाग्यो भाग्यो। र उहाँको मात्रै होइन, धेरैजनाको पैसा दिएर गुरु हिँडे भन्ने थाहा पाएपछि एक दिन गुरुलाई गाली गरेको उहाँले, म अगाडि थिएँ, उहाँले भन्नुभयो त्यो गुरु होइन, त्यो त गुरु रहेछ, यस्तो यस्तो बदमासी गर्यो भनेर गाली गर्नुभयो। अनि मैले भने, यत्रो पैसा दिनुभयो तपाईँले, अहिले पश्चाताप लाग्यो होला नि भनेको। उहाँले भन्नुभयो, होइन होइन, पश्चाताप छैन। उहाँले भन्नुभयो, मेरो त्यो बेलामा पैसा दिँदाखेरिको अवस्थामा जस्तो मेरो मनस्थिति थियो, त्यो बेलामा पैसा दिनु ठिक थियो, मैले दिए, ठिक गरे। आज मेरो गुरुप्रति जस्तो मनस्थिति बनाएको छ, अहिले मैले गाली गरिरहेको छु, यही ठिक छ, म गाली गर्छु।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै। त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ। डाक्टरद्वारा दिइने सेवाहरू:
2: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: ठिक छ तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627।
4: दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने, शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरीदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
7: सम्पर्क डाइनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: सम्पर्क मोबाइल नम्बर 9841-93944 9841-93944।
1: त्यो बेलाको लागि त्यही ठिक थियो, अहिलेको लागि यही ठिक छ। पुरा मन छोएको थियो। हेर्नुहोस्, परिस्थिति अनुसार हाम्रो मनस्थिति, हाम्रो व्यवहार परिवर्तन हुन्छ। यो प्रकृति यस्तै छ, त्यसकारण यो प्रकृतिमा बसेर यही कुरा सत्य हो भनेर ठोकुवा गर्नु यो त्रुटिपूर्ण हुन्छ, गलत हुन्छ। हामी यही ठिक हो भनेर भन्नै सक्दैनौ। बाहिरको कुरा त छोड्दिनुहोस्, प्रकृतिको कुरा त, आफ्नै मनको कुरालाई त ठोकुवा गर्न सकिएन। आज एउटा मन, भोलि अर्कै मन हुन्छ, अनि केलाई सत्य मान्ने? प्रकृति त क्षण क्षण निरन्तर पल पल परिवर्तनशील छ, परिवर्तन भएको भाइ छ, कुनै कुरा पनि स्थायी छैन। सत्य कसरी खोज्ने? सत्य भनेको त आज जे हो भोलि पनि त्यही हुनु पर्यो नि त। आजको सत्य भोलि असत्य भयो भने त त्यो सत्य होइन, सत्य त स्थायी हुनु पर्यो। त्यसो भए सत्य कहाँ छ त? यो जगतमा अहिलेसम्म पत्ता लगाएको सत्य एउटै मात्रै हो, त्यो हो तपाईँ स्वयं, तपाईँको हुनु, जसलाई ऋषिहरू चेतनाको स्रोत भन्छन्। जुन चेतना छ, चेतना नभइकन केही पनि हुँदैन, अचेत भयो भने केही हुँदैन। बोल्नलाई पनि चेत चाहिन्छ, चेतना चाहिन्छ, हिँड्नलाई पनि, स्वाद दिनलाई पनि, जेसुकै काम गर्न पनि चेत चाहिन्छ। अचेत अवस्थामा हामी केही पनि गर्न सक्दैनौ। त्यो चेतना नै जीवन हो। जीवन भनेको शुद्ध चेतना हो। चेत छ जीवन छ, चेत गयो जीवन गयो। जबसम्म हामीसँग थाहा पाउने क्षमता छ म जिउँदो छु, सबै कुरा थाहा पाउन छोडे मरे, मरेकोले केही पनि थाहा पाउँदैन, जिउँदोले मात्रै थाहा पाउँछ। त्यही थाहा पाउने क्षमतालाई चेतना भनिन्छ। त्यो चेतनाको स्रोत जहाँबाट चेतना प्रकट हुन्छ, त्यो स्रोतलाई ऋषिहरू आत्मा भन्छ। त्यो चाहिँ सत्य हो। त्यो आत्मा चाहिँ कहिल्यै परिवर्तन हुँदैन, त्यो आज छ भोलि छैन भन्ने हुँदैन। त्यो जान्ने मानिसहरू त्यही भन्छन्, त्यसको मृत्यु हुँदैन। भगवान कृष्ण भन्नुहुन्छ, नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक। शस्त्र अस्त्रले काट्न नसक्ने, कसैले मार्न नसक्ने अमर, त्यो कहिले जन्मे पनि थाहा छैन, कहिले मर्छ पनि थाहा छैन। किनभने उसको जसरी यो आकाश कहिले जन्मियो थाहा छैन, आकाश कहिले मर्छ थाहा छैन, आकाशको कहाँ सीमा छ त्यो पनि थाहा छैन, हो त्यस्तै असीमित छ आत्मा, त्यस्तै नै छ। त्यो मात्रै सत्य हो। जसले आत्मा बोध गरेको छैन उसलाई सत्यको ज्ञान सम्भव छैन। आत्मा बोध नै वास्तविक सत्य हो र सत्यलाई विभिन्न नाम दिए। यही सत्यलाई कसैले ईश्वर भने, परमात्मा भने, जे जे नाम दिए पनि हो सत्य। सत्यको अर्थ हो थियो, छ र रहन्छ, कहिल्यै कहिल्यै नष्ट हुँदैन, कहिल्यै परिवर्तन हुँदैन, अपरिवर्तनीय। आज जस्तो छ सधैँ त्यस्तै नै छ। जो सदा सदा स्थिर छ, अस्थिर छैन, जो चलायमान छ, जो दौडिरहन्छ, यो प्रकृति हो। प्रकृति निरन्तर चलायमान छ, हिँडिरहन्छ, त्यसकारण परिवर्तन हुन्छ। तर त्यो सत्य आकाश जस्तो कहिल्यै हिँड्दैन। यताको आकाश हिँडेर उहाँ पुगेछ अरे भनेर थाहा छ? आकाश त अटल छ, अचल छ, चल्दैन, हिँड्दैन। हो त्यस्तै, ठ्याक्कै त्यस्तै। जो बस छ छ, जहाँ छ त्यहीँ छ, यहाँबाट उहाँ जाँदैन। ऊ पूर्णतामा छ, ऊ पुरै छ, यति अलिकति होइन। तपाईँ हामीले अहिले ठानेका छौँ, म एउटा सीमाभित्र, एउटा शरीरको सीमाभित्र छु। म जत्रो शरीर छ त्यत्रै म हुँ भन्ने लाग्छ। यो हाम्रो भ्रम हो। हेर्नुहोस् त, सानो बच्चा तपाईँ नै पहिला जन्मिँदाखेरि 2 किलो 3 किलोको हुनुहुन्थ्यो होला। त्यो 2-3 किलोको शरीरभित्र पनि तपाईँ नै हुनुहुन्थ्यो। सानो बच्चा हुनुभयो, 5-6 वर्षको, बाह्र दस बाह्र किलोको पन्ध्र किलोको शरीर

0: होला त्यसमा पनि तपाईँ नै हुनुहुन्थ्यो र 70-80 केजीको शरीर यसमा पनि तपाईँ नै हुनुहुन्छ। तपाईँको हुनु शरीरको सीमाभन्दा बाहिर छ, यो कुनै सीमाभित्र छैन। यसको कुनै यति तौलको छ, यो आकारको छ, यो लम्बाइ चौडाइको छ भन्न सकिएन। जसले आत्मबोध गर्यो उहाँहरूको अनुभव के छ भने यो असीमित छ, यति विराट छ। अहम् ब्रह्मास्मि, ब्रह्ममय छ, म यति विराट छु जति यो ब्रह्म यो आकाश विराट छ त्यति नै विराट छु। आकाश जसरी असीमित छ म त्यसै गरी असीमित छु। आकाश जसरी अटल अचल छ म त्यसै गरी अटल अचल छु। अनुभव गर्ने मानिसहरूको उद्गार यस्तै रह्यो। त्यसकारण सत्यको बोध गर्नको लागि सबैभन्दा ठूलो बाधा मन हो। मनको पारी नगइकन सत्यको बोध हुँदैन, त्यो स्थिरताको बोध हुँदैन, त्यो आत्मतत्वको बोध हुँदैन। अब नाम दिँदाखेरि कति मानिसहरू फेरि आत्मा परमात्मा नाम दिँदा फेरि त्यही एउटा आकारलाई समातेर बस्छन्, त्यस्तो होइन। नाम जे पनि राख्न सकिन्छ, आत्माको नाम अर्कै केही राखिदिए भए त्यही हुन्थ्यो होला। जसरी नाम राख्ने बेलामा मेरो नाम रमेश नराखेर राम राख्या भए म आज रामै हुन्थे। नाम त के हो र, नाम म होइन। त्यसैले आत्मा पनि नामको हिसाबले हेर्दाखेरि होइन, म आत्मा होइन, म न आत्मा हो न परमात्मा हो। नामको केही अर्थ छैन, तर जे हो त्यही मात्रै हो। ऊ मात्रै छ, ऊभन्दा बाहेक केही छैन, उसैबाट सबै कुरा निर्मित हुन्छ। त्यही एउटा चेतनाको स्रोतबाट चेतना उत्पत्ति भयो, त्यही चेतनाको कारणले शरीर बन्यो, शरीरको कारणले मस्तिष्क बन्यो, मन बन्यो, विचार बन्यो, भावना बन्यो, सबै कुरा उसैद्वारा निर्मित छ। उसैबाट सबै सृष्टि हुन्छ, सृजना हुन्छ। सृजनाको सृष्टिको स्रोत नै त्यही चैतन्य स्वरूप हो, चेतनाको स्रोत हो, जसलाई जेसुकै नाम दिनुहोस्। त्यसको बोध जबसम्म हुँदैन तबसम्म सत्यको बोध हुँदैन। त्यसलाई जान्ने उपायहरू छन्। यो होइन कि तपाईँ हामी जान्न सक्दैनौ, यो कुनै तपस्वी ऋषि मनुष्यहरूले मात्रै यसलाई जाने, तपाईँ हामी जान्न सक्दैनौ, यो होइन। धेरै मानिसहरूलाई लाग्छ यो त धर्मात्मा मानिसहरूले जान्ने कुरा हो नि।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: सुर्गुबारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क सुर्गुबारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5660-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-6677।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी
7: विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी चोक दाङ। सम्पर्क फोन नम्बर 0825561683 र सम्पर्क मोबाइल नम्बर 9847।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दान मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
9: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA BCA BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 0825562601, 9858735990, 9858831684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: लामो समयदेखि भरतपुर मेडिकल कलेजमा सेवा गरी हाल लुम्बिनी अञ्चल अस्पतालमा कार्यरत अति अनुभवी वरिष्ठ मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर विनोद पौडेल अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
16: डाक्टरद्वारा दिइने सेवाहरू: निद्रा नलाग्ने, अर्धकपाली, टाउको र शरीर दुख्ने, पोल्ने, सिल्का हान्ने र झमझमाउने, मन आत्तिने, उदास हुने, छटपटी लाग्ने, सास फेर्न गाह्रो हुने, मुटु जोर जोरले धक्किने, गिङ्गटा लाग्ने, घाँटीमा केही अड्किए जस्तो महसुस हुने, थकाई लाग्ने,
17: जाँड, रक्सी, सुर्ती, गाँजा, चुरोट जस्ता लागु औषधबाट छुटाउने,
16: यौन उत्तेजना नहुने,
17: काँप्ने, बेहोस हुने, डराउने, शंका गर्ने, बरबराउने, रिसाउने, झोक्किने, पागलपन र एकोरोपन,
16: निजी डिप्रेसन, एन्जाइटी र अल्जाइमर,
17: तनाव, चिन्ता, चाँडै बिर्सने बानी र सबै खाले दिमाग र नशा सम्बन्धी रोगको सफल उपचार।
18: बिरामी जाँच हुने मिति यही भदौ 6 गते शनिबार,
19: समय बिहान 11 बजेदेखि।
16: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
20: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
21: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
20: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
21: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
20: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
21: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
20: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
0: त त्यस्तो धर्मात्मा छैन, यो त ज्ञानीहरूले जान्ने हो, ममा त ज्ञान छैन, मैले पढे लेखा छैन। यो त साधना गर्ने एकदमै तपस्वीहरूले जान्ने हो, मैले त त्यस्तो साधना गरेका छैन, म अज्ञानी, म कसरी जान्न सक्छु भन्ने लाग्छ। होइन, यसलाई जान्नको लागि ज्ञानी हुन जरूरी छैन, धर्मात्मा हुन जरूरी छैन। यो जात धर्म सम्प्रदाय लिङ्ग इत्यादि भन्दा पर छ, सबैको लागि छ, सबैले समान रूपमा जान्न सकिन्छ र यसको लागि लामो समय तपस्या गर्नुपर्छ यो पनि होइन। ठिक तरिकाले आफ्नो सचेतनालाई प्रयोग गर्नु हो भने अहिलेको अहिले यही क्षणमा यही समयमा जस्ताको तस्तै तपाईँ कति धर्मात्मा हुनुहुन्थ्यो कति पापी हुनुहुन्थ्यो यसमा सरोकारै छैन। तपाईँ जस्तो हुनुहुन्छ स्वीकार्य छ, जस्ताको तस्तै यो स्रोतको सत्यको बोध हुन सक्छ अहिले नै। बस आफ्नो सजगता, आफ्नो जागरण कस्तो छ त्यसमा भर पर्छ। जति म सचेतनाले भरिन्छु त्यति मेरो यात्रा त्यो बोधतिर हुन्छ, त्यो सत्यतिर हुन्छ। यो अचेतना नै अज्ञान रहेछ। तपाईँ हामी अचेतनामै बाँचेका छौँ, सचेत भएर पनि सचेत छैनौ, मनमा दुनियाँ थरी कुरा खेलिरहेका हुन्छ, विचार चलिरहेको हुन्छ, यही बाधा हो। जति जति तपाईँ सजग हुनुहुन्छ, सचेत हुनुहुन्छ, मन आफै बन्द हुन सुरु गर्छ। सचेतनाको अभावलाई मन भनिन्छ। जहाँ जहाँ तपाईँ अचेत हुनुहुन्छ मनले काम गर्न सुरु गर्छ, मनले खेल खेल्न सुरु गर्छ, चाहिने नचाहिने विचार आउँछन्। तपाईँ सचेत हुनुहोस्, विचार रोकिन्छ, मन रोकिन्छ। मन रोकियो तत्क्षण आत्मबोध भयो। यो मन पर्खाल बनेर बीचमा बसेको छ, मनको वारी हामी छौं, मनको पारी सत्य छ, बीचमा मन पर्खाल बनेर बसेको छ। त्यो पर्खाल नाग्नु यो जीवनको सबैभन्दा ठूलो पुरुषार्थ हो। मनको पारी जानु छ, एक पटक सत्यको बोध भयो, अब एक प्रकारको मोक्ष भनिन्छ, सत्यको बोध हुनुलाई मुक्ति भनिन्छ, मोक्ष भनिन्छ। केबाट मोक्ष भने मनको संसारबाट मोक्ष, यो सुख यो दुःख यो राम्रो यो नराम्रो जुन जन्जालमा हामी फसेका छौं त्यसबाट मुक्त, सुख दुःख भन्दा माथि, ठिक बेठिक भन्दा माथि, साक्षी चेतन सबै कुरा हुँदा हुँदै पनि सबैभन्दा माथि छ, मुक्त छ। यो होइन कि संसार परिवर्तन हुन्छ, संसार यस्तै हो, घर परिवार यही हो, आय व्यय यस्तै नै हो, जस्तो छ त्यस्तै छ। त्यो सबै हुँदा हुँदै पनि ती सबैले जुन दुःख या सुख दिन्थे त्योभन्दा माथि उठ्यो, अब उसलाई छुन पनि सक्दैन कसैले, न सुखले छुन सक्छ न दुःखले छुन सक्छ, किनभने ऊ दुवैप्रति साक्षी बन्दियो, दुवैमा ऊ रुमलिँदैन। यो होइन कि शरीरमा पीड़ा हुँदैन, बिल्कुल पीड़ा हुन्छ, तर पीड़ा हुँदा हुँदै पनि उसलाई बोध के हुन्छ भने म पीड़ा होइन, पीड़ा मेरो शरीरलाई भएको छ, म पीड़ा थाहा पाइरहेको छु, म त थाहा पाउनेवाला पो हुँ, सुख पनि म थाहा पाइरहेको छु, दुःख पनि थाहा पाइरहेको छु, म त थाहा पाउनेवाला हुँ, म न सुख हो न दुःख हो, न ठीक हो न बेठिक हो, सबैलाई थाहा पाउने म त साक्षी चेतन हो, सबलाई जानिरहेको छु। यो गजबको अनुभव हुन्छ, त्यसको लागि सत्य बोध हुन जरूरी छ, आफ्नो वास्तविक स्वरूप म के हुँ त्यसलाई जान्न जरूरी छ। जसले आफू के हुँ भनेर जान्यो उसले मात्रै सत्य बोध गर्यो, आफूलाई छाडेर सत्यको अनुभव असम्भव हुन्छ। सत्यको खोजी गर्ने व्यक्तिले बाहिर होइन, आफ्नो सो अनुसन्धान स्वाध्याय यहाँबाट शुरू गर्नुपर्छ, सोको अध्ययनबाट। सोको अध्ययन के हो? शरीर प्रकृति, प्रकृतिको अध्ययन, अनि मन, मन पनि प्रकृति नै हो, मनको अध्ययन। यो अध्ययन गर्दा गर्दै मनको पारी यो सबैलाई मैले शरीर जानिरहेको छु, मनले मन जानिरहेको छु, सबै जान्नेवाला चाहिँ म कहाँ छु त, कहाँ बसेर जानिरहेको छु। त्यो जान्नेवालातिर फर्कियो भने त्यो चेतना पुल जस्तो हो, त्यो चेतनालाई गुरु पनि भनिन्छ। यसले स्रोतमा पुर्याइदिन्छ, चेतनाको स्रोतमा। जसरी सूर्यको किरणले सारा संसारलाई जान्न सक्छ, सबैलाई प्रकाशित गर्न सक्छ, तर सूर्यको किरणले सूर्यलाई नै जान्न सक्दैन, किनभने ऊ बाहिर गइरहेको छ। त्यसै गरी हाम्रो चेतना पनि बाहिर गइरहेको छ। यो बाहिर जाने चेतनालाई उल्टाइदियो, फर्कायो, सूर्यको किरण फर्क्यो भने सूर्यलाई जान्न सक्ला। त्यसै गरी हाम्रो चेतना पनि फर्क्यो भने यो चेतनाको स्रोतलाई जान्न सक्ला। आफूतिर फर्काउनु छ, सत्य बोध हुन्छ। त्यसकारण सत्यलाई अनुभव गर्ने तीनटा तह, पहिलो बाहिरी प्रकृति शरीर, दोस्रो आफ्नो मन भावना, अनि तेस्रो आफ्नो चेतना। यसलाई प्रयोग गरेर सत्यको बोध हुन सक्छ। त्यहाँसम्म जानको लागि, यो साधनामा प्रवेश गर्नको लागि चाहिँ सत्य व्यवहार जरूरी छ। मनमा एउटा, मुखमा अर्को, यो व्यवहार गर्न, असत्य व्यवहार गरेर सत्यलाई जान्न सकिँदैन। त्यसकारण आफ्नो आचरणमा सुधार लिएर आउने, सत्यको अभ्यास गर्न सुरु गर्ने, सत्य बाँच्न सुरु गर्ने। सत्य बाँच्नु भनेको वर्तमानमा बाँच्नु हो, वर्तमानलाई अनुभव गर्ने। यसको अर्थ यो होइन कि भूत भविष्यमा नजाने, बितेका कुराहरूलाई नसम्झिने, भविष्यमा आउने सम्भावित कुराहरूको कल्पना नगर्ने, यो होइन, बिल्कुल गर्नुहोस्, तर वर्तमानमा टिकेर गर्नुहोस्, वर्तमानलाई छोडेर होइन। अहिले म जहाँ छु आफूलाई छोडेर होइन, आफ्नो यादको साथमा हामी भूत भविष्यमा पनि जान सक्छौ। आफ्नो याद गर्नु यो साधनाको पहिलो तह हो। आफूलाई छोडेर केही पनि पाइन्न, आफूलाई सँगै लिएर हिँड्नुपर्छ। यी साधनाका विधिहरूमा एउटा एउटा स्टेपहरू आउँछन्, अगाडि बढ्दै जाने। यो एकै पटक नहुन सक्छ, तर अभ्यास गर्दै गएपछि छोटो समयमै हामी सत्यको झलकको पाउन सक्छौं।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्ने रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल हवाईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सीएमएस।